0: भारतको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
1: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, पर्वतको फलेबास नगरपालिका 10 कुर्घामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। शनिबार दिउँसो करिब 2:30 बजे लुतुबाट बाछातर्फ जाँदै गरेको ध-161 नम्बरको अटो ओह्रालो सड़कमा चालकको नियन्त्रण गुमाउँदा सड़कबाट करिब 10 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा बिहारी गाउँपालिका 1 बाछा देउरालीका 49 वर्षीय प्रेम बहादुर विग गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल कुष्मा लगिएकोमा उपचारका क्रममा दिउँसो 3:39 बजे चिकित्सकले मृत घोषणा गरेको थियो। दुर्घटनामा अटो चालक फलेवास नगरपालिका 11 पाङराङका 36 वर्षीय मन बहादुर परिवार सहित बिहारी गाउँपालिका 1 बाछा देउरालीकी 24 वर्षीय कविता विग, 15 वर्षीय अञ्जुली विग र 13 वर्षीय दुर्गा विग घाइते भएका छन्। घाइते चारैजनाको प्रदेश अस्पताल कुष्मामा उपचार भइरहेको छ। अटो दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ। म्यागजिनमा जन्मिएर राष्ट्रिय स्तरमा लोकप्रिय लोकगायकका रूपमा पहिचान बनाउनु भएको प्रकाश सुत्रातले मौलिक लोकभाका पञ्चेबाजा र सांस्कृतिक बाजा सहित नयाँ सांस्कृतिक ब्यान्ड मार्फत आफ्नो सांस्कृतिक यात्रा अघि बढ़ाउन लाग्नु भएको छ। दुधराजको ब्यान्ड यात्राको औपचारिक शुभारम्भ आगामी भदौ 12 गते जन्मथलो म्यागजीको बेनी स्थित खुल्ला मञ्चमा हुने भएको छ। अहिलेसम्म एकल र सोलो गायकका रूपमा दर्शकको मञ्जी ल्याउनु भएका मंगला गाउँपालिका 5 अरमनका दुधराजले पञ्चेबाजा लोक तथा सांस्कृतिक बाजा समावेश गरी पारिएको नयाँ ब्यान्ड घोषणा गर्न लाग्नु भएको हो। पप र आधुनिक विधाका गायकले ब्यान्ड बनाएर प्रस्तुति दिने परिपाटी भए पनि मौलिक लोकभाका पञ्चे बाजा र सांस्कृतिक बाजालाई समेटेर ब्यान्ड निर्माण गरिएको यो सम्भवतः पहिलो अभ्यास भएको उहाँले बताउनुभयो। खेल समाचार, पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइजी नेपाल भलिबल लिग एनबीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा हिजो एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाण्डुको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनबीएलको पहिलो संस्करण यही भदौ 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपको कवडलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतेदेखि 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडीआई ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो चरणमा 6 वटा फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा कप्टर फाल्कस, मधेस वरियर, सगरमाथा स्मायर्स, काठमाडौँ रेडर्स, अन्नपूर्ण स्पाकर किङ्स र कर्णाली शिवराज छन्। गएको साउन 10 गते घरेलु टोलीको अक्सन भइसकेको छ। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा पुरानो समाचारका शीर्षक पुनः एकपटक। हातमा आइसकेको प्रधानमन्त्री पद समेत त्याग गरेको भन्दै आवश्यक पर्दा त्याग गर्न नेता कार्यकर्तालाई राष्ट्रपति सभापति लामी छानेको निर्देशन। मुलुकमा सुगौली सम्झिएपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको नेकपा संयोजक प्रचण्डको दावी। जेएनजी सहित परिवार घाइतेहरूले भदौ 23 गते स्मृति दिवस मनाउने तयारी। वर्षायाममा बिजुली खपत बढ़ाउन सहुले दिने सरकारको तयारी। न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने प्रधान न्यायाधीश शर्माको भनाई। गाछेपानीमा बोलबम तारिक महोत्सव जारी र नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक। अवस्था हामीलाई तिनजेलसम्म साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको काया कैरन शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143378 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
5: हजुर हजुर, सेरिजाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235-5773।
8: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
8: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको,
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
9: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
10: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
11: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
12: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
13: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
12: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
14: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ सेवा पुरानो, तपाईँकै सेवामा समर्पित, यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
14: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ,
15: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
18: हामी कहाँ स्टील तथा काठ का सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
18: दीर्घायु फर्निचर शोरूम, दिल्लीगौडा तनहुँ।
17: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
18: 9856602068।
20: प्रसन्न, होमवर्क देखाउ त।
21: हस् टिचर।
20: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
21: टिचर, मेरो मामीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
20: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
22: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9856033384 र 9856067988।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
25: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
26: बाराही अल्मुनियम, अब यूपीबीसी को साथमा।
25: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0065414411, मोबाइल 9856229038 र 9908222938।
27: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
28: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
27: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
28: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
27: पुराना गरगहना सँग नयाँ साथ फेर,
28: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
27: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602699।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला बिहानको ठिक 6 बज्यो।
4: तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
5: आज 2083 साल भदौ 8 गते सोमबार, सन् 2026 अगस्त 24 तारीक, साउन शुक्ल पक्षको द्वादशी तिथि।
6: काया कैरनका साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली,
6: राष्ट्रको शान किसान,
7: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन, कांग्रेसमा देउबा र गगन बीच संवादको प्रयास।
4: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव, कक्षा 12 सम्म पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड।
5: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका, मलेसियाको नीतिप्रति सरकार र म्यान पावर व्यवसायीको विरोध।
4: पाकिस्तानी सेना प्रमुख असिम मुनिर आज तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
5: र टप एण्ड टी20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हेरिकेन्स एकेडेमीसँग खेल्दै।
8: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
8: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
9: फोन 056421261, 596617, मोबाइल 9855607768, 9855162594, 9855104224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540।
3: काया कैरनमा अब खबरको सिलसिला। मन्त्री, सांसद र पार्टी नेताहरूकै कतिपय गतिविधि र अभिव्यक्तिमा असन्तुष्ट सत्तारूढ रासोपा सभापति रवि लामिछानेले जनअपेक्षा अनुसार काम गर्न, सिद्धान्तनिष्ठ राजनीतिक प्रतिबद्धता आत्मसात गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यका लागि रासोपाले आयोजना गरेको 2 दिने प्रशिक्षणको समापनमा हिजो सम्बोधन गर्दै लामिछानेले पार्टी नीति र नेतृत्वका लागि प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशको भविष्य बदल्ने नेता बन्न पनि सुझाव दिनुभएको छ। सभापति लामिछानेले क्षमता, विज्ञता र योग्यताले मात्र नभई सफल राजनीतिज्ञ हुन त्यही स्तरको राजनीति प्रतिबद्धता खाँचो हुने बताउनुभयो। सभापति लामिछानेले विगत 35 वर्षमा के भयो भनेर दोषारोपण गर्नुभन्दा अबको 35 वर्ष कस्तो बनाउने भन्ने योजना बनाउन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो। हिजो हामीले दोष लगाउने कयौं मान्छेहरू थिए, कयौं नेता थिए जसलाई दोष लगाउँदा पनि हुन्थ्यो। दोषै दोषको चाङमा उभिएर आफूलाई अलग देखाउन हामी सक्छौ, आज कसलाई दोष देखाउने? हामीले दोष देखाउनु पर्ने कुरा छैन, उहाँले भन्नुभयो। अब यो 35 वर्षको हिसाब गर्ने होइन, अबको 35 वर्षको योजना ल्याउनुहोस्। अब बितेको 35 वर्षका लागि उहाँहरूलाई कसुरत गर्ने ठाउँमा हामी छैनौं, जति सक्यौं गर्यौं, धन्यवाद। अबको 35 वर्ष कस्तो बनाउने हाम्रै हातमा छ, रवि लामिछानेले भन्नुभयो। आजको नयाँ पत्रिकामा खबर छ।
1: यस्तै पार्टी सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवा कांग्रेसको आन्तरिक विवाद संवादबाट समाधान खोज्न सकारात्मक देखिएका छन्। सभापति थापाले निवर्तमान सभापति देउवालाई 15 महाधिवेशनमा पूर्व सभापतिका रूपमा सम्मानपूर्वक आमन्त्रण गरेर कुरा सुन्न चाहेको बताउनु भएको छ। देउवाले पनि पार्टी एकताका लागि थापासँग छलफल गर्न आफू तयार रहेको संकेत दिनुभएको छ। सभापति थापाले केन्द्रीय समिति बैठक समापनका क्रममा देउवाप्रति लामो गुनासो राख्दै विगतमा उहाँलाई नजिकका नेताहरूले गलत सूचना दिएर पटक पटक अल्म ल्याएको दावी गर्नुभयो। पार्टी एकताको प्रयासमा सक्रिय कांग्रेसका पूर्व केन्द्रीय सदस्य नयन सिंह महरले हिजो देउवासँग भेट गरी थापा र देउवाबीच सम्वाद आवश्यक रहेको बताउनु भएको छ। त्यसअघि उहाँले सभापति थापासँग भेटेर पार्टी एकताका लागि 3 विकल्प अघि सार्नु भएको थियो। महरका अनुसार पहिलो विकल्प थापा र देउवा मध्य एकजनाले 15 महाधिवेशनको नेतृत्व गर्ने विषयमा सहमति खोज्ने, दोस्रो विकल्प हो दुवै नेताले नेतृत्वको दावी छाडेर तेस्रो व्यक्तिको नेतृत्वमा निष्पक्ष महाधिवेशन गर्ने र तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता सम्बन्धी आउने अन्तिम फैसला दुवै पक्षले स्वीकार गर्ने आजको अन्नपूर्ण पोस्टमा खबर छ।
3: सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्देज लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा चुनावमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक चुनावमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्याको सर्वोच्चको छ। संवैधानिक इजलासले व्यक्तिगत स्वतन्त्रता, पुनरावेदकीय अधिकार र उम्मेद्वारको अयोग्यता का सुरक्षा सम्बन्धमा नयाँ नजर स्थापित गरेको छ। अधिवक्ता वीरेन्द्र बहादुर कार्कीले गण्डकी प्रदेश सभामा सदस्य राजीव गुरूङ दीपक मनाङ्गीको योग्यतामा प्रश्न उठाएर दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले यो व्याख्या गरेको हो। अदालतले शुरू फैसला विरूद्ध पुनरावेदन लाग्न सक्ने मुद्दामा पुनरावेदन दर्ता भई मुद्दाको अन्तिम किनारा नभएसम्म तथा पुनरावेदन दर्ता नभएकोमा पुनरावेदन लाग्ने समय पूरा नभएको अवस्थामा फैसला कार्यान्वयन नहुने कानूनी व्यवस्था समेतको आधारमा यो व्याख्या गरेको खबर गोर्खा पत्रले लेखेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा जोड़ दिएका छन्। सातवटै प्रदेशबाट सुझाव लिएर फर्केको शिक्षा मन्त्रालयले हिजो काठमाण्डमा सरकारवाला बीच पनि छलफल गरेको छ। यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठेको थियो। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको बताउनुभयो। अनिवार्य शिक्षा पालिकाबाट र निशुल्क शिक्षा संघीय सरकारसँगको सहकार्यमा ग्यारेन्टी हुनुपर्ने माग उठेको छ। उहाँले भन्नुभयो, संविधानले शिक्षालाई मौलिक हकमा राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिरै छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह एसीडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषय सरकारवालाहरूले उठाएका शिक्षाविद कोइरालाले बताउनुभयो। नेपाल शिक्षक महासंघले शिक्षक हकित सहित तत्काल शिक्षा ऐन जारी गर्न सरकारलाई दबाव दिँदै आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। दुर्गम जिल्लाबाट विद्यालय भवन लगायत भौतिक र शैक्षिक पूर्वाधारमा लगानी बढ़ाउनुपर्ने सुझाव सरकारवालाहरूले दिएका छन्। कक्षा 12 स्थानीय तहको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा सरकारवालाहरूको जोड़ छ। कान्तिपुर दैनिकले खबर छापेको छ।
3: कायाकैरनमा लामखुट्टे जन्य रोग नियन्त्रणको प्रयास बारेमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
5: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन, कांग्रेसमा देवबार गगनबीच सम्वादको प्रयास, शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने सर्वोच्चको नजिर, विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 मात्र म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका भएको छ। यही कारण विवाद समेत शुरू भएको हो। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध जनाएका छन्। मलेसियाले केही दिन अघि आप्रवासी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मार्फत नेपाल सहित 10 स्रोत देशहरूबाट श्रमिक लैजाने गरी म्यान पावर कम्पनीहरू सूचीकृत गरेको थियो। यो प्रणालीमा मलेसियाले नेपाल सहित बंगलादेश, श्रीलंका, म्यानमार, पाकिस्तान, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, भारत र फिलिपिन्सका म्यानमार सूचीकृत गरेको छ। मलेसियाको मानव संसाधन मन्त्रालयले विज्ञप्ति निकाल्दै सूचीकृत बाहेक अरू म्यान पावर कम्पनी मार्फत श्रमिक नलैजाने जनाएको छ। मलेसियाले म्यान पावर कम्पनी सूचीकृत गर्ने विषयमा नेपालसँग कुनै परामर्श नगरेको र सहमति पनि नलिएको बताइएको छ। यो एकतर्फी रूपमा गरेको निर्णय हो। युवा श्रम तथा रोजगार मन्त्रालयले पनि यसका बारेमा ध्यानाकर्षण भएको जनाएको छ। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला लगाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही स्वरूप हिजो 2 म्यान पावर कम्पनीमा ताला लगाएको जानकारी दिनुभयो। उहाँका अनुसार एसिया लिंक सर्विसेस प्रणाली र ट्रस्ट नेपाल ओभरसिज प्रणालीमा ताला लगाइएको छ। मलेसियाले लगाएको सिन्डिकेटमा सघाएको आरोपमा ताला लगाएको व्यवसायीहरूको दावी छ। कारोबार दैनिकले खबर छापेको छ।
4: अब स्वास्थ्य सम्बन्धी प्रसंग। नेपालमा अहिलेसम्म लामखुट्टेका कारण हात्तीपाइले, औलो, जापानिज इन्सेफ्लाइटिस जेई, डेंगी लगायतका रोगहरू लाग्ने गरे पनि अहिले मृत्युदरका हिसाबले सबैभन्दा चुनौती जापानिज इन्सेफ्लाइटिस रहेको स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सरकारले मलेरिया, हात्तीपाइले रोग अबको 5 वर्ष निवारण गर्ने लक्ष्यका साथ अघि बढ़दै गर्दा डेंगी र जापानिज इन्सेफ्लाइटिस जस्ता रोग नियन्त्रणमा चुनौती थपिएका छन्। लामखुट्टेजन्य रोग नियन्त्रणका लागि व्यक्ति र समुदायको भूमिका बारे इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालसँग सम्झना महर्जनले कुरा गर्नु भएको छ।
6: अहिले हामीले लामखुट्टे नेपालको कुन कुन धरातलमा पाइन्छ अथवा कुन कुन क्षेत्रमा पाइन्छ भनेर विस्तृत रूपमा अध्ययनहरू गरिरहेका छौं। कतिपय अनुसन्धानमूलक अध्ययनहरू भएका छन्। कतिपय कार्यक्रमको हिसाबले रोगलाई रोकथाम नियन्त्रण गर्नका निम्ति क्रियाकलापहरू मार्फत पनि लामखुट्टेहरूको सर्वेहरू भएको छ। त्यसले गर्दा विभिन्न थरीका लामखुट्टेहरू, उदाहरणका लागि औलो सार्ने लामखुट्टे नेपालको 55 जिल्लाबाट रिपोर्ट भएको छ। तराईदेखि लिएर हिमाली जिल्ला, मुगु, जुम्ला सम्मबाट पनि रिपोर्ट भएको देखिन्छ भने कतिपय लामखुट्टेहरू, जापानिज इन्सेफ्लाइटिस बनाउने लामखुट्टे नेपालको 27 जिल्लाबाट रिपोर्ट भएको छ। र त्यो चाहिँ तराईदेखि लिएर काठमाडौँ उपत्यका सँगसँगै अन्य पहाड़ी जिल्लाहरूबाट पनि रिपोर्ट भएको छ। त्यसले गर्दा लामखुट्टे यहाँले भने जस्तै नेपालको सबै ठाउँमा पाइएको छ। कुनै प्रजातिका लामखुट्टेहरू कुनै जिल्लामा पाइन्छ भने कुनै प्रजातिका लामखुट्टेहरू अरू कुनै जिल्लाहरूमा पनि पाइन सक्छ अथवा हिमाली पहाड़ी जिल्लामा पनि पाइन सक्छ।
7: समुदायले, घर परिवारले चाहिँ यो लामखुट्टेको जीवन चक्र नै तोड्नको लागि होइन, लामखुट्टेको वृद्धि विकासलाई नै कम गराउनको लागि के गर्न सकिन्छ?
6: सबैभन्दा पहिला त व्यक्तिगत सावधानी अप्नाउनु पर्यो। व्यक्ति स्वयंले के गर्ने, लामखुट्टे बढ्ने सिजनमा अथवा यो बर्खा शुरूआत भइसकेपछि बर्खा सकिएको केही समयसम्म पनि लामखुट्टे नटोकाउनका निम्ति अप्नाउनु पर्ने उपाय शरीर ढाक्ने होला अथवा ढाक्नै नसकिने अवस्थामा चाहिँ लामखुट्टे भगाउने रिपिलेन्टहरू मलमहरू पनि आएको छ त्यसलाई प्रयोग गरेर होला अथवा घरमा चाहिँ जाली लगाउने झुलहरू प्रयोग गर्ने त्यो व्यक्तिगत सावधानीहरू एउटा परिवारले अप्नाउनु पर्ने सावधानीहरू चाहिँ भइ नै रहे। दोस्रो भनेको लामखुट्टेको वृद्धि विकास हुन नदिनका निम्ति चाहिँ आफ्नो घरको माथि छतमा अनावश्यक रूपमा काहीँ पानी जमेको छ कि त ट्याङ्कीमा पानी सञ्चय गरेको छ बिरको कभर लगाएको छैन कि त विभिन्न ठाउँमा जथाभावी फालिएका मिनरल वाटरको माथिल्लो बिर्कोमा पनि 4 ml 5 ml मात्रै पानी भयो भने पनि यो लामखुट्टे चाहिँ को आफ्नो सन्तान उत्पादन गर्न सक्छ। घरमा कुलर एसी छ फ्रिज छ भने त्यसको पछाडि थोरै पानी जम्मा भइरहेको हुन्छ त्यही पानीमा चाहिँ लामखुट्टे छ कि त अथवा ती सबै कुरालाई हेरेर हामीले पानी सञ्चय गर्ने अभ्यासलाई थोरै परिमार्जन गर्नुपर्छ। 7 दिनभित्र चाहिँ हामीले सञ्चय गरेको पानीलाई प्रयोग गरिसकौं अथवा प्रयोग गर्न सक्दैनौ भने लामखुट्टे नछिर्ने गरेर ढाकेर राखौं भन्ने हाम्रो एउटा त्यो पाटो भयो।
4: इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोपन दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला आउँदो एक दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीएका ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 गिगावाट पुग्नेछ। 2080-19 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबहार बजार मान्न भने नेपाल ढुक्काउने अवस्था छैन। कारण हो भारतले बढ़दो विद्युत माग पूरा गर्न आफ्नै उत्पादन क्षमता विस्तार मात्र गरिरहेको छैन, सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिरहेको छ। त्यही अनुसार नेपालले उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला शीर्षकको खबर कान्तिपुरमा छापिएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
8: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
8: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा
2: पैसामा छ शक्ति पैसामा छ सहारा
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
1: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर हेलमेट र बक्सिङको पञ्जा लगाएका मानव रूपी ह्युमनोइड रोबर्टले एक अर्कालाई मुक्का र लात्ते हान्दै बेला बेला पुर्लुक्क लडेपछि आफै तंग्रिएर उठेका दृश्य गएको वर्षको ह्युमनोइड रोबर्ट गेम्सका विशेष आकर्षण थिए। चीनको चिङहवा विश्वविद्यालय र जर्मन टोलीले बनाएका पाँच पाँचवटा रोबर्टबीच भएको फुटबल म्याच पनि असाध्यै रोमाञ्चक थियो। अस्ति शनिबार उद्घाटन भएको ह्युमनोइड रोबर्ट गेम्सको दोस्रो संस्करण अझै उन्नत र रोबर्टका व्यावहारिक क्षमता नाप्न सघाउने खेलकुद सहित शुरू भएको छ। यसपालि मार्शल आर्ट्स स्ट्रीट डान्स टग फर वार भरोत्तोलन जस्ता 30 भन्दा बढ़ी नयाँ विधामा रोबर्टहरूबीच प्रतिस्पर्धा भइरहेको छ। गएको वर्ष कतिपय प्रतिस्पर्धा नमूना वा सिमुलेटेड ठाउँमा गराइएको थियो। यसपालि रोबर्टलाई साँचेको आगलागी वा फायर स्टेशन सक्कली फ्याक्ट्री र घरहरूमा प्रतिस्पर्धा गराएर तिनको स्वायत्तता र बौद्धिक क्षमता पनि परीक्षण गरिँदैछ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबर्ट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबर्ट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको छ। बेजिङमा ह्युमनोइड रोबर्टको भिडन्त नेपाल भने कछुवा गतिमा कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएफपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध र सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रवर्धनमा पाकिस्तानले गरिरहेको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। पाकिस्तानले पछिल्ला महिनाहरूमा इरान र अमेरिका बीच सम्वाद कायम गराउन आफूलाई मध्यस्थ वा सहजकर्ताका रूपमा प्रस्तुत गर्दै आएको छ। पाकिस्तानी सेनाको क्षेत्रीय राजनीतिमा रहेको प्रभावका कारण मुनिरको भ्रमणलाई सामान्य सैन्य भ्रमणभन्दा बढ़ी राजनीतिक तथा कूटनीतिक महत्वको रूपमा हेरिएको छ। पछिल्लो समय अमेरिका इरानमाथि थप कड़ा आर्थिक प्रतिबन्ध लगाउने तयारीमा रहेको छ भने इरानले त्यस्ता प्रतिबन्धलाई अस्वीकार गर्दै प्रतिकार गर्ने चेतावनी दिइरहेको छ।
4: अब खेल खबर अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 बजे शुरू हुनेछ। नेपाल एले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11सँग 9 विकेटले पराजित भयो। लगातार दुई हारपछि नेपाल ए आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपाल एलाई दबावमा राख्ने योजनामा छ।
3: आया कैरनमा अब केही खबर संक्षेपमा गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा म्याग्दीको धौलागिरी मुना स्टेशनमा 48 मिलिमिटर पानी परेको छ। यसै गरी सिन्धुपाल्चोक ढुङ्गेमा 41 मिलिमिटर दाङको कोइलाबासमा 76 मिलिमिटर पर्वतको पञ्चासेमा 31 मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको केही पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
4: नेपालले 10 वर्षमा 10,000 मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भारतसँग 2080 सालमै गरिसकेको छ। निजी क्षेत्रले 923 जलविद्युत आयोजनामा 13 खर्ब 10 अर्ब रूपियाँ लगानी गरिसकेको छ। नेपालमा निर्माणाधीन प्रसारण लाइनका पूर्वाधार पनि भारततर्फै लक्षित छन्। तर भारतले बढ़दो विद्युत माग पूरा गर्न उत्पादन क्षमता विस्तारसँगै सौर्य वायु जलविद्युत तथा ऊर्जा भण्डारमा लगानी बढ़ाइरहेको छ। यस्तो अवस्थामा यताको लगानी जोखिमबारे बेलैमा विश्लेषण गर्नुपर्ने बहस हुन थालेको खबर कान्तिपुरमा छ।
3: झण्डै दुई तिहाईको रासोपा सरकारले 45 दिनभित्र संघीय निजामती ऐन तर्जुमा गर्ने प्रतिबद्धता जनाएको थियो। तर सरकार गठनको 5 महिना पुग्न लाग्दा पनि यो विधेयक संघीय संसदमा पेश हुन सकेको छैन। कानूनी शून्यताको अवस्थामा सरकार निकटका केही मुठीभर कर्मचारीले भने कर्मचारी तन्त्रमा निकै चलखेल गरिरहेको पीड़ित कर्मचारीहरू बताउँछन्। जिम्मेवारी नदिने, दुर्गममा सरूवाको धम्की दिने, राजनीतिक रंग छर्किदिने लगायतका काम भइरहेको भन्दै कर्मचारीहरू त्रसित बन्नु परेको दुखेसो व्यक्त गर्छन् भनेर आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
4: साधारण शेयर आईपीओ निष्कासनको स्वीकृति प्रक्रिया लामो समयदेखि रोकिएको छ। उद्योग जलविद्युत आयोजना तथा अन्य उत्पादनमूलक क्षेत्रमा पूँजी जुटाउने प्राथमिक पूँजी बजार ठप्प नै छ। नेपाल धितोपत्र बोर्ड सेभेनले भने दोस्रो बजारलाई प्राथमिकतामा राखेको देखिन्छ। नयाँ पत्रिकाले खबर छापेको छ।
3: जिल्ला प्रहरी कार्यालय रौतहटले साउन 26 9 जना फरार आरोपितलाई समातेर अदालत बुझाएको भन्दै विज्ञप्ति निकाल्यो। तर त्यो दिन प्रहरीले 3 फरार आरोपितलाई मात्र अदालतमा हाजिर गराएको थियो। बाँकी 6 जनालाई प्रहरी अदालत बाहिरै जरिमाना उसुलेर छोडेको थियो। फरार पक्राउको फर्जी तथ्याङ्क, बाटामा जरिवाना असुली कागजमा गिरफ्तारी शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
4: राष्ट्रिय प्रसारण प्रणालीको मेरुदण्ड मानिने 400 केबीको हेटौँडा ढल्केबर सहित 10 प्रसारण लाइन सञ्चालनमा आउने भएको छ। चालू आर्थिक वर्ष 2083-84 सञ्चालनमा आउने प्रसारण लाइनमा नेपाल भारत दोस्रो अन्तर्देशीय प्रसारण लाइन 400 केबीकै न्यू बुटवल गोरखपुर पनि रहेको छ। नेपाल विद्युत प्राधिकरणबाट प्राप्त तथ्याङ्क अनुसार प्राधिकरण अन्तर्गत अघि बढ़ेका विभिन्न प्रसारण लाइनहरूमध्ये 10 परियोजना को निर्माण चालू आर्थिक वर्षमै सकिने अनुमान गरिएको छ।
3: पर्यटकीय राजधानी पोखरामा अहिले एउटा मात्र 5 तारे होटल छ, पोखरा ग्रान्ड। भारतसँग सीमा जोड़िएको भैरवमा भने 3 वटा 5 तारे होटल सञ्चालनमा छन् र थप 7 वटा निर्माण वा स्तर उन्नतिको चरणमा छन्। भारतीय पर्यटक, क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेशन वेडिङ, व्यापारी गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहर तारे होटलको केन्द्र बन्दै गरेको खबर कान्तिपुरमा छापिएको छ।
4: काठमाडौँको भ्रिकुटी मण्डपमा भोलिदेखि 18 संस्करणको नाडा अटो शो सञ्चालन हुँदैछ। यो शोमा आन्तरिक उत्पादनले प्राथमिकता पाउने भएको छ। नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने मेड इन नेपाल, मेड फर नेपाल पेभिलियनमा नेपालभित्रै उत्पादन हुने एसेम्बल गरिएका गाड़ीहरू र अटोमोबाइल सामग्री प्रदर्शन गरिने जनाएको छ।
3: काया कैरनमा अब पालो उखानको,
4: ढाटेको र काटेको कहिले मिल्दैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बितेको 35 वर्षको हिसाब नगरी अबको 35 वर्षको योजना ल्याउन पार्टी नेताहरूलाई रवि लामिछानेको निर्देशन। कांग्रेसमा देउबा र गगनबीच संवादको प्रयास।
3: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सेवा सुविधा वृद्धिसम्मका सुझाव। कक्षा 12 सम्म पालिकाको क्षेत्राधिकार विधेयकले सम्बोधन गर्नुपर्नेमा जोड़।
4: नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट गर्न खोजिएको आशंका। मलेसिया को नीतिप्रति सरकार र म्यान पावर व्यवसायको विरोध।
3: पाकिस्तानी सेना प्रमुख असीम मुनि राजा तेहरान जाँदै इरान र अमेरिका बीचको मध्यस्थतालाई फेरि सक्रिय बनाउने प्रयास।
4: र टप एण्ड T20 श्रृंखलामा नेपाल एले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले रविन्द्र मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं। केही दिन अघि एक चर्चित सांसदले काठमाडौँको फोहोर व्यवस्थापन बारेको बैठकमा चर्का चर्की गरेको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ त्यही बैठकको दृश्य छ अनि तीनै चर्चित सांसद टेबलभरि फोहोरै फोहोर बान्ता गर्दै भन्दैछिन्, कहिले गर्ने फोहोर व्यवस्थापन। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तथा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
3: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
4: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
3: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
3: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
3: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261 5707। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडिपट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461 6878, 98235 5773।
9: दोलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन। प्रोपाइटर कुलबहादुर लम्साल। मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
10: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
10: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
7: शाखा कार्यालय शुक्ला गण्डकी 4, दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
10: फोन गर्नुहोस् 0-65-90-511।
11: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल।
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
11: दुलेगौडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
11: यही दुलेगौडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुल मोबाइल पार्ट्स, शुक्ल गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
7: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
12: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
13: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
12: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा।

0: 26617 र 98161 38981।
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्ती गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै पुरानोसँग साथफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु
3: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
2: 98560 61268।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसी का झ्याल ढोका।
7: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही एल्मुनियम, अब यूपीबीसी को साथमा।
7: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562 22938 र 98028 22938।
9: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
9: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562 62099।
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
12: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
11: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
11: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378 98171996902।
13: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी, मोबाइल नम्बर 98560 30982 र 97065 20

0: भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
0: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
2: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
3: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
2: हो त नि, अब चाहिँ राम्रो भयो।
4: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ।
2: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार।
6: प्रोपाइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206030।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: शुक्ला गण्डकी FM 97.6।

0: माग इच्छा त हामीले सबै पूरा गर्दैकै थियौँ होइन, तर पार्टी खोल्ने कुरामा उहाँले अहिले नखोलम, यो स्थानीय निकायसम्म नखोलम, पछाडि लिएर जाम भन्ने मनसा बुझ्यो। दुई चार पटक हामीले डेट पार्टी खोल्ने अथवा दर्ता गर्ने डेट निकाल्यौँ, तर उहाँले त्यो डेटलाई पछाडि ढकालले क्रियाकलाप एकल निर्णयमा गर्नुभयो र हामीलाई चाहिँ अब राष्ट्रिय प्रजातन्त्र पार्टी र अरू पार्टीबाट छोड्या नेताहरू व्यक्तिहरू अब एउटा निरुत्साहित हुँदै गइरहेको थियो र हाम्रो विश्वसनीयता घट्दै गइरहेको थियो पार्टी दर्ता नगर्न सकेकोले जनता र कार्यकर्ताहरू हामीसित अब निरुत्साहित हुँदै थिए। त्यसकारणले पार्टी खोल्ने क्रममा उहाँको चाहिँ दर्ता गर्ने क्रममा उहाँको इच्छा अहिले देखिएन, हामीलाई अप्ठ्यारो परेको त्यहीँनिर हो र हामीले पार्टी दर्ता गरेपछि अब बाटो छुटेको जस्तो देखिया छ।
1: भनेपछि दुर्गा प्रसाईजीलाई पार्टी दर्ता गर्न उहाँ अनुच्छुक हुनुभयो, तपाईँहरूलाई चाँडोभन्दा चाँडो पार्टी चाहिएको थियो होइन?
0: अब चाँडो भन्दाखेरि पनि बीचमा मलमास आयो, दुई तीन महिना त्यसमा बित्यो, विधान बनाउनु पर्यो, त्यसको कानूनहरू बनाउनु पर्यो, सबै त्यो विधानको पार्टी दर्ताको प्रक्रियाहरूमा हामी जानु पर्यो, सिग्नेचर कलेक्सन, कागजहरू कलेक्सन गर्नु पर्यो, समय लागिराखेको थियो र त्यहाँदेखि जो व्यक्तिहरू पार्टीमा समावेश हुने पार्टीको काम क्रियाकलापलाई अगाडि बढाउन चाहनुहुन्थ्यो, आफ्नो आफ्नो पार्टी छोडेर राजीनामा दिएर बस्नु भएको थियो, उहाँहरू निरुत्साहित भएर आत्तिनु भइरहेको थियो, किन यो विलम्ब भइरहेको छ, अब यही कारणले अब हामीले चाहिँ तुरन्त दर्ता गर्नुपर्ने आवश्यकता थियो। त्यसमा दुर्गाजीको चासो भएन अथवा इच्छा भएन।
1: पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरिसके पछाडि निकै उत्साहित हुनुहुन्छ भन्ने आइरहेछ बजारमा।
0: नै ठिकै छ, अब उत्साहित त हामी जहिले पनि उत्साहितै हुन्छौँ, हाम्रो एजेन्डाको लागि लडीपरी मरिपरि हामी लागेकै हुन्छौँ, अहिले होइन बिसन वर्षबाट। अब पूर्व राजालाई हामीले पार्टी खोलेको कारण, औचित्य, जरूरतको विषयमा जानकारी गराएँ र राजाको राय सल्लाह पनि पाएँ मैले।
1: के भन्नुभयो राजाले तपाईँलाई?
0: नै राजाले के अब पार्टी खोल्नु भएको छ, सबैलाई समेटेर जाऊ भने राजा कहिले पनि कसैको प्रति नकारात्मक धारणा राजाले राख्दै राखिबक्सिन्छ। त्यस कारणले ल शुभकामना छ, अगाडि बढ्ने भयो, सबैलाई समेटेर जानु भनेर उहाँको सन्देश त्यही थियो।
1: अब उहाँलाई चाहिँ के छ, एकपटक गद्दी आरोहण गर्ने इच्छा चाहिँ छ होइन राजालाई?
0: राजाको प्रश्नै छ भनाइ
1: के छ,
0: म नेपाली जनता र नेपालको हितमा यो संस्था उभिरहनेछ र नेपाली जनताले मलाई गुहारे भने म पछाडि हट्दैन, पार्टीहरूलाई पनि उहाँले सहयोग गर्छु भनेर भनेकै हो। त्यसकारणले राजाले आफ्नो जिम्मेवारी बुझिबसेको छ र नेपाली जनताले चाहे पनि राज संस्था र हिन्दू अधिराज्य फर्किने हो। अब नेपाली जनताले अब यही गणतन्त्रमा लडीबुडी खेलेर अब देशमा जे परिस्थिति छ त्यही विद्यमान रहिरहने हो भने अब हामी के गर्न सक्छौ र?
1: तर उहाँको चाहिँ एकपटक भए पनि आउनुपर्छ, गतिरोहण गर्नुपर्छ, देशको अभिभावक बन्नुपर्छ भन्ने खालको केही त्यस्तो मनसाय बुझियो?
0: होइन, नेपाली जनताको इच्छा र आकांक्षालाई राज संस्थाले परिपूर्ति गर्ने हो। व्यक्तिगत रूपमा राजाले म यो गर्छु भन्दा पनि नेपाली जनतै हो स्रोत शक्तिको, त्यो नेपाली जनताले चाहे पनि र चाहेर माग गरे पनि हुने हो, नत्र पनि राजा आफ्नो ठाउँमा होइबक्सिन्छ।
1: तर अहिले अब राजा ल्याउनुपर्छ, राष्ट्र संस्था पुनर्स्थापना गर्नुपर्छ, हिन्दू राष्ट्र कायम गर्नुपर्छ भनेर धेरै दलहरू छन्, राप्रपा लगायतका अन्य केही दलहरू पनि छन्। अब हुँदाहुँदा अहिले त नेपाली कंग्रेसभित्रको एउटा तब्का, अस्ति त शेरबहादुर देउबाजीले पनि म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनिसक्नुभयो होइन राष्ट्रिय भेलामा। त्योभन्दा अगाडि शंकर भण्डारीजीहरू राष्ट्र संस्था सहितको हिन्दू राष्ट्र चाहिन्छ यो मुलुकमा भनेर कंग्रेसभित्रै पनि उहाँहरू चाहिँ लागि नै राख्नु भएको छ। तपाईँको पार्टीको नाम पनि जय नेपाल पार्टी, अब कतै यता देउबा पक्षसँग पनि मिलन हुन सक्छ, साँडकाट हुन सक्छ त्यस्तै पर्यो भने?
0: अब मिलन हुने कुरा चाहिँ अहिले केही पनि छैन होइन, त्यस्तो कुरा केही छैन, तर राज संस्था पुनर्स्थापना गर्ने, हिन्दू अधिराज्य कायम गर्ने, संवैधानिक राज संस्था कायम गर्ने सबै शक्तिहरू, चाहे व्यक्ति होस्, संस्था होस्, पार्टी होस्, समूह होस्, अभियान होस्, सबै शक्तिहरूलाई समन्वय गरेर गोलबन्द गरेर अगाडि बढ्नको लागि हाम्रो इच्छा हो, चाहना हो र तपाईँको मीडिया मार्फतबाट म सबैलाई आह्वान पनि गर्न चाहन्छु। हाम्रो एजेण्डा जो जसले चाहन्छन् यो संवैधानिक राजतन्त्र हिन्दू अधिराज्यलाई पुनर्स्थापना गरौँ भनेर सबैजना मिलेर हामी अगाडि बढ्नुपर्छ भन्ने मेरो विनम्र आग्रह पनि हो।
1: अहिलेको अवस्थामा यो देशमा राष्ट्र संस्था पुनर्स्थापना आवश्यक हो कि अपरिहार्य हो कि वा चाहिँ यो बाध्यता हो?
0: हेर्नुहोस्, आवश्यक पनि हो अपरिहार्य पनि हो र हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो समाजको जुन सोचाइ छ र समाजमा रोक्ने विकृतिहरूको लागि अपरिहार्य पनि हो। यो तिनटै कुरा
1: कसरी अपरिहार्यलाई यसको चाहिँ जस्टिफाई दिनु त? राजा आएपछि अब के हुन्छ यो देशमा?
0: राजा आएपछि नभनौ न, हाम्रो धर्म संस्कृति जुन लोप हुन भइराखेको छ, अब पश्चिमी संस्कारले अब भनौ धर्महरूले च्याप्दै गइरहेको छ, धर्म परिवर्तनहरू तीव्र गतिमा हाम्रो समाजभित्र भइरहेको छ, हाम्रो हाम्रो जुन इतिहास छ त्यसलाई मेट्ने कामहरू भइरहेको छ, हाम्रो जुन संस्कृति छ, धर्म छ, त्यसलाई न्यूनीकरण गर्ने प्रयासहरू भइरहेको छ, हामीभित्र पनि विभाजन ल्याउने प्रयास भइरहेछ, यो सबै रोक्नको लागि हामीले राजा सहितको हिन्दू अधिराज्य बनाउन आवश्यकता हो र अपरिहार्य पनि हो भन्ने मलाई लाग्छ। र अहिले देशको परिस्थिति तपाईँ हेर्नुभयो भने तीव्र रूपमा धर्म परिवर्तनहरू भइरहेको छ, लालचमा, लोभमा, प्रलोभनमा, यो सबै हामीले रोक्न सकेन भने ठूलो समस्या भोलिको दिनमा यो देशमा आउनेछ र हाम्रो यो हजारौं वर्षबाट यो बचाइराखेको चलिआएको हाम्रो संस्कृति, हाम्रो धर्म, धर्म कर्म, हाम्रो रीतिरिवाजलाई खलल पुर्याउने काम भइरहेको छ, त्यो हामी सबैले महसुस गरिरहेको छौँ। अब यो सबैलाई रोक्नको लागि एउटा हिन्दू अधिराज्य बनाउनु पर्ने आवश्यकता छ भन्ने नेपाली जनताको मनमा छ, तर त्यसलाई प्रकट अगाडि गरेर भोटमा परिणत गर्ने अथवा सड़कबाट ल्याउन सक्ने हिम्मत गरेको छैन अहिलेसम्म जनताले। त्यो हिम्मत गर्नको लागि, हिम्मत बढाउनको लागि जय नेपाल पार्टी को स्थापना भएको छ।
1: डाक्टर राणा, एउटा कुरा के बताउनुहोस् भने देशमा हिन्दू धेरै छन् होइन, हामी हिन्दू धर्मावलम्बीहरूको बाहुल्यता रहेको देश हो, सनातनीहरू धेरै छन्, तर पनि राज संस्था पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले एजेण्डा लिएर निर्वाचनमा जाँदाखेरि वा चाहिँ जनतासँग मत माग्न जाँदाखेरि त्यसको इम्प्याक्ट त त्यस्तो परेको देखिँदैन नि त? किन यस्तै पार्टीहरू चाहिँ किन कमजोर हुन्छन् यो मुलुकमा त्यसो भए?
0: हो, त्यही इम्प्याक्ट नदेखेको कारणले र हाम्रो एजेण्डै स्खलित भएको अथवा चाहिँ नि रिजेक्ट भएको त्यो भाष्य बन्यो। राष्ट्रिय प्रजातन्त्र पार्टीको 97% उम्मेद्वारको जमानत जफत भएपछि त्यस्तो पास बन्न आयो। तर हामीले के बुझेछौँ भने नेपाली जनताले यो एजेण्डालाई, यो विचारलाई रिजेक्ट गरे होइन, ठोक्राएको होइन, राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक रूपले गरी आएको क्रियाकलाप, जनताले भोट दिने, भोट लिइसकेपछि एजेण्डालाई बिर्सिने, सरकार विभिन्न सरकारमा गइहाल्ने र एजेण्डा बिर्सिने काम भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दण्डित गरे होइन, हो त्यो एजेण्डालाई अस्वीकार गरेको होइन भन्ने थर लिएर पनि यो एजेण्डालाई रेस्क्यु गर्नुपर्छ। यो एजेण्डा जनताको लोकप्रिय एजेण्डा हो, मनमा भिजेको एजेण्डा हो, यसलाई रेस्क्यु गरेर अगाडि जनताको माझबाट हिम्मतका साथ अगाडि लग्नुपर्छ भनेरै हामीले अगाडि अलग भएर जय नेपाल पार्टी बनाउने हाम्रो बाध्यता थियो।
1: डाक्टर साहब, अब यो राष्ट्रिय प्रजातन्त्र पार्टी अर्थात राजेन्द्र लिङ्गदेनजीहरूसँग पनि सहकार्य हुन्छ कि हुँदैन कि पानी बारम्बार हो?
0: अब होइन, पानी बारम्बार भन्दा पनि मैले के भन्दै आएको छु भने अहिले पनि तपाईँलाई यो एजेण्डामा एक हुने सबैसित सहकार्य हुन पर्छ र अब कसैसित पानी बारम्बार होइन। मैले त राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यकर्ताहरूलाई प्रश्नै भनेको छु, त्यही पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीबाटै तपाईँहरूको एजेण्डा पार लाग्छ, तपाईँहरूको मूल्य र मान्यता पार लाग्छ, तपाईँहरूको भविष्य सुनिश्चित हुन्छ भने त्यही बस्नुहोस्, नत्र आउनुहोस्, हातेमालो गरौँ, अगाडि बढौँ, एउटा नयाँ परिस्थितिलाई सृजना गरौँ भनेर मैले आह्वान गर्दैछु। कसैसित पानी बारम्बार मेरो छैन, नहुनेछ।
1: अब अहिलेको पछिल्लो सरकार, नयाँ सरकार आएको छ, दुई तिहाई नजिकको सरकार छ, सरकारका गतिविधिहरूलाई कसरी हेरिरहनु भएको छ?
0: अब यो सरकारको गतिविधिलाई मैले कसरी हेर्ने, सबैले हेरिरहेको छ,
1: राम्रो छ, सरकार सही बाटोमा छ।
0: बिस्तारै यो सरकारको जो लोकप्रियता छ त्यो घट्दैछ, उनको क्रियाकलापले, आफ्नै क्रियाकलापले। केही कामहरू पनि गर्दाखेरि राम्रोसित सुझबुझ गरेर त्यो दिगो रूपमा त्यो काम सफल हुने गरी गर्नुपर्छ। के काम अगाडि बढाए फेरि दुई कदम पछाडि जानुपर्ने अवस्था देखिरहेको छ। तर तनावतिर केही राम्रो काम पनि गरेको छन्। भ्रष्टाचारको विषयमा अगाडि बढ्नु खोजेकै हो, त्यसको हामी सबैले सराहना गरेकै थियौँ। तर कुनै कुरालाई टुङ्गोमा लाउन सक्ने स्थिति चाहिँ यो घन्टी पार्टीको देखेन। यो अनुभवको कारणले हो कि अब अरू केही कारणले हो मलाई थाहा छैन।
1: होइन,
0: तर जुन विश्वास नेपाली जनताले जुन हिसाबले मत दिएका थिए, एउटा देवतीकरणै गरेर मत दिएका थिए, त्यो सबै बिस्तारै जनताको नजरमा त्यो त्यसको ग्राफ घट्दैछ भन्ने हामी सबैले महसुस गरेकै छौँ।
1: तर जनताले त सुशासन कायम गर्नका निम्ति यो सरकारले राम्रो काम गरेको छ भनेर अहिले पनि प्रशंसा गरिरहेका छन् नि त, होइन? मन्त्री स्तरीय रूपमा नै जनताका पीड़ाहरूलाई सम्बोधन गर्ने, भएका घटनाहरूमा चाहिँ मलम लाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, होइन, विगतका भ्रष्टाचारहरूलाई चाहिँ छानबिनको दायरामा ल्याउने सरकारले गजब गजब काम गर्दैछ। पूर्व प्रधानमन्त्रीका सुकीहरूको चाहिँ सम्पत्ति छानबिन गर्ने राम्रो काम हुँदैछ नि त, होइन? तपाईँहरू देख्नु भएको छैन?
0: अब भ्रष्टाचारको विषयमा काम गरेको सृजनाई छ। अब त्यसको त्यसलाई हामीले राम्रै भनेको छौँ, होइन? राम्रो कामलाई राम्रै भन्नुपर्छ। तर देशलाई जसरी अगाडि बढाउनु पर्दै थियो, आर्थिक समृद्धिको लागि अगाडि लग्नु पर्दै थियो, त्यो केही पनि हुन सकेको छैन भन्नेको तपाईँ मैले हामी सबैले महसुस गरेको हो। अब मैले राम्रो काम गर्दैछु भनेर डम्पु पुग्दा त सजिलै छ, तर ग्राउन्डमा रियालिटीमा के भइरहेको छ भन्ने हामी सबैले बुझेको छौँ। आर्थिक स्थिति त्यस्तै छ, हाम्रो बेरोजगारीको स्थिति त्यस्तै छ, अब फरेन इन्भेस्टमेन्ट आउन सकेको छैन, अब अहिले भ्रष्टाचार अफिसरमा त्यस्तै भइरहेको छ। जनतालाई सुविधा के पाएछ यो सरकारबाट? बोलेर मात्र हुन्छ राम्रो काम भइरहेछ भनेर?
1: यसको पनि भरोसा छैन त्यसो भए?
0: अब भरोसा घट्दैछ, भरोसा के आश हुने जालसम्म, अब सास हुने जालसम्म आश त हुँदै हुन्छ। तर बिस्तारै मेरो मात्र होइन, सम्पूर्ण नेपाली जनताको भरोसा यो घन्टी पार्टीमा घट्दैछ भन्ने कुरा सबैले बुझेकै छ।
1: तर प्रधानमन्त्री बालेन शाह त यो मुलुकको सर्वोच्च संस्थामा राजसंस्था नै चाहन्छन् भन्ने खालका पनि कतिपयले भन्छन्, होइन? विषयहरू बाहिर ल्याउँछन्,
0: कतिपयले भन्छन्, उहाँहरूले केही भन्न सक्नु भएको छैन। पटक पटक उहाँको अभिव्यक्ति पनि सुन्दैछु, हामी गणतन्त्र र संघीयताको पक्षमा अडिग छौँ भनेर भनेको सुन्दैछु। अब त्यो सुनेपछि अब बाँकीहरू मैले के भन्ने?
1: तर उहाँलाई चाहिँ धेरैले भन्छन् राज संस्थाको पक्षमा पोजिटिभ हुनुहुन्छ भनेर, तपाईँलाई त्यस्तो लागेको छैन?
0: अब पोजिटिभ अरूले भनेर हुँदैन, पोजिटिभ व्यवहार देखाउनु पर्यो। र उहाँ अहिले झण्डै दुई तिहाईको संख्यामा उहाँहरूको सरकार छ, उहाँहरूले राज संस्था र हिन्दू अधिराज्य फिर्ता गर्नुभयो भने पहिले जय जयकार मनाउने हामी नै हुन्छौँ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: तपाईँ र सबै श्रोताबिन्दुलाई मेरो अभिवादन, नमस्कार। यो अभियान हामीले जुन चलाइरहेको छौँ, सनातन धर्म सापेक्ष हिन्दू अधिराज, त्यसमा तपाईँहरूको साथ र सहयोग मिल्छ र यो देशलाई पुनः एउटा हिन्दूहरूको एउटा चाहिँ धर्मस्थल बनाउन सक्ने प्रयासमा तपाईँहरूको साथ र सहयोग मिल्छ भन्ने मैले आशा गरेको छु। सबैलाई नमन, सबैलाई नमस्कार।
1: सभामा जय नेपाल पार्टीका अध्यक्ष डाक्टर धौल शमशेर राणा सबै आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।

0: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9850-14175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह 3 दिनदेखि निजी भ्रमणमा हुनुहुन्छ। शाहको टोली काठमाडौँदेखि मुगलिन पोखरा हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएको छ। निजी गाडीमा निस्किनुभएका प्रधानमन्त्रीले कास्की मेगदी र मुस्ताङका केही स्थानको भ्रमण मुक्तिनाथ दर्शन गर्नुभयो। हिजो 12:30 बजे बागलुङ आइपुगेको उहाँको टोलीले नेपाली सेनाको 23 नम्बर वाहिनीमा खाना खायो। त्यो बीचमा टोली शालिग्राम संग्रहालय जाने चर्चा चल्यो। कालिका मन्दिर दर्शन गर्ने हल्लाले मन्दिरका पुजारी व्यवस्थापन समितिका पदाधिकारी समेत तयारी अवस्थामा थिए। तर टोली कतै रोकिएन। स्थानीयबाट छलिन शाह चढेको गाडीलाई अर्को गाडीले छेक्दै यात्रा पोखरातर्फ मोडियो। उहाँको भ्रमणबारे सुरक्षा निकायका प्रमुखहरू पनि अनभिज्ञ थिए। अनुमानकै भरमा कतिपय स्थानमा तयारी भएको थियो। टोली उपल्लो मुस्ताङ जाने चर्चा चलेको भए पनि मुक्तिनाथबाटै फर्कियो। यद्यपि प्रधानमन्त्रीको पनि मुक्तिनाथ मन्दिरमा पूजापछि खिचेको तस्विर सार्वजनिक भएको छ। तस्विरका लागि त्यहाँ नागरिक असंचारकर्मी थिएनन्। निजी जीवनका गोपनीयता हुने भए पनि जननिर्वाचित प्रधानमन्त्रीको यात्रालाई आम नागरिकले हेर्ने नियाले र चासो राख्नु अनौठो होइन। बालेन्द्र शाह पनि बहुदलीय व्यवस्थाभित्र राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेताको रूपमा संसदको बहुमतले प्रधानमन्त्री बन्नुभएको हो। त्यसैले उहाँ संसदप्रति त उत्तरदायी बन्नैपर्छ। त्यसबाहेक आम जनताको प्रश्नबाट पनि उहाँ भाग्न पाउनुहुन्न। निजी भ्रमण भए पनि प्रधानमन्त्रीको खानपान प्राय सेनाको ब्यारेकभित्र भयो, बसाई होटलमा भयो। प्रधानमन्त्री सार्वजनिक स्थलमा घुरिरहेको बेला नागरिकले गाडीको लसकरको फोटो खिची पत्रकारहरू पनि विभिन्न स्थानमा पुगेर प्रधानमन्त्रीको तस्विर लिन पाइन्छ कि भन्दै कुदेको देखियो। मिलीदेखि अन्तर्वार्ता समेत गर्ने लक्ष्यले सामग्री बोकेर अघि पछि लागेका पत्रकार यात्रैभरि रित्तो हात भए। बाटोमा पर्ने जिल्लाका प्रमुख जिल्ला अधिकारी, सेनाका उच्च अधिकारी, प्रहरी अधिकृत, सशस्त्र प्रहरी, ट्राफिक समेतले रात दिन ड्यूटी गरिएको देखियो। सवारीमा पहिले झैं साइरन बजेनन्, केही सुधार भएको प्रश्न देखियो। सड़कमा दोहोरो गाड़ी पनि कुरेकी थिए। बाटो बन्द भएन। सेनाको सुरक्षा घेरामा प्रधानमन्त्रीको निजी भ्रमण भयो, त्यो पनि हुनुपर्छ। उहाँ एउटा दलको वरिष्ठ नेता समेत भएकोले जिल्ला तहमा पुग्दा कम्ती पार्टी पंक्तिमा सूचना प्रभाव भएको देखिएन। राष्ट्रपतिका नेता कार्यकर्ता समेत प्रधानमन्त्री हिँड्ने बाटोका विभिन्न स्थानमा बसेका थिए। उनीहरूलाई समेत प्रधानमन्त्री कता जानुहुन्छ भन्ने थाहा थिएन। कम्तीमा 1-2 जनालाई भनिदिएको भए कुरेर बस्नुपर्ने थिएन। एक नेताले भने कतै भेटियो भने के बोल्ने के भन्ने हतार थियो भन्ने पार्टीको खोजी भइहाले। केही साथी देखाउने बाध्यता पनि थियो। आफ्नो प्रधानमन्त्री भेट्ने तस्विर खिच्ने चाहना धेरै राख्छन् नै, तर सरकारी संचार माध्यमका पत्रकारहरू प्रधानमन्त्रीको भ्रमणको तस्विर खिच्न जाँदा पनि फोटो डिलिट भन्दै अपरिचितहरूले हप्काएको सुनियो। सामाजिक सञ्जाल र संचार माध्यममा प्रधानमन्त्री गाडीमा हुइकिएको भिडियो र तस्विर भाइरल बने। यतिको यात्रामा एक ठाउँमा भए पनि पार्टी कार्यकर्ता वा सार्वजनिक जीवनका मानिस भेटेर वास्तविकता बताइदिएको भए कति सुन्दर हुन्थ्यो। प्रधानमन्त्रीलाई सचेत नागरिकले रामकृष्ण कालको सुर रहेको एउटा गीतबाट पनि भन्न सक्छ। हँसाए पनि रुवाए पनि लगाए निकाउ, मान्छेभन्दा टाढा हजुर छैन जाने ठाउँ, मन्त्रीको रिसोर्टमा बास। आइतबार मुस्ताङमा फर्किएका प्रधानमन्त्री बालेन्द्र शाह साँझ पोखरा 14 रहेको मजेरी मन्जिल रिसोर्टमा बास बस्नुभयो। शाह नेतृत्वको मन्त्रीमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहनुभएका कर्कराज पौडेल गणेशको रिसोर्टमा प्रधानमन्त्रीको टोली बसेको हो। शुक्रबार निजी भ्रमण काठमाडौँबाट निस्केको टोली शुक्रबार राति अस्तामको अन्नपूर्ण इको भिलेज र शनिबार मुस्ताङको जोमसोममा बसेको थियो। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दोब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035-36 उच्चतम विद्युत माग 459 GW पुग्ने छ। 19 पुस 2080 नेपाल भारतबीच 10 वर्षमा 10,000 MW विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। यी दुई तथ्यले नेपाली विद्युतका लागि भारतमा ठूलो बजार रहेको देखाउँछन्। तर भारतलाई नेपाली बिजुलीको सदाबार बजार मान्न भने नेपाल ढुक्क हुने अवस्था छैन। कारण हो, भारतले बढ्दो विद्युत माग पूरा गर्न आफ्नो उत्पादन क्षमता विस्तार मात्र गरिएको छैन, सौर्य, वायु, जलविद्युत तथा ऊर्जा भण्डारणमा पनि तीव्र लगानी गरिएको छ। त्यही अनुसार नेपाली उत्पादन प्रसारण र विद्युत व्यापारको रणनीति बदल्न जरूरी रहेको ऊर्जा क्षेत्रका जानकारहरू बताउँछन्। भारतलाई 10,000 MW विद्युत निर्यात गर्ने सम्झौता गरिसके पनि त्यस अनुरूप भारत र बंगलादेशसँग मध्यकालीन दीर्घकालीन पीपीएमा सरकारले जोड़ दिनुपर्ने पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ बताउनुहुन्छ। अब भारत वा बंगलादेशसँग आयोजना अनुसार 5 वर्ष 15 वर्ष र 25 वर्षको सम्झौता गर्न जोड़ दिनुपर्छ। उहाँले भन्नुभयो त्यसका लागि जलविद्युत आयोजना निर्माणदेखि अन्तर्देशीय प्रसारण लाइन विस्तार र विद्युत निर्यातका लागि बजार सुनिश्चित गर्न सरकार गम्भीर रूपमा अघि बढ्नुपर्छ। भारतको पछिल्लो ऊर्जा प्रक्षेपण हेर्दा आगामी दिनमा उसलाई वर्षामा खेर जाने वा अतिरिक्त विद्युत मात्रै आवश्यक पनि छैन। आवश्यक परेको समयमा उपलब्ध हुने भरपर्दो र प्रतिस्पर्धी मूल्यको विद्युत उसको प्राथमिकतामा पर्नेछ। जलविद्युत स्रोत ऊर्जा भएका कारण बजार हुने भए पनि दीर्घकालीन सम्झौता र उत्पादनमा जोड़ दिनुपर्ने लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्त बताउनुहुन्छ। जलविद्युतको बिजुली स्वच्छ हुन्छ, हामीले बजारलाई प्रतिस्पर्धी बनाउनुपर्छ। उहाँले भन्नुभयो विद्युत व्यापार गर्दा दुवै पक्षलाई लाभ हुने गरी सम्झौता गर्न सरकार अग्रसर हुनुपर्छ। भारतको जेनेरेशन इडिक्युसी प्लान अनुसार सन् 2035-36 अधिक्तम विद्युत माग 459 गिगावाट पुग्नेछ। भारतमा 2024-25 अधिक्तम विद्युत माग करिब 250.1 गिगावाट थियो। बढ्दो माग पूरा गर्न भारतले त्यस अवधिसम्म कुल जडित विद्युत उत्पादन क्षमता 1121 गिगावाट पुर्याउने योजना बनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय सम्पादनमा बार र बेन्चको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ। तनहुँ जिल्ला अदालत बार इकाईले हिजो दमोलीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधान न्यायाधीश शर्माले बार र बेन्च बीचको सहकार्यबाट मात्रै प्रभावकारी न्यायिक निरूपण सम्भव हुने बताउनुभयो। उहाँले न्यायिक सम्पादन सबैको साझा जिम्मेवारी भएकाले यसमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। न्याय सम्पादनलाई प्रभावकारी र जनमैत्री बनाउन न्यायालयसँग सम्बन्धित सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो। प्रधान न्यायाधीश शर्माले न्यायालयप्रति नागरिकको विश्वास कायम राख्न न्याय सम्पादनको प्रक्रियालाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। न्याय माग्न अदालत पुग्ने नागरिकले समयमै न्याय पाउने वातावरण निर्माण गर्नु न्याय क्षेत्रसँग सम्बन्धित सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो। कार्यक्रम व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानी, वरिष्ठ अधिवक्ता कमला मनोभागले लगायतले न्यायपालिकाको गरिमा र स्वतन्त्रता कायम राख्न बार र बेन्चबीच निरन्तर संवाद र सहकार्य हुनुपर्ने बताउनुभयो। बारका अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विष्णुभक्त सिग्देल र सञ्चालन सचिव माधव प्रसाद घिमिरेले गर्नुभएको थियो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डी जीवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव जारी छ। अघिल्ला वर्षहरूमा साउन महिनामा महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। महोत्सव आज समापन हुँदैछ। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश छ। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षाले रहनमा 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासका लागि खर्चिने अध्यक्ष होमनाथ लम्सालले जानकारी दिनुभयो। पुत्रका एकादशीको अवसरमा शुक्ला हिलेटार शिवालय क्षेत्रमा भजन कीर्तन सहितको कथा वाचन गरिएको छ। हिजो शुक्लागण्डीकी आठपुलचोकमा रहेको शिवालय प्राङ्गणमा संगीतमय कथा वाचन गरिएको हो। आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभयो। कथा श्रवणसँगै भजन कीर्तनमा भक्तजन रमाएका थिए। हरिस्नान एकादशीदेखि हरिबोधन एकादशीसम्म शुक्ला हिलेटारमा कथा वाचन सहितको भजन कीर्तन लगायतका विविध कार्यक्रम गरिने व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। साउन महिनाभर सोमबारका दिन शिव महिमा सत्संग भएको थियो। सेती नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। शिखर र प्यागोडा शैलीको समृद्धमा निर्माणाधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी छ। सबैको सद्भाव र सहयोगले मात्रै योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ। तनहुँका सामुदायिक वन वन पैदावारको समुचित सदुपयोग र बिक्री वितरण गरी उल्लेखनीय आर्थिक आमदानी गर्न सफल भएका छन्। हरिवन नेपालको धन भन्ने मूल मर्मलाई व्यवहार मुताब्दै यहाँका वन उपभोक्ता समूहले काठदौरा बिक्रीबाट स्थानीय विकासका साथै राज्यको ढुकुटीमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्। डिभिजन वन कार्य तनहुँले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 तनहुँका सामुदायिक वनहरूबाट 17,23,45,122 रूपियाँ बराबरको आर्थिक कारोबार भएको छ। यस अवधिमा जिल्लाका विभिन्न सामुदायिक वनबाट स्वीकृत कार्ययोजना अनुसार 1,22,39.99 क्युफिट काठ र 163.76 चट्टा दाउरा उत्पादन तथा बिक्री वितरण गरिएको छ। वन पैदावारको यस कारोबारबाट राज्यलाई ठूलो परिमाणमा राजस्व समेत प्राप्त भएको छ। कार्यालयका अनुसार सामुदायिक वनतर्फबाट मात्रै मूल्य अभिवृद्धि कर भ्याट बापत 1,60,16,751 रूपियाँ संकलन भएको छ। यसैगरी प्रदेश सेवा शुल्क बापत 17,86,756 रूपियाँ, रोयल्टी बापत 2,49,765 रूपियाँ जम्मा भएको छ। सामुदायिक वन उपभोक्ता समूहहरूको खुद आन्तरिक आमदानी तथा समूह कोषमा 9,15,40,551 रूपियाँ दाखिला भएको जनाइएको छ। कुष्मावती माध्यमिक विद्यालय शुक्लगण्डी 7 सेरा तनहुँको नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण समारोह सम्पन्न भएको छ। सूर्य नेपाल प्रणालीको सहयोगमा निर्माण गरिएको भवनको शुक्लगण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले हिजो उद्घाटन गर्नुभयो। कार्यक्रम बोल्दै नगर प्रमुख पण्डितले शिक्षाको विकास र गुणस्तरीय शिक्षाका लागि विद्यालयको भौतिक पूर्वाधार महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो। उहाँले विद्यालय भवन निर्माणमा सूर्य नेपाल प्रणालीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नवनिर्मित भवनले विद्यार्थीको सिकाइलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज गुरूङको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख उमाधविका राजु, सूर्य नेपाल प्रणालीका कम्पनी प्रमुख बाबुराम कार्की, शुक्लागण्डक सातका अध्यक्ष खड्का सिंह थापा, म्याग्दी गाउँपालिका छका वडा अध्यक्ष हिराज सिंह गुरूङ, शुक्लागण्डकी नगर उद्योग वाणी संघका अध्यक्ष समुद्रराम श्रेष्ठ लगायतको उपस्थिति थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सीता कुमारी गिरीले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे जानकारी दिनुभएको थियो। कार्यक्रम संयोजक विद्यालय सल्लाहकार तथा शुक्लागण्डकी नगरपालिका नम्बर 7 का वडा सदस्य राजबहादुर थापाले स्वागत व्यक्त गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख पण्डितलाई सूर्य नेपाल प्रणालीले विद्यालयको कार्य सम्पन्न प्रतिवेदन तथा लाल पूजा हस्तान्तरण गरेको थियो। नगर प्रमुखले विद्यालयलाई हस्तान्तरण गर्नुभयो। यसैबीच सूर्य नेपाल प्रणालीद्वारा विद्यालय रहेको पुरानो भवनको स्थानमा निर्माण गरिएको कुष्मावती पार्कको संयुक्त उद्घाटन गरिएको छ। पार्कको उद्घाटन कम्पनीका प्रमुख बाबुराम कार्कीले गर्नुभएको थियो। मकनपुरमा निर्माणधीन काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट ट्र्याकमा लोडरको ठक्कबाट एक चिनिया नागरिकको मृत्यु भएको छ। मकनपुरको भीमफेदी गाउँपालिका 8 महादेव तारीस्थित द्रुत मार्गमा आइतबार दिउँसो करिब 2 बजे दुर्घटना भएको हो। दुर्घटना चाइना रेलवेको नम्बर 2 इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडको तर्फबाट सुपरभाइजरका रूपमा कार्यरत चिनिया नागरिक 51 वर्षीय गुओ फाङसुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकनपुरले जानकारी दिएको छ। पोखरामा मोटरसाइकल दुर्घटना परेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका 18 लामागाउँमा भएको दुर्घटनामा चालक गम्भीर घाइते भएका छन्। गविस्प 6094 नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सड़क छेउको विद्युत पोलमा ठोकिएको थियो। पोलमा ठोकेपछि पनि गुडिरहेको बसमा ठोकिएको प्रहरीले जनाएको छ। मोटरसाइकलको पछाडि सवार पोखरा 18 की 29 वर्षीय रूपा विक गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेको उहाँलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। पर्वतको फलेवास नगरपालिका 10 कुर्घामा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 4 जना घाइते भएका छन्। लुङ्खुबाट बाछातर्फ जाँदै गरेको ध1H61 नम्बरको अटो ओह्रालो सड़कमा चालकले नियन्त्रण गुमाउँदा सड़कबाट करिब 10 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा बिहारी गाउँपालिका 1 बादशाह देउरालीका 49 वर्षीय प्रेमबहादुर विक गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि प्रदेश अस्पताल कुष्मा लगेकोमा उपचारका क्रममा दिउँसो चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। तनहुँको रिसिङ गाउँपालिका 1 बेतिम स्थित सिटी नदीमा डुबेको टिप्परका बेपत्त चालकको पहिचान खोलिएको छ। शनिबार नदीमा डुबेको अवस्थामा फेला परेको N1-7247 नम्बरको टिप्परका चालक रोल्पाको रुन्टीगढ़ी गाउँपालिका 7 निवासी 27 वर्षीय प्रेमबहादुर खड्का रहेको प्रहरीले जनाएको छ। तनहुँमा जलविद्युत आयोजना निर्माण काम गरिएको कालिका कन्स्ट्रक्सन प्रणालीको उक्त टिप्पर सेती नदीमा डुबेको अवस्थामा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरसिक दरिक प्रसाद घिमिरेका अनुसार चालक खड्का हालसम्म सम्पर्कविहीन हुनुहुन्छ। स्याङ्जाको गल्याङ नगरपालिकामा जिल्लाकै सबैभन्दा लामो झोलुङ्गी पुल निर्माण भएको छ। गल्याङ नगरपालिका 11 बुढाथोकी डाँडा र वार्ड नम्बर 7 सेना पोकलाई जोड्ने 444 मिटर लामो झोलुङ्गी पुल निर्माण गरिएको हो। यसैकि करारीमा निर्माण भएको झोलुङ्गी पुल भन्दा गल्याङमा निर्माण भएको पुल 76 मिटर लामो रहेको छ। नगरपालिकाको पहलमा संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौँ मार्फत 4,56,58,248.60 रूपियाँ लागतमा पुल निर्माण गरिएको नगर प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो। जय नेपाल ईश्वर निर्माण सेवा प्रणालीले गत वर्ष असार 10 गते 18 महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम शुरू गरेको थियो। धेरै निर्माण कम्पनीले सम्झौताको समय गुजार्दा पनि आयोजना अलपत्र पाइरहेको बेला जिल्लाकै लामो पुल भनी सम्झौता अवधिभन्दा 5 महिना गाभै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख भट्टराईले बताउनुभयो। एकीकृत सेवा कार्यालय म्याग्दी मार्फत आर्थिक वर्ष 82-83 सञ्चालन भएका योजना अन्तर्गत 4.19 किलोमिटर पदमार्ग निर्माण भएको छ। गत वर्ष कार्यालयले सञ्चालन गरेका पर्यटन पूर्वाधार निर्माण सम्बन्धी 24 योजनाका लागि 1,40,00,000 बजेट विनियोजन भएकोमा 1,10,00,000 बजेटका 19 योजना सम्पन्न भएका हुन्। योजना मार्फत पर्यटक स्थलमा पक्की र कच्ची पदमार्ग, विश्राम स्थल, आश्रय स्थल, पर्खाल लगायतका पूर्वाधार निर्माण भएको कार्यालयका प्रमुख सञ्जय घरते छेत्रीले जानकारी दिनुभयो। म्याग्दीमा जन्मिएर राष्ट्रिय स्तरमा लोकप्रिय लोकगायकका रूपमा पहिचान बनाउनु भएका प्रकाश दूतराजले मौलिक लोकभाका पञ्चे बाजा र सांस्कृतिक बाजासहित नयाँ सांगीतिक ब्राण्ड मार्फत आफ्नो सांगीतिक यात्रा अघि बढ़ाउन लाग्नु भएको छ। दूतराजको ब्याण्ड यात्राको औपचारिक शुभारम्भ आगामी भदौ 12 गते जन्मतल म्याग्दीको बेनिस्थित खुला मञ्चबाट हुने भएको छ। अहिलेसम्म एकल सोलो गायकका रूपमा दर्शकको मान जित्दै आउनुभएका मंगला गाउँपालिका 5 अर्मणका दूतराजले पञ्ची बाजा, लोक तथा सांस्कृतिक बाजा समावेश गरी तयार पारिएको नयाँ ब्याण्ड घोषणा गर्न लाग्नु भएको हो। पप र आधुनिक विधाका गायकले ब्याण्ड बनाएर प्रस्तुति दिने परिपाटी भए पनि मौलिक लोकभाका पञ्ची बाजा र सांस्कृतिक बाजालाई समेटेर ब्याण्ड निर्माण गरेको यो सम्भवतः पहिलो अभ्यास भएको उहाँले उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय समाचार। इरान र अमेरिका बीच सैन्य तथा कूटनीतिक तनाव कम गर्ने प्रयासलाई फेरि गति दिने उद्देश्यसहित पाकिस्तानका सेना प्रमुख असिम मुनिर आज इरानको राजधानी तेहरान जाँदै हुनुहुन्छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले मुनिरले पाकिस्तानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तेहरान भ्रमण गर्न लागेको पुष्टि गर्नुभएको एएपीले जनाएको छ। इरानी विदेश मन्त्रालयका अनुसार भ्रमणको मुख्य उद्देश्य इरान पाकिस्तान द्विपक्षीय सम्बन्ध सहयोग सुदृढ गर्नुका साथै क्षेत्रीय शान्ति तथा सुरक्षा प्रबन्धनमा पाकिस्तानले गरिएको प्रयासलाई अघि बढ़ाउनु हो। तर पछिल्लो समय इरान र अमेरिका बीचको वार्ता कमजोर बनेको र क्षेत्रीय तनाव पुनः चर्किएको अवस्थामा मुनिरको तेहरान भ्रमणलाई पाकिस्तानको मध्यस्थता प्रयाससँग जोडेर हेरिएको खबरमा उल्लेख छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साटिम्बु तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
4: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
3: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
4: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
3: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
5: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
7: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
4: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
11: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
12: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
11: हो त नि, अब चाहिँ राम्रो भयो।
13: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
11: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
14: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
15: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
4: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
14: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
17: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
15: मोबाइल 98560055770।
19: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
20: किन आमा, के भएर?
19: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
20: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
20: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 98560 43952 र 98066।

0: भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166342372।
1: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
6: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
7: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
11: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: धार्मिक महोत्सवका आकर्षणहरू,
12: चर्चित कथा वाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
11: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
11: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
14: यो चम्छुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्, डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै
15: राम्रो नहुने त कुरै।

0: नानी भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
1: त्यसो नभने मरि म पनि अब नातिकै र भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98416568।
4: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 98560231128 र 98462174726।
7: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
8: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
9: सम्पर्क 0564142221, मोबाइल 98560353921।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: हजुर दान गरौ।
11: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
12: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
11: त्यसैले दान गरौ, सकेको गरौ सबैले गरौ। अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको प्रभातकालीन प्रस्तुति कार्यक्रम सुखद बिहानीमा यहाँलाई हार्दिक स्वागत छ। आज मिति 2083 साल मधौ महिनाको 8 गते 24 तारिक अगस्त 2026 श्रावण शुक्ल पक्ष द्वादशी कार्यक्रममा हामी प्रस्तुत गर्छौं। आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा, तपाईँको राशिफल, जन्मदिनको शुभकामना लगायतका सामग्री। आउनुहोस् कार्यक्रममा अगाडि बढौं। आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखाबाट सदाज बिहान 4:50 बजे मंगलधुन, 5 बजे विभिन्न भजनहरू सुनिसकेपछि 5:25 शुक्ला गण्डकी समाचार सुन्नुभयो। 6 बजे नेपाल उज्यालो कार्यक्रम सुन्नुभयो। 36 नेपाली भयो। 7 बजे शुक्ला गण्डकी समाचार। 7 बजेको शुक्ला गण्डकी समाचार पछि विभिन्न राष्ट्रिय गीत। अहिले तपाईँ सुखद बिहानीमा हुनुहुन्छ। 8 बजेदेखि 9 बजेसम्म विभिन्न राष्ट्रिय गीतहरू। 9 बजे नेपाल खबर, 9:15 गाम्बेसीका भाका सुनिसकेपछि 10 बजे शुक्ला गण्डकी समाचार सुन्न सक्नुहुन्छ। 10:15 हाम्रो शुक्ला गण्डकी। 12 बजे नेपाल खबर सुनिसकेपछि 12:15 पप गीतहरू, 1 बजेदेखि 2 बजेसम्म लोकगीतको समय रहनेछ। 2 बजे तपाईँ विभिन्न गीत संगीत त्यसपछिको समय 3 बजे नेपाल खबरको, 3:15 चलचित्र सम्बन्धी गीतहरू, 4 बजे आधुनिक गीत संगीत, 5 बजे शुक्ला गण्डकी समाचार, 5:15 लोक चौतारी कार्यक्रम, 6 बजे नेपाल दर्पण, त्यसपछिको समय गुरूङ भाषाका गीतहरूको हो। 7 बजे शुक्ला गण्डकी समाचार, बाँकी समय विभिन्न गीत संगीत, 8 बजे राष्ट्रिय गीतहरूको समय रहनेछ। 9:15 बीबीसी नेपाली सेवाको साँझ पर्व सुन्न सक्नुहुन्छ। त्यसपछि विभिन्न आधुनिक गीत संगीत, 10 बजेको शुक्ला गण्डकी समाचारपछि आजको लागि सम्पूर्ण कार्यक्रम सकिनेछ। यो थियो आज दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखाको कालो। तपाईँको राशिफलको शुरूआतमा मेष राशि, कार्यप्रिय काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदी जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पल्याउन सकिनेछ। अरूको काममा जुट्नुपर्ने पनि फाइदा आफूलाई हुनेछ। वृष राशि, परिस्थितिको चक्रमा अल्मलिनु पर्दा कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। आकस्मिक समस्याले दौडधुप गराउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग हुनुहोला। गोपनीयता बाहिरिनाले केही समस्या देखा पर्नेछ। मिथुन राशि, प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि गम्भीर तथा मनोरञ्जनको समय छ। आमदानी बढाउने काम शुरू हुनेछ, तर धेरै बोल्दा समस्या आउन सक्छ। कर्कट राशि, कुनै नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। काममा केही चुनौतीहरू देखा देखिनेछन् र फजुल खर्च पनि बढ्नेछ। सहयोग गर्नेहरू कमै भेटिनेछन्। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। समयमा समस्या दर्शाउँदा 7 दिनेहरू फेला पर्नेछन्। सिंह राशि, अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई सिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। पशुपालन र कृषिमा लाभ मिल्नेछ। सन्तानको साथले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। कन्या राशि, साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्यलमा मान्यजनको सुझाव शिरोधारे गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्यहरूलाई दिने नभई बिताउने समय छ। दिएको धनमालपछि आफैलाई आवश्यक पर्न सक्छ। तुला राशि, सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि मेहनत गर्दा काम थालनी हुनेछ। विवादास्पद काममा जुट्नु परे पनि धन आर्जन गर्न सकिनेछ। प्रतिष्ठित नतिजा कमजोर देखिए पनि थप कामतर्फ उत्साहित भइनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। वृश्चिक राशि, दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ। धनुराशि, मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीका स्रोत फेला पर्नेछन्। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ।
मकर राशि खर्चको जुहु गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडुक गर्नुपर्ने पर्ला। कुम्भ राशि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। अन्त्यमा मीन राशि पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च पर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा लाभ हुनेछ। राशिफलमा जे जस्ता कुरा उल्लेख गरे पनि तपाईँ आफ्नो भाग्यभन्दा कर्ममा विश्वास गर्नुहोस्। हामी तपाईँलाई यही आग्रह गर्न चाहन्छौ। पालो जन्मदिनको शुभकामनाको। आज भाद्र महिनाको 8 गते तनो मिडिया नेटवर्क प्रणालीद्वारा सञ्चालित शुक्ला गण्डकी एफएम 97.10 MHz सञ्चालक समितिका सचिव टीकाराम श्रेष्ठको आज शुभ जन्मदिन परेको छ। शुभ जन्मदिन पर्ने तपाईँ लगायत सम्पूर्णलाई हामी हार्दिक शुभकामना। यानि आठेका ताकि कार्य पूर्ण रूपमा सफल हुन सकोस् हाम्रो शुभकामना छ।

पनि आफ्नो साथीभाइ इष्टमित्र दाजुभाइ कोही कसैको शुभ जन्मदिन परेको छ रेडियोमा शुभकामना दिन चाहनुहुन्छ भने 0625 400 3778 टेलिफोन सम्पर्क गरी चुपाउन सक्नुहुनेछ। हामी तपाईँको शुभकामना समावेश गर्नेछौ। हवस् त यिनै सँगसँगै प्रसङ्ग सँगसँगै आज कार्यक्रमबाट हामी अन्तिममा आइपुगेका छौं। भोलि बिहान पुनः यसै समयमा हाम्रो भेट हुने नै छ। त्यति दिनसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 8 बज्यो।

0: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
1: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
5: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807625239।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
8: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडि पट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कति हाँस्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी चाहिने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98 5 60 30 324
5: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98 5 60 30 982 र 97 065 20 209
6: TVS साथ छ हाम्रो
7: 97.6
6: शुक्ला गण्डकी FM 97.6

0: सुन, होमवर्क देखाउ त।
1: हस् टिचर।
0: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
1: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
0: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
2: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेशनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
3: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
4: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
7: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
9: तर महँगो होला नि
8: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
10: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
10: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
11: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 414 411 मोबाइल 98562938 र 98028222938
12: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845106950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
14: शुक्ला गण्डकी एफएम 97.6

0: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
1: होइन कति पुन मोबाइल भन्दै कराएको
0: दुई गुणामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के
1: कहाँ छ पुन मोबाइल
0: यही दुलेगुडामा तरकारी पसलको आडैमा छ
1: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
0: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौंडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा
1: प्रोप्राइटर हेमराज पुन मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00 दाई एक बिहानै झोला बोकेर कता जान लागेको
2: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
1: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
2: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौंडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौंडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
3: चिकन ससेज बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 570 052 मोबाइल 98 5 60 28 587
4: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
5: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
6: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौंडा हेल्थ पोस्टोक
6: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98 5 60 12 474
8: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
9: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
10: ओमकार
9: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
10: ओमकार
9: अनि घरमा पूजा सामग्री पनि छैन भने
10: ओमकार
9: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौंडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि जग्गी सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौंडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
9: फुआई विस्तृत जानकारीको लागि फोन नम्बर 98 5 60 50 834

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9857062452।
2: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 9841608029। दमौली शाखाको लागि सम्पर्क 9807613425।
6: ए नानीको बुवा, आज त नयाँ सम्धी सम्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
8: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178। 9560077078।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13424 र 9850-14175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 9 बज्यो.
4: कैलाली र मोरङमा 7-7, सप्तरी र कञ्चनपुरमा 6-6 तथा चितवन, सुनसरी र नवलपरासी पूर्वमा 5-5 जना संक्रमित भेटिएका छन्। रोगको जोखिम मुख्यत तराई तथा भित्री मधेशका जिल्लामा बढ़ी देखिए पनि इलाम, काभ्रे, काठमाडौँ, सिन्धुली र सुर्खेत लगायत पहाड़ी जिल्लामा समेत संक्रमण पुष्टि भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार जापानिज इन्सेफलाइटिस मुख्यत संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट सर्छ। उच्च ज्वरो आउने, टाउको दुख्ने, बेहोश हुने, झट्का आउने वा चेतनामा परिवर्तन हुने जस्ता लक्षण देखिएमा घरेलु उपचारमा समय खेर नफाली तत्काल नजिकको स्वास्थ्य संस्थामा लैजान परिवार कल्याण महाशाखाले आग्रह गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती केही ठाउँमा सामान्य वर्षा भए पनि अहिले बिहान पख कुनै पनि ठाउँमा पानी परेको छैन। काठमाडौँ उपत्यका सहित धेरैजसो ठाउँमा घाम लागेको छ। महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँ तथा मधेश र कोशी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। अरू ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना भने छ। ठूलो वर्षाको सम्भावना भएका पहाड़ी तथा नदी आसपासका क्षेत्रमा पहिरो, गेग्रान, बहाव तथा स्थानीय खोला नालामा पानीको बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। विशेष गरी यात्रा गर्दा मौसमको अवस्था र सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान महाशाखाले सुझाव दिएको छ। गाड़ीहरूको प्रदर्शनी नाडा अटोसो 2026 18 संस्करण भोलिदेखि काठमाडौँको भ्रिकुडी मण्डपमा शुरू हुँदैछ। यसपटकको नाडा अटोसोमा अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधिबारे जानकारी सहित नाम चलेका दुई र चार पाङ्रे नयाँ ब्राण्ड लन्च गर्ने तयारी छ। आयोजक नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अनुसार यस वर्षको स्वर्ण जयन्ती संस्करणमा 200 भन्दा बढ़ी स्टल रहनेछन्। प्रदर्शनीमा यात्रुवाहक गाड़ीका 23, हल्का व्यावसायिक गाड़ीका 17 र दुई पाङ्रे गाड़ीका 13 गरी 53 एउटा गाड़ीका ब्राण्ड सहभागी हुँदैछन्। प्रदर्शनीमा अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ गाड़ी, विद्युतीय गाड़ी, अत्याधुनिक प्रविधि तथा विभिन्न अटोमोबाइल उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछ। यस्तै झण्डी 70 स्टलमा अटो पार्ट्स, टायर, ब्याट्री, लिब्रिकेन्ट्स, एक्सेसरीज तथा ग्यारेज उपकरण लगायत सामग्री प्रदर्शन हुनेछन्। बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरूको समेत सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकका अनुसार नाटा अटो शोमा नयाँ गाड़ी र प्रविधिको प्रदर्शनीसँगै उपभोक्ता, व्यावसायिक, वितरक, वित्तीय संस्था तथा अटोमोबाइल क्षेत्रका अरू सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको अवसर समेत उपलब्ध हुनेछ। यस वर्षको प्रदर्शनीमा मेड इन नेपाल र मेड फर नेपाल समेत रहनेछ। नेपालमै उत्पादन तथा एसेम्बल भएका गाड़ी, ईभी, ब्याट्री, हेलमेट तथा अन्य मोटोमोबाइल कम्पोनेन्ट्सको प्रवर्धन गर्ने तयारी गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
6: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
6: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर।
7: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
8: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
7: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
7: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142333, मोबाइल 98678167।
9: धोती पटुका र इजारको गाँठो हुँदै गार्धन सम्म,
6: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
9: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
9: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
6: इतिहास गाथा र कथा गाँठका कुरा,
9: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहको मुस्ताङ भ्रमणले त्यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायी उत्साहित भएका छन्। प्रधानमन्त्री शाहको भ्रमणसँगै मुस्ताङको पर्यटन, धार्मिक क्षेत्र र सड़क पूर्वाधार विकासले थप प्राथमिकता पाउने अपेक्षा गरिएको छ। यसअघि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की पनि मुस्ताङ पुग्नु भएको थियो। उहाँ काठमाण्डुबाट पोखरा आउँदै नेपाली सेनाको हेलिकप्टर मार्फत सिधै मुक्तिनाथ क्षेत्र पुग्नु भएको थियो। तर प्रधानमन्त्री शाह भने बर्खायाममा समेत बेनी जोमसम सड़क खण्डको कठिन यात्रा गर्दै आफै गाड़ी चलाएर अस्ति शनिबार जोमसम पुग्नुभयो। प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणले त्यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु प्रसाद लालचन्दले बताउनुभयो। प्रधानमन्त्रीको पहिलो स्वदेश भ्रमण मुस्ताङबाट शुरू हुनु र सड़क मार्गबाट यात्रा गर्नुले जिल्लाको सड़क पूर्वाधारतर्फ समेत सरकारको ध्यान जाने आशा बढ़ेको उहाँको भनाई छ। उहाँले कोर्ला नाकालाई व्यवस्थित र प्रभावकारी बनाउन सके मुस्ताङको पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सकिने समेत बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पुराना राजनैतिक दलसँग 35 वर्षको हिसाब माग्दै नहिड्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ। हिजो काठमाडौँमा भएको नीति संगठन र नेतृत्व कार्यशालालाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। विगतमा अरू नेता तथा दललाई दोष दिएर आफूलाई अग्लो देखाउने अवस्था भए पनि अब त्यस्तो ठाउँ रासपासँग नरहेको उहाँको भनाइ छ। उहाँले विगतको असफलता र कमजोरीलाई लिएर निरन्तर आलोचना गरिरहनुभन्दा आउँदो पुस्ता र देशको भविष्यका लागि दीर्घकाल योजना निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड़ दिनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले बलात्कार तथा यौन हिंसाका पीड़ितको पहिचान खुल्ने तस्विर, भिडियो वा अरू सामग्री प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभएको छ। मन्त्री तिमिल सिन्हाले सामाजिक सञ्जाल मार्फत पीड़ितको पहिचान र गोपनीयताको सम्मान गर्न तथा अपराधमाथि अर्को अपराध नगर्न संचार माध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको हो। यौन हिंसाका घटनामा पीड़ितको पहिचान सार्वजनिक गर्नु संवेदनशील र गम्भीर गैर कानूनी विषय भएको उहाँको भनाइ छ। विशेष गरी यौन हिंसाका पीड़ित बाल बालिकाको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने भन्दै उहाँले समाचार तथा अरू सामग्री सम्प्रेषण गर्दा पीड़ितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई ध्यान दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। विमानले बनाउने लामो समय टिक्ने कन्ट्रेल अर्थात विमान आकाशमा उड्दा बन्ने बादल जस्तो धर्काबाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग उडान मार्गमा सामान्य परिवर्तन गर्ने प्रविधिको ठूलो स्तरमा परीक्षण शुरू भएको छ। बेलायत सरकार गुगल एनएटीएस क्याम्ब्रिज विश्वविद्यालय इम्पेरियल कलेज लन्डन लगायतका संस्थाको सहकार्यमा अघि बढ़ेको अपरेशन ब्लू स्काइज कार्यक्रमले वास्तविक हवाई यातायातमा यसको प्रभावकारिता र सुरक्षा परीक्षण गरिरहेको छ। एआईले मौसम तापक्रम आर्द्रता र उपग्रहका तस्विर विश्लेषण गरी लामो समय टिक्ने कन्ट्रेल बन्न सक्ने क्षेत्र पहिचान गर्नेछ। त्यसपछि यस्ता क्षेत्रमा जाने विमानलाई सुरक्षित सीमाभित्र सामान्य उचाइ परिवर्तन गराई कन्ट्रेल बन्ने सम्भावना घटाइने खबरमा उल्लेख छ। यसअघि सीमित उडानमा गरिएको परीक्षणले यस्तो प्रविधिबाट कन्ट्रेलको जोखिम पहिचान गरी विमानको मार्गमा न्यून परिवर्तन गर्न सकिने देखाएको थियो। नयाँ अनुसन्धानले यही प्रविधिलाई ठूलो हवाई मार्गमा लागू गरेर परीक्षण गरेको छ। परीक्षण सफल भए भविष्यमा उडान योजना बनाउँदा इन्धन र सुरक्षासँगै कन्ट्रेलबाट हुने जलवायु प्रभावलाई समेत ध्यानमा राख्न सकिनेछ। वैज्ञानिकहरूका अनुसार यसले उडान क्षेत्रको समग्र जलवायु प्रभाव कम गर्ने व्यावहारिक र कम खर्चिलो नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएल टोली काठमाडौँ गोर्खाजले पहिलो विदेशी खेलाड़ीको रूपमा भारतका विकेट किपर ब्याटर केएस भरतलाई अनुबन्ध गरेको छ। काठमाडौँले तेस्रो संस्करणको एनपीएलका लागि उनलाई अनुबन्ध गरेको हो। भारतीय घरेलु क्रिकेटका अनुभवी खेलाड़ी भरतले आफ्नो देशका लागि 7 टेस्ट खेलेका छन्। उनले दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलुरूबाट इण्डियन प्रिमियर लीग आईपीएल समेत खेलिसकेका छन्। उनले प्रथम श्रेणी क्रिकेटमा 6,000 भन्दा बढ़ी रन बनाएका छन्। भरतले यही वर्षको जून महिनामा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। अनुभवी खेलाड़ी भरतको आगमनले टोली थप बलियो बनेको काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगसिर 5 गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जापानिज इन्सेफलाइटिसको जोखिम बढ़दो, सतर्क रहन स्वास्थ्य सेवा विभागको आग्रह। आज कोशी बागमती गण्डकी र लुम्बिनीका पहाड़ी भेगमा ठूलो पानी पर्ने सम्भावना। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिन महाशाखाको सुझाव। नाडा अटो शोमा गाड़ीका नयाँ प्रविधि र नयाँ ब्राण्डको प्रदर्शनी हुने। सरकारवाला बीच प्रत्यक्ष सम्पर्क र व्यावसायिक अन्तर्क्रियाको समेत अवसर। एआईको प्रयोग गरेर विमानको उडानलाई सहज बनाउने वैज्ञानिकहरूको प्रयास। भविष्यमा जलवायु प्रभाव तथा खर्च घट्ने अपेक्षा। र भारतका केएस भरतले काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।

0: 97.6 शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98565391।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
8: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी?
7: आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
8: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
9: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98560231128 र 98462014726।
12: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
13: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
14: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
16: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
15: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
22: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
21: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
22: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
23: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
21: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
24: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
26: हजुर दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
28: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
27: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
29: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
30: TVS को साथ छ हाम्रो।
15: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
31: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
15: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
0: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
3: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
0: ओम एम आभूषण सुन चाँदी दोकान,
4: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-75-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-08।
5: शुक्ला गण्डकी एफएम 97.6।
6: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
7: लुम्बिनी सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
6: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक संगीतको अभिवादन। शुक्ला गण्डकी एफएम 97.9 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका लिएर उपस्थित भइसकेकी छु मरिमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेन आभूषण सुनचाँदी पसलले दिदी गौडामा रहेको छ। जरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगनाहरू र सुनसर पत्थर राखिएका गरगनाहरू कम्प्युटर नापतोल प्रणालीद्वारा नापिएका छ। गरगना आवश्यक परेको छ भने तपाईँ ओमेन आभूषण सुनचाँदी पसलमा गएर ढुक्काका साथ कारोबार गर्न सक्नुहुनेछ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.suklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो हाम्रो नेपाली पात्र एप्स र हामीले हाम्रो 97.6 मेगाहर्जको रेडियो ध्वनि तरंगबाट पनि तपाईँको घर घरमा रहेको रेडियोको माध्यमबाट हामीलाई सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। आज पनि हामी रहेका छौं सोमबारको बसाईमा। सोमबारको बसाईमा हामी तपाईँको फेसबुक कमेन्टलाई स्थान दिने गर्छौ, तर भने आजमा तपाईँको फेसबुक कमेन्टलाई लिदिन होइन, केही कारणवश तपाईँको माझमा भने मैले फेसबुक कमेन्टलाई लिन नसक्ने भएको जानकारी गराउँदछु। आज भने विभिन्न सुमधुर लोकवाकाहरूलाई कार्यक्रममा स्थान दिनेछु, पक्कै पनि समयावधिभरि सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोक सांगीतिको श्री स्वरूप तपाईँको माझमा नौजाली मायाले भन्यो सुमधुर भाका राख्छु। यसमा आवाज रहेको छ राजु परियार र शिला आलेको, लय शब्द राजु परियारको रहेको छ। यो भाका स्वीकार्नु, त्यसपछि तपाईँको माझमा अर्को सुमधुर भाका लिएर म पुनः उपस्थित

मधुरभाका मैले कार्यक्रममा पहिलो लोक संगीतको श्री स्वरूप राखिसकेकी छु। पक्कै पनि मन पर्यो होला। राजु परियार र शिलालेखको आवाजमा रहेको थियो भने लय शब्द राजु परियारकै रहेको थियो। तपाईँको माझमा स्थान दिइसके एकदमै आज नै विभिन्न मधुर भाकालाई स्थान दिनेछु। तपाईँको कमेन्टलाई मैले आज लिन सक्दिन, त्यही भएको कारणले गर्दा पनि फेरि पनि अर्को सुमधुर भाका स्वीकार्नुहोस्। के साह्रै राम्री हौ तिमी भनिरहेको छ, यसमा आवाज रहेको छ खेमसेन्चुरी र शान्ता सुनारको लय शब्द नेत्र र खेमसेन्चुरीको रहेको छ। यति बेलाको क्रममा यो भाका स्वीकार्नुहोस्, त्यसपछि फेरि अर्को सुमधुर भाका लिएर उपस्थित हुनेछु।

हजुर, तपाईँको माझमा यस्तो मधुर भाका राखिसकेकी छु के साह्रै राम्री हौ तिमी भनिरहेको थियो। खेम सेन्चुरी र शान्ता सुनरको आवाजमा रहेको थियो, लय शब्द नेत्र हरियर र खेम सेन्चुरीको रहेको थियो। तपाईँको माझमा मैले शान्ति सके बिहानीको समय रहेको छ, घरमै आफ्नो घर यस्तै कामहरू गरिराख्नु भएको छ होला, अब कोदो रोप्ने तर्खरमा हुनुहुन्छ होला, मेला परमाहरू जाने तर्खरमा हुनुहुन्छ होला, खाना खाइसक्नु होला भन्ने विश्वास पनि रहेको छ। जहाँ जे जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो कामहरू निरन्तर रूपमा गर्दै जानुहोस्, आफ्नो स्वास्थ्यको पनि ख्याल राख्दै अगाडि बढ्नुहोस् भन्न चाहन्छु। होइन, सबैभन्दा ठुलो कुनै स्वास्थ्य हो, स्वास्थ्य राम्रो भयो भने होइन, शरीर राम्रो भयो भने हामी जे काम पनि गर्न सक्छौँ, जे पनि गर्न सक्छौँ होइन। त्यही भएर आफ्नो स्वास्थ्यको ख्याल राख्दै अगाडि बढ्नुहोस् भन्दै अर्को स्मृतिबाकालाई स्थान दिन्छु। यसमा आवाज रहेको छ विमल परियार, विक्रम परियार, त्यस्तै हेमन्त आले, पार्वती गुरूङ, ममता तामाङ, त्यस्तै जस्मिन गुरूङको आवाजमा रहेको छ पनि लयशब्द शिव हमालको रहेको छ, काफल रुदाना भनिरहेको छ। स्मृतिबाका सुनिरहनुहोस्, फेरि अर्को स्मृतिबाका लिएर म आउने नै छु।

हजुर यस मधुभाका मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। काफलु दाना भनिरहेको थियो विमल परियार, विक्रम परियार, हेमन्त आले, पार्वती गुरूङ, ममता तामाङ र जसलिन गुरूङको आवाजमा रहेको थियो भने लय शब्द शिव हमालको रहेको थियो। यदि तपाईँ रुवाकरी मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा कार्यक्रम गाम्बेसीको भाका। आज हामी रहेका छौं सोमबारको बसाईमा हामी तपाईँको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिन नसक्ने भएको कारणले गर्दा चाहिँ होइन सुमधुर भाकाहरूलाई स्थान दिइराखेकी छु। पक्कै पनि मन परिराखेको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने अर्को सुमधुर भाकालाई स्थान दिन्छु। भाका रहेको छ तिम्रै माया छ भनिरहेको छ सुभाष खत्री र समीक्षा अधिकारीको आवाजमा रहेको छ भने लय शब्द सुजित खत्री र अर्जुन सापकोटाको रहेको छ यो भाका। यो भाका लगतै फेरि अर्को भाका लिएर म आउने नै छु।

हजुर, यसमा मधुबाकलाई मधुबाको माझमा राखिसके सुभाष खत्री र समीक्षा अधिकारीको आवाजमा रहेको छ भने लयसद सुजित खत्री र अर्जुन साफकोटाको रहेको थियो। तिम्रै माया छ भने कार्यक्रममा स्थान दिइसके। आज भने यिनै सुमधुर लोकभाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अब भने कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुनसा दिपसरलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। स्वतन्त्रता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र हाम्रो नेपाली पात्र एप सुनेर साथ दिनु भने तपाईँ सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै माछा पोखरी भन्ने सुमधुराकालाई स्थान दिन्छु। पशुपति शर्मा ऋतु मगरको आवाजमा रहेको छ भने लय शब्द विश्व बिन्दु र सुप्रिम राज विश्वकर्माको रहेको छ। सुमधुराकालाई छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि विदा हुन्छु। तपाईँको बाँकी वर्ष पनि सुखदित होस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 60 69 246 98 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडेमा, सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरी, म पनि अब नाचिकेटो भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 570 225, मोबाइल 98 560 33 800 98 4 61 56 58।

0: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो।
3: घटना दुर्घटना,
4: कला संस्कृति,
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-605554।

नमस्कार। बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। उहाँले नेपालको संविधानको धारा 168 उपधारा 4 तथा बागमती प्रदेशसभा नियमावली 2074 नियम 143 बमोजिम विश्वासको मत लिन लाग्नु भएको हो। विश्वासको मत लागि आज दिउँसो 1 बजे प्रदेशसभा बैठक बोलाइएको छ। सत्तासाईदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न हुई जारी गरिसकेको छ। नेकपा बागमती संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले सांसदहरूलाई बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाएको छ। सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र भने विवाद कायमै छ। राप्रपकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार ह्विप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन गर्नुभएको छ। तर राप्रपामा सरकारलाई समर्थन गरेको पछि अर्थात खानेपानी मन्त्री राजु विष्टले भने तामाङलाई सरकार गठन हुनुभन्दा अगाडि नै सचेतकबाट हटाएको बताउनु भएको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले तामाङलाई यसअघि नै सचेतकबाट हटाउनु भएको हो। स्याङ्जामा आर्थिक वर्ष 82-83 पूर्वाधार विकास कार्यालयले 6 पक्की सड़क पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 मात्रै निर्माण सम्पन्न गरेको छ। बिरुवा गाउँपालिका 2, कल्याङ नगरपालिकामा 1 र खेदीखोला गाउँपालिकामा 1 गरी 4 पक्की पुल निर्माण सकिएका छन्। पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षीघाट पुल 4,92,71,000 रूपियाँ र गैरीघाट पुल 5,51,75,000 रूपियाँ लागतमा निर्माण भएका हुन्। त्यस्तै गल्याङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ तथा खेतीखोला गाउँपालिकाको खत्री रहस्थित 3 पुल 3,19,94,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको हो। बाँकी 2 पुलमध्ये पुतेलबजार नगरपालिका 3 स्थित सिंहाले पुलको काम 50% पूरा भएको छ। 4,52,68,000 रूपियाँ लागतमा निर्माण भइरहेको उक्त पुलको काम अझै जारी छ। मेगदीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 MHz क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। राहुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 MHz क्षमताको 1 युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 MHz युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। 1 हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्ध केसीले जानकारी दिनुभयो। रौगंगा 4 दगनाम र वार्ड नम्बर 5 झीको फेरीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुखी सुरुङ र 2 पानी थिरिगाउने पोखरीको परीक्षण भइसकेको छ। तिल्किनी चौरमा विद्युत गृह निर्माण काम सकेर जडान भएको उपकरणहरूको परीक्षण थालिएको हो। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गत जेठ 25 गतेदेखि सञ्चालनमा आएको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लाबन्धी चिवनधाममा जारी शिव महिमा बोलबम धार्मिक महोत्सव आज सकिँदैछ।
धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आचल बसेलले दैनिक धार्मिक प्रवचन गरिरहनु भएको छ। 10 वर्षको उमेरमा संस्कृत श्लोक पुराण वाचन र गायनमा चर्चा कमाएकी उहाँको उपस्थितिले यसपटक थप आकर्षण थपिएको हो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, पारायण सहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको थियो। साँझमा दैनिक महाआरती भइरहेको छ। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष लम्साले जानकारी दिनुभयो। उत्रता एकादशीको अवसरमा शुक्ला हिन्टार शिवालय क्षेत्रमा भजन कीर्तन सहितको कथा वाचन गरिएको छ। आइतबार शुक्ला गण्डक नगरपालिका 8 पुलचोकमा रहेको शिवालय प्राङ्गणमा संगीतमय कथा वाचन गरिएको हो। आचार्य ऋषिराम पौडेलले कथा वाचन गर्नुभयो। कथा श्रवणसँगै भजन कीर्तनमा भक्तजन रमाए। हरिशयन एकादशीदेखि हरिबोधन एकादशीसम्म शुक्ला हेलिटारमा कथा वाचन सहितको भजन कीर्तन लगायतका विविध कार्यक्रम गरिने व्यवस्थापन समिति अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। साउन महिनाभर सोमबारका दिन शिव महिमा सत्संग भएको थियो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। शिखर र प्यागोडा शैलीको संरक्षणमा निर्माणाधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी छ। सबैको सद्भाव र सहयोगले मात्रै योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिले आग्रह गरेको छ। देशका केही प्रदेशका एक दुई स्थानमा आज भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पूर्वमा अनुमान रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभाग अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ। पहाड़ी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेसका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ। देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मेगदीको बेनी दरबङ सड़क अन्तर्गत मंगला गाउँपालिका 2 र मालिका गाउँपालिका 6 को सीमानामा रहेको दुखु खोलाको कटानका कारण मोटेबल पुल जोखिममा परेको छ। दुखु खोलामा आएको बाढ़ी पुलको संरचनाभन्दा मुनिबाट बग्न थालेपछि बासिनी जोखिम बढ़ेको हो। दुखु बेसीका बासिन्दा समेत रहेका मालिका गाउँपालिकाका पूर्व अध्यक्ष शिरप्रसाद रोकाले पुलको मंगला गाउँपालिका तर्फको जग मुनिबाट खोला बग्न थालेको र पहुँच मार्ग कटान गरेर साँगुरिएको जानकारी दिनुभयो। यात्रुभाग, सवारी साधन र जलविद्युत आयोजनक सामग्री बोकेका ठूला ट्रक कुर्ने पुल जुनसुकै बेला भाइसेर दुर्घटना हुने जोखिम छ, उहाँले भन्नुभयो। यो पुल भत्किने भने मालिका, धौलागिरी र तमानखोला गाउँपालिकाको बेनीसँग सीधा यात्रा सम्पर्क टुर्छ। पुलको एकातर्फको पिलरको जगमुनिको खोलाले कटान गरेर बाढ़ी बग्न थालेको छ। अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी देश गिनीको राजधानी कोनाक्री स्थित दार एस सलाममा रहेको शहरकै सबभन्दा ठूलो फोहोरको थुप्रो ल्याण्डफिल भाषेर कम्तीमा 30 जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार घटनामा 6 जना गम्भीर घाइते भएका छन् भने कयौं घर तथा सवारी साधनहरू पुरिएका छन्। आइतबार राति 2 बजेदेखि परेको अविरल वर्षा कारण ल्याण्डफिलमा फोहोरको दबाव बढ़ेपछि थुप्रो अचानक भाषिँदा नजिकै रहेका बस्ती र टहराहरू पुरिएका हुन्। दुर्घटना लगतै उद्धार टोली घटनास्थलमा खटिएको छ। पहिरोमा परेका मानिसहरूको खोजी कार्य जारी छ भने घाइतेहरूलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याइएको जनाइएको छ।

0: अस्ट्रेलियामा डार्विनमा चलिएको टप एण्ड टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपालीले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सभा तीन बजी शुरू हुनेछ। नेपालीले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपाल ए दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपाल ए आज खेलमा पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रदैछ। हर्बर्ट हरिकेन्स एकाडेमी पनि घरेलु परिस्थितिको फाइदा उठाउँदै नेपालीलाई दबावमा राख्ने योजना साथ दिनु तपाईलाई धन्यवाद। साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाई यसपछि कार्यक्रम हेलो शुक्ला गण्डकी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
4: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
3: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461656।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
6: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब यूपीबीसीको साथमा।
6: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562928938 र 98028922938।
9: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827109066 र 9840904540।
8: दोलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफे को भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपन्छी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9840745780।
10: कता हिँडेको आइफोन हातमा लिएर?
11: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
10: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
11: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
10: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 9843623811।
12: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
13: TVS साथ छ हाम्रो।
14: शुक्ला गण्डकी एफएम 97.6।
15: A complete call for Hello, Shukla Gandaki. Hello, hello.
16: Come on, everybody. Hello, Shukla Gandaki.
15: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
17: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
18: हेलो, हाई, नमस्ते, गुड मर्निङ एभ्रीवान। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा, तपाईँहरूको माझमा रहने गर्दछु लगभग लगभग 12 बजेसम्म। आज भने सोमबारको बसाइमा छौं, सोमबारको बसाइमा तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु। आज भने मेरो केही काम विशेषले गर्दाखेरि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन। मिठा मिठा सुमधुर गीतहरूलाई कार्यक्रममा स्थान दिनेछु, 12 बजेसम्म सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले पुस्तकमा रहेको छ। मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरूको समाधान गर्नु परेको छ, इलेक्ट्रोनिक सामानहरू खरिद गर्नु परेको छ भने तपाईँ पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ, यही हेल्प पुस्तकमा रहेको छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। बजेको समय रहेको छ। पके पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, खाना पनि खाइसक्नुभयो होला र विशेष रूपमा आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। आज मेरो थोरै काम विशेषले गर्दाखेरि तपाईँको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिन, त्यही भएर मिठा मिठा सुमधुर गीतहरूलाई नै कार्यक्रममा स्थान दिनेछु र हामीसँग लगभग लगभग 12 बजेसम्म चाहिँ सुनेर साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। यति बेलाको क्रममा भने कार्यक्रममा यो मिठो सुमधुर गीतलाई स्थान दिन्छु नभन कोहीसित भनिरहेको छ बा मुभीबाट। यति बेलाको क्रममा भने कार्यक्रममा यो मिठो सुमधुर गीत स्वीकार्नुहोस् अनि पुनः उपस्थित हुनेछौ।

हजुर, यो मिठो गीत मैले तपाईँहरूको माझमा स्थान दिइसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास पनि रहेको छ। आज भने विशेष तपाईँलाई नै सुमधुर मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिएर भरपूर मनोरञ्जन दिने कोशिशमा चाहिँ म जुटिसकेको छु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु। चाँदी जलप भनिरहेको छ, जालकी मुहीबाट रहेको छ, यति बेलाको क्रम पनि सिकानुहोस् यो सुमधुर गीत।

हजुर, यो सुमधुर गीत मल्टिपाईको मासमा कार्यक्रममा स्थान दिइसके पके पनि सुनेर आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। विशेष आज तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन हो, तर पनि मेरो काम विशेषले गर्दाखेरि तपाईँहरूको फोनलाई कार्यक्रममा स्थान दिन सक्दिनँ। त्यही भएर मिठा मिठाई नै सुमधुर गीतहरू सुनेर साथ दिनुहुनेछ भन्ने विश्वासका साथ म तपाईँहरूको माझमा रहेको छु र सुन्नुहुनेछ भन्ने विश्वास पनि छ। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु। मास्टर ने मुभीबाट रहेको छ गुरास फुल्दा बनै रमाइलो भन्ने, यो मिठो गीत स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।

हजुर, यो सुमधुर गीत मैले तपाईँहरूको माझमा स्थान दिइसके, पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास रहेको छ। हजुर, यो सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, कटार कटारमा भन्ने रहेको छ, राम थापा र तारा थापाको आवाजमा रहेको छ। यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो मिठो गीत, अनि त्यसपछि म तपाईँहरूको माझमा पुनः उपस्थित हुनेछु।

हजुर, यो सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु। फेरि पनि अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिने बेला भइसकेको छ। मोहनी लाग्ला है भनेर आएको छ चिनोमुईबाट। यति बेलाको क्रममा भने यो सुमधुर गीत स्वीकार्नु छ, त्यसपछि फेरि पनि अर्को सुमधुर गीत लिएर म फेरि पुनः उपस्थित हुनेछु।

0: मोहनी
1: हजुर मोहनी लाग्ला है भन्ने यो मिठो गीतलाई मैले कार्यक्रममा स्थान दिइसके हजुर यो सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसकेको छु त्यो बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि म छोटो व्यावसायिक विश्राममा जान्छु विश्राम पछि एघार बजेको टाइम चेक एघार बजेको टाइम चेक पछि भने म फेरि तपाईँको माझमा उपस्थित हुनेछु जुनी जाला भनिरहेको छ पेन्सन पट्टा मुहीबाट रहेको छ यति बेलाको क्रममा भने स्वीकार्नुहोस् यो सुमधुर गीत

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
4: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
5: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल। प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: प्रसन्न, होमवर्क देखाउ त।
7: हस् टिचर।
6: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
7: टिचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
6: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
8: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965414484, मोबाइल 98560-33384 र 98560-67988।
10: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त्यतै।
1: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0965707444।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
15: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
16: दीर्घायु फर्निचर सोरुम,
14: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
16: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु।
16: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0965705 मोबाइल नम्बर 98460-61268
14: 98560-61268।
18: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ामा टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
19: TVS साथ छ हाम्रो
20: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पनि कहिले के चाहिने ढिक्कै भइसके
21: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
20: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
19: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
21: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
19: सोनुप सिसा प्लाई पसल शुक्लागण्डकी चार दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
21: पोखरा जाने बाटोतिर
22: विश्वकै नम्बर वान चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता
21: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35031

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, यो मिठो गीत सँगसँगै छोटो व्यावसायिक विश्राम, विश्रामपछि 11 बजेको टाइम चेक पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। अहिले तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। आज भने हामी सोमबारको बसाइमा छौं। सोमबारको बसाइमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छु, तर पनि मेरो थोरै काम विशेषले गर्दाखेरि तपाईँहरूको फोनलाई कार्यक्रममा लिन सक्दिन, त्यही भएर कार्यक्रममा मिठा मिठा सुमधुर गीतहरूलाई नै स्थान दिइराखेको छु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ। हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहने गर्दछौं र फरक फरक दिन फरक फरक समयमा तपाईँहरूको माझमा प्रस्तुत हुने गर्दछौं होइन, र तपाईँहरूको विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा चाहिँ हामीले स्थान दिने गर्छौं। यति बेलाको क्रममा भने फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु, सिक्का नोटैमा भनिरहेको छ। यो मिठो गीत सिकानुहोस् अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु, तपाईँहरू पनि सुन्दै गर्नुहोला अनि भरपूर मनोरञ्जन पनि लिँदै गर्नुहोला।

हजुर, यो मिठो गीत मैले तपाईँको माझमा राखिसके, सिक्खा नोटैमा भनिरहेको थियो, पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु, किनभने विशेष म तपाईँहरूको फोनलाई दिन सक्दिनँ, त्यही भएर मिठा मिठा गीतहरूलाई नै कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि साथ दिनुहुनेछ भन्ने विश्वास रहेको छ। फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु, ए है तिमीलाई हेरी हेरी रहू भन्ने रहेको छ, खलनायक मुभीबाट रहेको छ, यति बेलाको क्रममा भने सिकार्नुहोस् यो मिठो गीत।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके ए है तिमीलाई हेरी हेरी रहु खलनायक मैबाट रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा भने फेरि पनि अर्को सुमधुर गीतलाई स्थान दिन्छु, सुस्तरी सुस्तरी भनिरहेको छ दाग मुहीबाट। यति बेलाको क्रममा भने श्रीकान्त हो सुमधुर गीत।

0: हजुर, सुस्तरी सुस्तरी भन्ने मिठो गीतलाई मैले तपाईँको माझमा स्थान दिइसके, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। ती बेलाको कुरमा भने म्याग्दी रुमाले भनिरहेको छ, यो मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँ भने सुनेर साथ दिँदै गर्नुहोला।
1: ए रुम गाउँको छिटो

ए हीरा खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98-2-61-52-07। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
7: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनोर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौरा हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98-560-12-474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98-4-61-88-78, 98-2-35-52-7-63।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
13: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
13: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
7: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
14: चिकन ससेज, बफ ससेज
7: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-5-60-28-587।
15: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
16: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
15: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
0: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
15: पुराना गरगहना सँग नयाँ साथ फेर,
0: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
15: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
17: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
18: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
19: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
17: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै, प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9855602676।
20: कता हिँडेको आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635714050, मोबाइल 9843823811।
0: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक, आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

हजुर, यो मिठो गीतसँगै छोटो व्यवसायिक विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौ मण्डेको एपिसोडमा, तपाईँहरूको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने दिन रहेको छ, तर पनि म आज तपाईँहरूको फोनलाई कार्यक्रममा लिन सक्दिनँ, त्यही भएर मिठा मिठा गीतहरूलाई नै कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खुलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हामी सातै दिन तपाईँहरूको माझमा रहने गर्दछौ। हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजनालाई चाहिँ रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको पोखरेल मोबाइल पसलले र जसको संचालक हुनुहुन्छ विनोद पोखरेल, तपाईँहरू चाहिँ मोबाइल सम्बन्धी सम्पूर्ण समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न पनि चाहनुहुन्छ र साथै इलेक्ट्रोनिक सामानहरू पनि खरिद गर्न चाहनुहुन्छ भने पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुनेछ। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई नै कार्यक्रममा स्थान दिन्छु। गीत रहेको छ मेरो हजुर भनि रहेको छ, सोनम सोनमको आवाजमा रहेको छ। यति बेलाको क्रममा पनि यो मिठो गीत सिकानुहोस् अनि त्यसपछि म तपाईँको माझमा आउनेछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर, सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसके पक्कै पनि सुनेर आनन्द लिइसक्नुभयो होला भन्ने विश्वास रहेको छ मेरो। हजुर भनेर रहेको थियो सपना सुलङको आवाजमा। फेरि पनि अर्को मिठो गीतलाई नै म चाहिँ कार्यक्रममा स्थान दिन्छु। आज भने तपाईँहरू मजाले भरपूरसँग होइन यिनै सुमधुर गीतहरू सुनेर चाहिँ आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। र विभिन्न आफ्नै कामहरू पनि व्यस्त हुनुहुन्छ होला, कुनै ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने पनि राम्रोसँग यात्रा गर्नुहोला भन्न चाहन्छु। विशेष रूपमा आफ्नो स्वास्थ्यको पनि ख्याल राख्नुहोला है। आफू स्वास्थ्य भयो भने सबै कुरा राम्रो हुन्छ, यदि आफू स्वास्थ्य भएन भने केही कुरा पनि राम्रो हुँदैन। त्यही भएर पहिलो प्राथमिकतामा चाहिँ आफ्नो स्वास्थ्यलाई लिनुहोला भन्न चाहन्छु। अब स्वास्थ्य भयो भने सबै कुरा राम्रो हुन्छ। र तपाईँहरू जे गर्दै हुनुहुन्छ, स्वदेशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राखेर चाहिँ अगाडि बढ्नुहोला पनि भन्न चाहन्छु। यति बेलाको क्रममा भने फेरि पनि तपाईँहरूको माझमा अर्को सुमधुर गीतलाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म पुनः उपस्थित हुने नै छु। यति बेलाको क्रममा म भइन भने भनिरहेको छ बेहुलीमीबाट। यति बेलाको क्रममा भने सुगानुहोस् सुमधुर गीत।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास पनि रहेको छ। तपाईँको माझमा यिनै विविध सुमधुर गीतहरूलाई नै कार्यक्रम स्थान दिइराखेको छु। तपाईँहरूको फोनलाई चाहिँ मैले कार्यक्रममा लिन सक्दिनँ, त्यही भएर मैले यिनै मिठा मिठा गीत संगीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु र सुनेर पनि आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रम भने परदेशी मुभी दुईबाट रहेको छ, परदेशी छुकछुकेरीलाई भन्ने यति बेलाको क्रममा स्वीकार गर्नुहोस् यो सुमधुर गीत।

हजुर, सुमधुर गीतलाई मैले कार्यक्रममा स्थान दिइसके परदेशी मुभी दुईबाट रहेको थियो छुकछुके रेलाइमा भन्ने पक्कै पनि सुनेर आनन्द लिनुभयो होला होइन। आज विशेष नै मिठा मिठा गीतहरूलाई कार्यक्रममा स्थान दिइराखेको छु र आनन्द पनि लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु, मागेर पाउने भएमा भनिरहेको छ खलनायक मुभीबाट। यति बेलाको क्रम स्वीकार्नुहोस्।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दिदीलाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
6: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
7: 9856607268।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
10: टिचर, मेरो मानीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनाबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागन्धकी चार, दुलेगौडा। फोन 0965714484, मोबाइल 9856603384 र 9856607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
13: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
13: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
16: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98575619 र 98694057056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: भक्तपुर काठमाडौँ गोर्खा लमजुङ कास्की पर्वत म्याग्दी बागलुङ लगायतका जिल्लामा बाढ़ीको जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्षाका कारण यी जिल्लाका साना नदी खोला तथा खोल्सामा पानीको बहाव अचानक बढ़न सक्ने भएकाले नदी तथा खोला आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी पहाड़ी तथा हिमाली क्षेत्रमा छोटो समयमा ठूलो वर्षा हुँदा साना नदी तथा खोलामा पानीको सतह 81 बढ़ेर आकस्मिक बाढ़ी आउन सक्ने जोखिम हुन्छ। मुख्य नदीको बहाव सामान्य अवस्थामा रहे पनि स्थानीय खोला नालामा अचानक आएको बाढ़ीले जनधनको क्षति पुर्याउन सक्ने भएकाले स्थानीय बासिन्दाले मौसम तथा बाढ़ी सम्बन्धी सूचनालाई निरन्तर ख्याल गर्नुपर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बाढ़ीको जोखिम भएका जिल्ला तथा आसपासका क्षेत्र भएर बग्ने नदी खोलामा अनावश्यक रूपमा नजान, पानीको सतह बढ़ेको अवस्थामा खोला नतर्न तथा नदी किनारमा गएर जोखिम नलिन आग्रह गरेको छ। आज सुनको भाव 3200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार सुनको भाव 3,22,700 रूपियाँ पुगेको छ। हिजो आइतबार सुन तोलामा 3,19,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 10 रूपियाँले घटेको छ। हिजो 4,975 रूपियाँ रहेको चाँदी आज 4,965 रूपियाँमा झरेको महासंघले जनाएको छ। म्याग्दी जिल्लाको बहुप्रतीक्षित राहुलघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुलघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको छ। हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुलघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। एक हप्ता वा 10 दिनभित्र परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले बताउनुभयो। रघुगंगा 4 दगनाम र वडा नम्बर 5 झीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र दुईवटा पानी थिग्राउने पोखरीको परीक्षण भइसकेको छ। तिल्केनी चौरमा विद्युत गृह निर्माणको काम सकेर जडान भएका उपकरणको परीक्षण थालिएको छ। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विच यार्ड गएको जेठ 25 गतेदेखि नै सञ्चालनमा आइसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चितवनको खोरसोरमा पर्यटकको आकर्षण बढ़दो, हरवा चरवाको अधिकार सुनिश्चित गर्न सरकारवालाहरूको माग लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आज 11 जिल्लामा बाढ़ीको जोखिम, सुनको भाव 3,200 रूपियाँले बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्यटकीय दृष्टिकोणले बेसिजन मानिने वर्षायामा पनि चितवनको सौराहा नजिकै रहेको खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको आकर्षण बढ़ेको छ। हरेक वर्ष खोरसोर जाने जंगली हात्ती गोविन्द र रोनाल्डोको पर्यटकका प्रमुख आकर्षण बनेका छन्। खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार वर्षायाम भए पनि पर्यटकको आगमन रोकिएको छैन। दैनिक 100 पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा पुग्ने गरेका छन्। असोजदेखि भने पर्यटकको चाप अझ बढ़ने उहाँले बताउनुभयो। अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चरवाको पहिचान, पुनस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चरवा संघर्ष समितिको आयोजनामा हाम्रो पहिचान आधार पुनस्थापना गर्ने सरकार भन्ने नाराका साथ अघि बढ़ाएको अभियानप्रति अज्ञबद्धता जनाउँदै विभिन्न 5 संस्थाले यस्तो आग्रह गरेका छन्। राष्ट्रिय दलित नेटवर्क नेपाल, त्यसैगरी राष्ट्रिय मुक्त हलैया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्ति कमलरी विकास मञ्चले संयुक्त विज्ञप्ति निकाल्दै घोषणा भएको 4 वर्ष हुँदा पनि माग सम्बोधन नहुनु विडम्बना भएको बताएका छन्। अब विदेशको खबर। अमेरिकाले क्यानाडाली झण्डै 20 अर्ब डलरका वस्तुमा 50% महसुस लगाएपछि दुई देशबीच व्यापार तनाव सर्किएको छ। क्यानाडाले आउँदो सेप्टेम्बर 8 अमेरिकी स्टील र डेयरी लगायत वस्तुमा जवाफी महसुस लगाउने घोषणा गरेको छ। अमेरिकी यातायात मन्त्री सिन डफीले अमेरिकासँग व्यापार युद्ध जित्ने क्यानाडाको प्रयास मूर्खता भएको र यसले क्यानाडालाई विनाशकारी असर पार्ने चेतावनी दिनुभएको एएफपीले जनाएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कर्नीले भने आफूहरू आक्रमणमा परेको भन्दै अमेरिकी महसुलको बराबर जवाफी कदम चाल्ने बताउनु भएको छ। यस घटनाले लामो समयदेखिका दुई सहयोगी बीचको व्यापारिक सम्बन्धमा तनाव बढ़ाएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्बिनमा चलिरहेको टप एन टी ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपालले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार दिउँसो 3:15 शुरू हुनेछ। नेपाल एली प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बिहोरेको छ। पहिलो खेलमा नर्दर्न टेरिटरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बंगलादेश हाई पर्फमेन्स 11 9 विकेटले पराजित भएको थियो। लगातार दुई हारपछि नेपालले आजको खेलमा पहिलो जित निकाल्ने लक्ष्य सहित मैदान उत्रदैछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आज 11 जिल्लामा बाढ़ीको जोखिम, नदी तथा खोला आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह। सुनको भाव आज 3,200 रूपियाँले बढ़्यो, तोलाको 3,22,700 रूपियाँमा कारोबार। बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न, केही दिनभित्रै विद्युत उत्पादन शुरू हुँदै अमेरिकासँग व्यापारी युद्ध जित्ने सोच मूर्खतापूर्ण भएको ट्रम्प प्रशासनको भनाई, क्यानाडासँगको व्यापारिक सम्बन्धमा थप तनाव र टप एन टी20 श्रृंखलामा नेपाल यसले आज हर्बर्ट हरिकेन्स एकाडेमीसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्लागण्डकी 4 दुलेगौडा, तीन तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0 65 70 052, मोबाइल 98 5 60 28 587।
6: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
7: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
8: सम्पर्क 0 65 4 14 221, मोबाइल 98 5 60 35 921।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्लागंडकी एफएम को पारिपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 065 20 209।
10: टीवीएस साथ छ हाम्रो।
11: शुक्लागण्डकी एफएम 97.6।

0: शुक्लागंध की एफएम 97.6
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
2: त्यसो नभने मरि म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन छ कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, कन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामानहरू सुपथ मूल्यमा होम डेलिभरी का साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 9856033878, 9841656558।
5: चितौन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौं।
6: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
6: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
6: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
7: मेरिया मैने कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
1: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
8: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
9: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
1: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
9: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन, आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
1: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
9: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111969002।
10: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारिपट्टी मोबाइल नंबर 98560309 र 97065220209
11: TVS को साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
5: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
4: चेस्का बाजे चाहन्छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
7: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98 5 60 30 324।
8: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
9: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
8: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
9: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
8: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
9: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
8: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
9: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
8: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98 5 60 80 385।
10: शुक्ला गण्डकी एफएम 97.6।
11: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0564142333, मोबाइल 98678168।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 98166334372।
1: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको?
1: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
5: कहाँ छ पुन मोबाइल?
1: यही दुलेगुडामा तरकारी पसलको आधैमा छ।
0: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
0: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191974888 र 98448400।
6: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
7: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
8: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
7: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
8: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
7: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
8: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
7: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
8: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
0: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
8: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
8: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
1: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
0: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
1: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
0: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
1: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
0: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
1: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
0: हाम्रा प्रस्तावित कार्यक्रम
4: सेवाहरू बीआईटी बीबीए र बीएचएम।
1: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-383।
10: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् स्टिल टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स गिरिराजका चल्ला तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफेको भवन प्रोपाइटर कुलबहादुर लम्साल मोबाइल नम्बर 9860686925 9560634881 र 9860745780।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
3: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल। सम्पर्क 0635414050 मोबाइल 9843823811।
4: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

कसलाई हुन्छ मर्ने रहर? मैले पनि रहरले मर्न चाहेको होइन, भन्न त भन्ने होलान्, कति नामर्द रहेछ, एउटा केटीको लागि आत्महत्या गरेछ। तर तिमी मेरो लागि एउटा केटी मात्र थिएनौ, मेरो सारा संसार भने पनि, मेरो जीवन भने पनि, मेरो जिउने आधार भने पनि तिमी थियौ। तर

0: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
1: टीवीएस साथ छ हाम्रो।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 06145100 06145100 2
3: मोबाइल नम्बर 9856084666।
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: कमलाघाट सब दहनी गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमलाघाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4 वार्षिक साधारण सभा तथा 3 अधिवेशन तपसिल बमोजिमको मिति समय र स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी गीति नाटक
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
6: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
7: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
1: पण्डित बा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार।
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
2: ओमकार।
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार।
1: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको।
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
1: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तरण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
5: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
6: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
7: सम्पर्क 0654142121, मोबाइल 9850635921।
6: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
1: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
10: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
11: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
12: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
13: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक,
12: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855012474।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
15: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9111969902।
16: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333398 र 9845110950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौड़ामा। TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 9856303982 र 9705620209।
18: TVS को साथ छ हाम्रो।
16: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।

0: 97.6
1: शुक्लागंध केएफएम 97.6
2: या बुढा 20 वर्ष देखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
3: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
2: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9161638981

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658-412-400-412-160 र 98460-78-022।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
4: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू
4: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
5: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी, गीती नाटक,
4: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
4: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछेपानी तनहु।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गर्ने कि टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: सबैभन्दा पहिले मुख्य खबर। नाचुङ्गा सुरुङ मार्ग आजदेखि 9 सिटसम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। बारामा प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वनजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनु पर्नेमा सरकारवालाको जोड़। राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजहरूसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित, मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि 9 सिटसम्मका निजी गाड़ीलाई पनि आवागमन खुल्ला गरिएको छ। आपतकालीन गाड़ीलाई मात्र खुल्ला रहेको यो सुरुङमा बिहान 9 देखि बेलुका 6 बजीसम्म लागि कार, जीप र भ्यानलाई परीक्षणको रूपमा चल्न दिइएको हो। सुरुङ मार्ग सुरक्षा युनिटका अनुसार अहिलेका लागि निशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने गर्जुधारामा रहेको फ्लाइओभर पनि सञ्चालनमा ल्याइएको छ। सुरुङभित्र अधिकतम गति प्रति घण्टा 40 किलोमिटर तोकिएको छ। ओभरटेक गर्न र गाड़ी रोक्न पाइँदैन। पैदल यात्री, दुई पाङ्रे र प्रज्वलनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्। झण्डै 29 अर्ब रूपियाँको लागतमा निर्मित 2.68 किलोमिटर लामो यो मुख्य सुरुङको गएको साउन 11 गते उद्घाटन गरिएको थियो। एक हप्ताको परीक्षण र चालकहरूको अनुभव विश्लेषणपछि अरू गाड़ीलाई पनि क्रमशः प्रवेश दिने तयारी छ। नियमित सञ्चालनपछि भने गाड़ीको प्रकार अनुसार निश्चित शुल्क तोकिनेछ। बारामा एक बालिकाको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। किशोरको बयान चलिरहेका बेलामा बयान कक्षमा खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले अनुसन्धानका क्रममा एक प्रहरीलाई पक्राउ गरेको हो। भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने खुलाएका छन्। प्रहरीले गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो। भिडियो कसरी र कसको संलग्नतामा बाहिर गयो भन्ने बारेमा छानबिन भइरहेको र दोषीमाथि कार्यवाही गर्ने मध्य प्रदेश प्रहरीका प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले जानकारी दिनुभयो। व्यक्तिगत गोपनीयता सम्बन्धी ऐन 2075 अनुसार अदालतमा अभियोग पत्र दायर नभएसम्म अनुसन्धानका क्रममा रहेका आरोपीको पहिचान वा बयान सार्वजनिक गर्न पाइँदैन। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय हुनुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ। मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। 2067 सालमा 7 वटा वन्यजन्तुको क्षति बापत 1 लाखबाट शुरू गरेको राहत दायरालाई अहिले 17 वटा पुर्याएको भए पनि राहत प्रक्रिया झन्झटिलो भएको भन्दै उहाँले अब बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर सह अस्तित्व कायम गर्नुपर्ने बताउनुभयो। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त हुनुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बालीनालीको क्षतिसँगै मानसिक तनाव र बसाई सराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले वारिस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16-देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाई छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 493-555

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। उदयपुरको बेलका नगरपालिका नम्बर 5 जहरडामा स्कूल बस अटो ठोकिँदा 3 जनाको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। बिहान पाउने 10 बजेको समयमा सुपाडेबाट लाल बजारतर्फ गुडिरहेको अटो र विपरीत दिशामा गुडिरहेको सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस एकापसमा ठोकिएका प्रहरीले जनाएको छ। दुर्घटनामा अटोमा सवार 5 जना घाइते भएका थिए। उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गोपा अस्पताल धरान लगिएको थियो। उपचार क्रममा अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षका इन्द्र थापा, 34 वर्षकी इन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालै यो शुल्क असुल्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुनुपर्नेछ र त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा, सुरक्षा र वातावरणीय सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज मार्ग भएर हुने गर्दछ। यदि यो शुल्क लागू भयो भने कच्चा तेलको ढुवानी लागत बढ़नेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढ़ेको छ। यस्तै अहिले मध्यपूर्वमा द्वन्द्व चर्किरहेको बेला इरानको यो निर्णयले क्षेत्रीय तनाव झनै बढ़ाउने विश्लेषकहरूले बताएका छन्। पश्चिमा राष्ट्रहरूले यसलाई इरानको रणनीतिक दबावको रूपमा लिएका छन्। यसले अन्तर्राष्ट्रिय जल यातायातको स्वतन्त्रतामाथि चुनौती थप्दै समग्र मध्यपूर्वको सुरक्षा अवस्थालाई थप जटिल बनाउन सक्ने चिन्ता व्यक्त गरिएको छ। अब खेल खबर। नेपाल ए टोलीले अस्ट्रेलियामा जारी टप इन टी20 श्रृंखलामा आज तेस्रो खेल खेल्दैछ। नेपाल र होवर्ट हुरिकेन्स एकाडेमी बीचको खेल डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले 3:15 बजे शुरू हुनेछ। प्रतियोगितामा नेपाल ए र होवर्ट हुरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका 2-2 खेल गुमाएका छन् र अंक विहीन छन्। नेपाल एले प्रतियोगिताको पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको थियो। दोस्रो खेलमा भने नेपाल ए बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भयो। नेपाल ए 9 टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुच्छारमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। नागढुङ्गा सुरुङ मार्ग आजदेखि 9 सम्मका निजी गाडीलाई पनि प्रयोग खुल्ला, तत्कालका लागि शुल्क नलाग्ने। 12 प्रहरीले किशोरसँग लिएको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि प्रश्न, एकजना प्रहरी पक्राउ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभियुक्तको बयानलाई भाइरल सामग्री नबनाउन प्रेस काउन्सिलको आग्रह। मानव वन्यजन्तु द्वन्दको समाधान स्थानीय स्तरमै खोजिनुपर्नेमा सरकारवालाको जोड। राहतभन्दा बीमा कार्यक्रमलाई प्राथमिकता दिन वन मन्त्रालयको सुझाव। हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। मध्यपूर्वको तनाव थप बढ़न सक्ने। र टप इन टी20 श्रृंखलामा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
4: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
5: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।
4: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
5: शुद्ध सुन तथा चाँदीका गर गहना,
4: छापावाला सुन चाँदीका गर गहना,
5: राशि अनुसारका पत्थर,
4: कम्प्युटर तौल प्रविधि,
5: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
4: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ
5: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
4: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807725229,
5: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
6: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600

0: चार तुले गौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
1: TVS साथ छ हाम्रो।
2: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
3: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
2: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
3: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
2: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0658414233, मोबाइल 98678168।
4: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: प्रसन्न होमवर्क देखाउ त
2: टिचर।
1: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मामीले त साधै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0564144484 मोबाइल 9560633384 र 9560667988।
4: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
5: ल पत्तै छैन है तिमलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
6: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
4: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142 मोबाइल 9560231128 र 9462614726।
7: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: माथिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
2: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा।
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-570-52, मोबाइल 98560-28587।
8: यस्तो पङ्खा चलिरहेको देखेन भने?
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
10: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
10: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: जसका बाजे त्यहाँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30-324।
4: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4, पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको 4 वार्षिक साधारण सभा तथा 3 अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4, पुलचोक, तनहुँ।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक चार

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
2: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
3: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
3: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
4: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
3: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
4: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
3: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
4: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9162656187।
5: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
6: हैन, के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
5: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
6: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
5: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9171969902।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
9: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
9: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
9: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ।
7: मोबाइल नम्बर 9821552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
10: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
11: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौंडा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम बैंक सँगै शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नम्बर 9856309682 र 9705620209।
12: साथ साथ हाम्रो TVS साथ छ हाम्रो
13: 97.6
12: शुक्ला गण्डकी FM 97.6

0: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
1: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
2: सम्पर्क 0654142121, मोबाइल 98565391।
1: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
3: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
3: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
7: गहना भनेको त यस्तो पो हुनुपर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
8: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
7: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
9: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
9: ओम एम आभूषण सुनचाँदी दोकान।
7: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0658705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 98710-39066 र 98460-94543।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
7: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एंड डेकोरेशन।
7: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलांग डाइनिंग टेबल का साथ ही संपूर्ण फर्नीचर को सामान पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
0: विगत लामो समय देखि दुलेगुडा बजार में संचालित न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एंड डेकोरेशन शुक्ला गंडकी 4 भित्री बजार।
17: प्रोपराइटर सुभाष गिरी। सम्पर्क 0564141094 मोबाइल 98560230।
16: विगत लामो समय देखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एंड डेकोरेशन।
18: अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स।

0: शुक्ला गंडकी एफएम 97.6।
1: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
2: किन आमा, के भएर?
1: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
2: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
1: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
2: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
1: मोबाइल 9856043952 र 9806656586।
2: कता हिँडेको हो आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 9843823811। गण्डकी मल्टिपल कलेज, शुक्ला गण्डकी 6, भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।

0: गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ।

सूचना तपाईको अधिकार। शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवाचो कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी चिवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव आज सकिँदैछ। महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चिवनधामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेली दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। धार्मिक महोत्सवमा दैनिक हवन, रुद्रीपाठ, परायणसहित संगीतमय कथा प्रवचन, पितृ संकल्प, ग्रह शान्ति, तुलादान लगायतका विभिन्न कार्य समावेश गरिएको थियो। साँझमा दैनिक महाआरती गरियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय रुवानुमा 9 स्थित गौसंरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। कमलको शुक्लागण्डकी 8 स्थित शुक्ला हिलेटार शिवालय क्षेत्रको डीपीआर र पूर्णताका लागि सरकारहरूलाई बीच आज अन्तर्क्रिया गरिएको छ। आज शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उप प्रमुख कुम्बहादुर विकर राजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सो अवसरमा शुक्लागण्डकी नगरपालिका वार्ड नम्बर 4 का वडा अध्यक्ष राजकुमार वार्डले शुक्लागण्डकी नगरपालिका नम्बर 8 का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद रेग्मी लगायतले बोल्नु भएको थियो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। शिखर र प्यागोडा शैलीको संमिश्रणमा निर्माणाधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन जारी छ। सबैको सद्भाव र सहयोगले मात्र योजनाले पूर्णता पाउने भएकाले आर्थिक सहयोग गर्न व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले आग्रह गर्नुभएको छ। स्याङ्जाको अर्जुन चौतारी गाउँपालिका 1 बजारमा पालिकामै पहिलोपटक दुग्ध किसान केन्द्र सञ्चालनमा आएको छ। भैँसी पालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जनविकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा किसान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% आर्थिक अनुदान सहयोगमा किसान केन्द्र थालनी गरिएको हो। प्रशिक्षण केन्द्र पोखराले 4,72,500 लगानी गरेकी हो भने सहकारीले 52,500 सहायतारी गरेको हो। किसान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेन्ट्रीफ्युग्ड मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ। किसान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले किसान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले 1 महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादनमा अनुदान दिने उल्लेख गर्नुभयो। प्रतिकूल मौसम कारण 3 महिनादेखि बन्द रहेको पोखरा जोमसोम हवाई सेवा आजदेखि सुचारू भएको छ। निरन्तरको वर्षा कारण भिजिबिलिटी कम भएपछि जेठको तेस्रो सातादेखि स्थगित गरिएको हवाई सेवा आज निजी वायु सेवा कम्पनी समितिहरूले पुनः सञ्चालन गरेको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार आज पोखराबाट समिति एयरका 3 वटा उडान भएका छन्। उहाँले भन्नुभयो, अब नियमित उडान हुन्छ। हवाई मार्गबाट आउने अधिकांश यात्रु भारतीय हुने गरेका छन्। आज पोखराका 43 जना भारतीय तीर्थयात्री हवाई सेवा मार्फत मुस्ताङ पुगेका छन् भने 3 जना यात्रु पोखरा फर्किएको जोमसोम विमानस्थलले जनाएको छ। त्यसैगरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनको लागि काठमाडौँबाट विभिन्न कम्पनीका 8 वटा हेलिकप्टर मार्फत तीर्थयात्री मुस्ताङ पुगेका छन्। जोमसोममा यति एयरलाइन्सको भगिनी संस्था तारेयरले भने नियमित उडानको आय तालिका सार्वजनिक गरेको छैन। स्याङ्जामा आर्थिक वर्ष 82-83 पूर्वोत्तर विकास कार्यालयले 6 वटा पक्की सड़क पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 वटा मात्रै निर्माण सम्पन्न गरेको छ। बिरुवा गाउँपालिकामा 2, गल्याङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 वटा पक्की पुल निर्माण सकिएका हुन्। पूर्वोत्तर विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षेघाट पुल 4,92,71,000 रूपियाँ र गौरीघाट पुल 5,51,75,000 रूपियाँ लागतमा निर्माण भएका हुन्। त्यस्तै गल्याङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ तथा फेदीखोला गाउँपालिकाको खत्री रह स्थित तिल सुहारा पुल 3,19,94,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो। बाँकी दुई पुलमध्ये पुतली बजार नगरपालिका 3 स्थित सिंहाले पुलको काम 50% पूरा भएको छ। 4,52,68,000 रूपियाँ लागतमा निर्माण भएको उक्त पुल अझै काम जारी छ। म्याग्दीको 100% राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्तक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्धक संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। रघुगंगा 4 दगनाम र बर्नर 5 जीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ र 2 पानी ठिग्र्याउने पोखरीको परीक्षण भइसकेको छ। तिलकी नि चौरमा विद्युत गृह निर्माण काम सकेर जडान भएको उपकरणहरूको परीक्षण थालिएको हो। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विचार गत जेठ 25 गतेदेखि सञ्चालनमा आएको हो। मानव सेवा आश्रम बाग्लुङको भवन बनिरहेको निर्णय घाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन डीपीआर बनाउने काम शुरू भएको छ। बागलुङ नगरपालिका र आश्रमको सहमतिमा डीपीआरको तयारी भएको हो। पहिलो चरणको सर्वेक्षण र त्यसका लागि नक्सा समेत बनेको छ। डीपीआरको पहिलो चरणको प्रगतिबारे सरकारहरूलाई बीच प्रस्तुतिकरण र सुझाव संकलनको काम सकिएको छ। जिल्ला समन्वय प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, उप प्रमुख राजु खड्का, मानसी आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सरकारहरूलाई बीच डीपीआर बारे पहिलो चरणमा छलफल भएको हो। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन आएको चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन मोबाइल 98191 74888 र 98448400। निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर।
5: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतीहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
4: फिसटेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
5: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
4: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 0654142733, मोबाइल 98678168।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864453031।
9: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
10: ल यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
12: रसु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा,
7: मोबाइल 9856705577।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856007778।
16: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
15: रामधाम सुनसादी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412100160 र 9840078022।
2: शुक्ला गण्डकी FM 97.6
18: मिलन बिछोड गाउँ अनि सहर मौलिक संस्कृतिको धरोहर
19: सुख दुःखका बिसाउँदै भारी कार्यक्रम लोक चौतारी हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जस त्यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक सौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक सौतारी लिएर आजको यस सोमबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको यस श्रृंखलामा रहेर तपाईँको लागि विशेष गरेर तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन त हो है, तर आज चाहिँ मैले तपाईँको लागि मिठा मिठा गीतहरू नै लिएर चाहिँ उपस्थित भएको छु। तिनै गीत राख्नेछु, सुन्न सक्नुहुन्छ अनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ है। साँझको समय त छँदै नै छ, अब सबैजना आफ्नो घरधन्दातिर व्यस्त हुनुहुन्छ होला, जे जस्तो अवस्थामा भए पनि आफ्नो स्वास्थ्यको ख्याल चाहिँ धेरैभन्दा धेरै राख्नुहोला है। यता हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसादी पसलले, र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेट गर्न चाहनुहुन्छ, त्यसै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसादी पसललाई, र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयका अगाडि। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला है। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि म भाका राख्दैछु, कौरा भाका चाहिँ रहेको छ, मुस्कुराउँदै हिँड्ने उनीलाई बोलको चाहिँ रहेको छ राजबहादुर गुरूङ, त्यस्तै गरी शान्ति श्री परियारको आवाजमा रहेको लय र शब्द रहेको छ साजन गुरूङको। यति बेला भने यो भाका स्वीकार्नु छैन।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, बसे वा लक्कै बोलको गीत चाहिँ रहेको छ, जसमा आवाज रहेको छ अर्जुन सापकोटा, त्यस्तै गरी शान्ति श्री परियारको, अनि लय रहेको छ अर्जुन सापकोटाको, शब्द रहेको छ सन्तोष सापकोटाको। यति बेला भने यो भाका स्वीकार्नु छैन।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो भाका मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को भाकामा राख्दैछु, सालेजो भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ शर्मिला गुरूङ, त्यस्तै गरी लोकेन्द्र सारू मगरको, यो गीत रहेको छ बिरमली बोलको चाहिँ रहेको छ। अनि यो गीत सँगै जान्छु म छोटो व्यापारिक विश्राम, विश्राम पछि तपाईँको माझमा आउने नै छु, सुन्दै गर्नुहोला।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: शून्यमा सकिना यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
3: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98 5 33 8 78, 98 4 61 56 58।
4: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98 5 60 30 982 र 97 0 65 20 209।
5: टीवीएस साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 200 4 12 160 र 98 4 60 78 022।
8: शुक्ला गण्डकी एफएम 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुविना थापा रहिरहेको छु। विशेष गरेर तपाईँको लागि मिठा मिठा भाकाहरूलाई नै मैले कार्यक्रममा चाहिँ राखिराखेको छु। सुन्न सक्नुहुन्छ, भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुन्छ र कार्यक्रममा आउने गर्दछ। हप्ताको पाँच दिन छुट्टै श्रृंखला त छँदै नै छ र आजको श्रृंखला भनेको चाहिँ सोमबारको श्रृंखला रहेको छ र आज चाहिँ तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन भए तापनि मैले चाहिँ मिठा मिठा भाकाहरूलाई नै राखिराखेको छु। पक्कै पनि सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त राखिराखेको नै छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने समय अवधिभरसम्म सुनेर साथ पनि दिनुहोला। र विशेष गरेर कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा चाहिँ कार्यक्रमलाई प्रायोजन गरेको छ रामदान सुनसारी पसलले र यो पसल चाहिँ रहेको छ खैदेनीटार वडा कार्यालय अगाडि। त्यहाँ गएर तपाईँले अब नयाँ डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने होइन पुराना गरगहना साफिट गर्न चाहनुहुन्छ भने चाहिँ त्यहाँ गएर तपाईँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र प्रोपाइटर हुनुहुन्छ भक्त बहादुर रामदाम, गएर चाहिँ सेवा सुविधा लिनुहोला है त। र यति बेला भने तपाईँ सम्पूर्णको लागि बद्री पङ्गेनी त्यसै गरी चन्दा अर्यालको आवाजमा रहेको मायाले झुक्कायो बलको यो गीत रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके मायाले झुक्यायो बलको गीत चाहिँ रहेको छ र आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि रीता थापा मगर त्यस्तै गरी कुमार पुनका आवाजमा रहेको सोह्र घरे साइली बोलको यो भाका राख्दै आजको श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला सुप्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.suplagandakiefm.com.np लगइन गर्दै गर्नुहोला र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसाती पसलका प्रोप्राइटर भक्त बहादुर रामदाम सरप्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजको श्रृंखलाबाट म विदा भए। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandha KFM 97.6
2: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ,
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
3: 98560268।
6: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रतबन्ध गरेर उम्काइदेऊ कि भनेर जुटेको,
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ, त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
10: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै, कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
11: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 6 बज्यो।

0: न्याय पाउने
1: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त लुम्बिनीमा तीनजना मन्त्री थपिए बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाओ आदेश
0: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ने मूल्य वृद्धि बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाब
2: थोरै भए पनि नाफा बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदैछ तपाईँ जिल्लामै यो बजार अनुगमन प्राप्त बनाउन हामीले कार्यक्रम पनि बनाइरहेका छौँ।
1: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास कृत्यमा दिने झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा 40 अर्ब भारू खर्च हुने अनुमान
0: र टप इन्ड T20 श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो। राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko ba
5: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूलाई खुसीको खबर
6: निसन्तान तथा बाजोपनको समस्याले चिन्तित दम्पतीहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतीले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
5: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
6: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतीले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
5: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन नम्बर 0654142333 मोबाइल 98678-61887
7: भाद्र 31 गते
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
3: फोन 056-421-2161 596-617 मोबाइल 98550-607-68 98511-625-94 98510-54224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाउन माग गरेका छन्। संविधान र मानव अधिकार सम्बन्धी नेपालले गरेका प्रतिबद्धताहरूसँग बाझिए पनि यसलाई चिर्ने ल्याकत संसदले राख्नुपर्ने उनीहरूको तर्क छ। 12 तीन वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको विषयसँगै विगतका कतिपय घटना समेत स्मरण गर्दै सांसदहरूले समय अनुकूल ऐन परिवर्तन गर्नुपर्नेमा जोड़ दिएका छन्। 12 बालिका हत्या प्रकरणलाई लिएर सड़कदेखि सामाजिक सञ्जाल र संसदसम्म दोषीलाई फाँसी दिनु पर्ने सहितका कड़ा सुझाएको माग चर्किएको छ। 12 घटनामा गृहमन्त्री सुदन गुरूङ कानून मन्त्री सुविता गौतम सहित 5 जना मन्त्रीहरूले मध्यरातमा पीड़ित पक्षसँग 3 मुद्दे सहमति गरेका छन्। सहमति अनुसार विद्यमान कानूनमा सजायको व्यवस्था पुनरावलोकन गरी सुझाव दिन 7 सदस्यीय न्याय संकल्प समिति गठनको प्रक्रिया अघि बढ़ाएको कानून मन्त्रालयले जनाएको छ। सड़क सामाजिक सञ्जाल र संसदमा उठेको मृत्युदण्डको मागबारे कानून मन्त्री सुविता गौतमले सामाजिक सञ्जालमा लेख्दै नेपालको संविधानको धारा 16 उपधारा 2 मा मृत्युदण्ड सजा दिने गरी कानून बनाउन निषेध गरेको उल्लेख गर्नुभएको छ। यद्यपि कानूनका जानकारहरू भने समस्या सजायको व्यवस्थामा नभई प्रहरीको फितलो अनुसन्धान र कार्यान्वयनमा रहेको बताउँछन्। मुलुकी अपराध संहिताको दफा 41(c) अनुसार बलात्कारपछि हत्या गर्ने कसुरदारलाई जीवित रहेसम्म आजीवन कारावास हुने स्पष्ट कानून व्यवस्था छ। कतिपय कानूनमा थप सुधार र भएका कानूनको प्रभावकारी कार्यान्वयनबाट बलात्कार लगायतका घटना कम गर्न वा पीड़कलाई कार्यवाही गर्न सकिने व्यवस्था छ। कानूनविदहरू विद्यमान सजाय पर्याप्त रहेको तर प्रहरी अनुसन्धानमा दक्षता र संवेदनशीलताको कमी तथा सरकारी वकिल प्रतिको अविश्वास मुख्य चुनौती रहेका बताउँछन्। त्यसैले कड़ा कानूनको माग भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउनु नै पीड़ितलाई न्याय दिने सही बाटो रहेको विज्ञहरूको भनाइ छ।
0: यसैबीच बाराको सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ परेका छन्। हवलदार कुमार विकलाई पक्राउ गरेर फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाएको बाराका प्रहरी उपरीक्षक एसपी नरेन्द्र कुँवरले जानकारी दिनुभयो। बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका नाबालकलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो। यौन हिंसामा परेका बाल बालिकालाई राखिने अस्पतालकै कोठामा प्रहरी र अन्यले समेत भिडियो खिचेको पाइएको छ। त्यही भिडियो खिचेका हवलदार विक पक्राउ परेका हुन्। कानून अनुसार आरोपित बाल बालिकाको पहिचान खुलाउन र फोटो भिडियो सार्वजनिक गर्न मिल्दैन, तर ती बालकले घटनाबारे विस्तृतमा बताएका थिए, जुन भिडियो प्रहरी र अन्यले खिचेर सार्वजनिक गरेको पाइएको थियो। भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भइरहेका बेला एकजना प्रहरी पक्राउ परेका हुन्। यसैबीच प्रेस काउन्सिल नेपालका अध्यक्ष उमेश श्रेष्ठले अदालतले फैसला नगर्दै नाबालकको बयान भिडियो भाइरल बनाउनु गलत भएको बताउनु भएको छ। पीड़ितको पीड़ालाई कन्टेन्ट र अभिव्यक्तिको बयानलाई भाइरल सामग्री नबनाउन आग्रह गर्दै उहाँले दोषीलाई कानून बमोजिम सजाय गर्नुपर्ने तर न्यायको प्रक्रिया उल्लंघन गर्न नहुने उल्लेख गर्नुभएको छ।
1: नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र कांग्रेस नेता पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। दुवैजनाले ओआरएस मार्फत अदालतमा रिट निवेदन दिनुभएको हो। कांग्रेस केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। त्यस विरूद्ध देउवा र खड्काले रिट पेश गर्नुभएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्च अदालतले अनुमति पनि दिएको थियो। त्यसैले यो मुद्दा अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने देउवा र खड्का लगायत संस्थापन इतर पक्षको भनाइ छ। अहिले रिट अध्ययनका क्रममा रहेको सर्वोच्च अदालतले जनाएको छ। गएको पुसमा भएको विशेष महाधिवेशनमा निवर्तमान सभापति देउवा पक्ष सहभागी भएको थिएन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। आज बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री कार्कीको पक्षमा हाल कायम रहेका 92 जना मध्ये 57 मत खसेको छ। यस्तै विपक्षमा 22 मत खसेको छ। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन्। नेपाली कांग्रेसका सांसदहरूले विपक्षमा मत गरेका छन्।
1: यस्तै लुम्बिनी प्रदेश सरकारमा नयाँ 3 मन्त्री थपिएका छन्। आज मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष 3 नाम सिफारिश गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट नयाँ नियुक्त भएका दिपेन्द्र बहादुर पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ कार्यक्रम भोलि दिउँसोका लागि तय गरिएको छ। यससँगै मन्त्री परिषदका अन्य सदस्यहरूको जिम्मेवारी हेरफेर समेत भएको छ। अब लुम्बिनी मन्त्री परिषदले पूर्णता पाएको छ।
0: उच्च अदालत पाटन हेटौडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति विरूद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले आज अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने विषयमा दुवै पक्षलाई भदौ 10 छलफलका लागि बोलाएको छ। राप्रपा सांसद कुमारी तामाङले मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दावी गर्दै आन्तरिक आदेशको मागसहित रिट दायर गर्नुभएको हो। यसैबीच मुख्यमन्त्री थापा आजै प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ। तर सत्ता साझेदार राप्रपाभित्र भने मुख्यमन्त्रीलाई समर्थन गर्ने विषयमा विवाद छर्किएको छ। पार्टी केन्द्रले विश्वासको मत नदिन र तटस्थ बस्न व्हीप जारी गरे पनि सरकारमा रहेका राप्रपाका तीन मन्त्री सहित केही सांसद भने विश्वासको मत दिने पक्षमा देखिएका छन्। विवादकै बीच राप्रपाले संसदीय दलका नेता उद्धव थापालाई पदमुक्त गरेको पत्र उपसभामुखलाई बुझाइसकेको छ।
1: उदयपुरमा अटो र स्कूल बस एक आपसमा ठोकिँदा तीनजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। बिहान विपरीत दिशामा गुडिरहेका सफल आदर्श इंग्लिश बोर्डिङ स्कूलको बस र यात्रुवाहक अटो बेलका नगरपालिका वडा नम्बर 5 जहडामा आपसमा ठोकिएका हुन्। दुर्घटनामा अटोमा सवार पाँचजना घाइते भएका र उनीहरूलाई उपचारका लागि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा उपचार क्रममा तीनजनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो। ज्यान गुमाउनेमा बेलका नगरपालिका 5 की 34 वर्षकी इन्द्रिया मगर, अटो चालक बेलका नगरपालिका 5 का 28 वर्षकी इन्द्र थापा र सुनसरीको बराहा क्षेत्र नगरपालिका 7 की 18 वर्षकी दिया राई रहेका छन्। तीनैजनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बढ्दो मूल्य वृद्धि र बजार अनुगमन बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
8: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 056-494-333, 493-555।
12: एनबीएल अटो लोन,
13: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
12: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
13: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
12: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
12: शर्तहरू लागू हुनेछन्।
14: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
15: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
12: पैसामा छ शक्ति, पैसामा छ सहारा।
15: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
12: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
15: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
12: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
15: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
12: इतिहास, गाथा र कथा, गाँठका कुरा,
15: गाँठका कुरा।
12: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़्यो, संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई, कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने, 12 को सिमरामा बालिका बलात्कारपछि हत्या भएको घटनाका आरोपितको भिडियो खिच्ने प्रहरी हवलदार पक्राउ, कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा 2 वटा रिट लगायतका खबर प्रस्तुत गर्यो।
0: अब बाँकी खबर, मुख्य चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अचाख्री बन्न थालेको छ। खास गरी दाल, चामल, खाने तेल, मरमसला लगायतका अत्यावश्यक खाद्य वस्तुको मूल्य पछिल्लो समय लगातार बढ़िरहेको छ। सरदरमा एक महिनामा मात्रै उपभोग्य वस्तुको मूल्य 20% बढ़ेको उपभोक्ताको गुनासो छ। व्यापारीहरूले विभिन्न वाहना बनाएर मनलाग्दी मूल्य बढ़ाउने गरेको उपभोक्ताको आरोप छ। चाडपर्वको समयमा उपभोग बढ़ने र बजारमा माग पनि बढ़ने भएका व्यवसायीले यही मौकामा कृत्रिम अभाव सृजना गर्ने, सामान लुकाउने तथा बढ़ी मूल्य असुल्ने सम्भावना पनि हुन्छ। बजार अनुगमन केवल चाडपर्वको समयमा गरिने औपचारिकतामा सीमित हुने गरेको गुनासो पनि छ। साथी हृदय रिमालले बजारमा अहिले देखिएको मूल्यवृद्धि स्वाभाविक हो कि अस्वाभाविक हो भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीलाई सोध्नु भएको छ।
2: चाडपर्व लक्षित भनेर बजार अनुगमन पनि गरिरहेकै छौँ। यसलाई अस्वाभाविक भन्दा पनि हामीले अहिलेसम्मको तथ्याङ्क हेर्दा चाहिँ त्यस्तो अस्वाभाविक छैन। अलिकति चाडपर्वमा हुँदा हरेक वर्ष चाहिँ यो खाद्यान्नदेखि लगायत अन्य सम्पूर्ण वस्तुहरूको चाहिँ अलिअलि चाहिँ मूल्य बढ्ने नै देखिएको ट्रेन्ड रहेछ हामीले यसो हेर्दाखेरि, र अहिले पनि थोरै मात्रामा बढ्न सुरु गरेको चाहिँ छ। तथापि हामीले बजार अनुगमन गरेर सम्बन्धित संघ संस्थाहरूसँग चाहिँ कसरी यसलाई चाहिँ अस्वाभाविक ढंगले त्यो मूल्य वृद्धिको हुने सक्ने सम्भावना रोक्न सकिन्छ भन्ने छलफल पनि गरिरहेका छौँ।
16: वर्षेनी यो समस्या दोहोरिन्छ चाडपर्वमा, यो यहाँहरू कार्यान्वयन गर्ने निकाय मात्रै नीति निर्माण गर्ने कुरा अब मन्त्रालयसँग सरकार राख्ला, तैपनि यसमा ठोस रूपमा चाहिँ यो मूल्य समायोजन गर्ने अथवा चाहिँ तोक्ने अथवा सरकारले त्यो कुरामा कतिको प्रक्रियागत काम हुन्छ भित्र रूपमा?
2: यस्तो छ, अब कुनै पनि वस्तुको मूल्य राख्ने काम भनेको चाहिँ उत्पादनकर्ता या आयातकर्ताले गर्ने भएकोले गर्दा उहाँहरूलाई हामीले नियमन गर्दै गर्ने हो। जस्तो हामीले कुनै पनि वस्तुको मूल्य राख्न चाहिँ अलिक सम्भावना छैन, किनभने अब एउटै वस्तु पनि देशका विभिन्न ठाउँमा सहरका विभिन्न कुनामा फरक फरक तरिकाले त्यो त्यहाँ पुग्दाखेरिको खर्च लाग्ने हुँदो रहेछ। त्यो हिसाबले गर्दा हामीले चाहिँ उहाँहरूले नियमन एउटा रेन्जसम्म चाहिँ राख्न सकिन्छ कि हरेक तरिकाको उहाँहरूको ट्याक्सदेखि लिएर मुनाफा सबै जोड्दाखेरि चाहिँ एउटा कुनै पनि वस्तुको चाहिँ यतिसम्म यतिदेखि यति राख्न सकिन्छ भन्नेसम्म चाहिँ गर्न सकिँदो रहेछ। पहिला पनि केही वस्तुहरूमा अब सरकारले त्यो गरेको रहेछ, विभागले त भन्दा पनि विभागले अनुरोध गर्ने हो मन्त्रालय मार्फत सम्बन्धित निकायसँग समन्वय गरेर गर्ने गरेको हो। अहिले पनि हामीले त्यही कोसिस गरिरहेका छौँ। अहिले बजार लक्षितमा हामीले धेरै विषयवस्तुहरू चाहिँ उहाँसँग छलफल राखेर कसरी कुनै पनि विषयवस्तु वस्तुको चाहिँ मूल्यहरूलाई अब अस्वाभाविक ढङ्गले नबढाउने त यो के हो त कारण हरेक वर्ष तपाईँले अघि राख्नु भएकै जस्तो सबैले अहिले गुनासो पनि दिइरहेका छन्। हरेक वर्ष दसैँ तिहार आउने बेलामा चाडपर्व आउने बेलामा मूल्य वृद्धि हुनु कारण हुने के भन्दा अलिकति माग बढी हुने त्यतिखेर अरू बेला भन्दा त्यो हिसाबले पनि अलिकति माग बढ्नु साथै व्यवसायहरू मार्फत त्यो अलिकति उहाँहरूले थोरै भए पनि नाफा बढाए बढी कमाउने भन्ने हिसाबले राख्नु हुँदो रहेछ। त्यसलाई चाहिँ अब हामीले नियमन गर्ने काम गरिरहेका छौँ।
16: यो मूल्य यो अवस्थामा रहन्छ अथवा अलिकति उपभोक्ताले सहुलियत पाउने अवस्था त्यस्तो के रहन्छ त्यो अनुमान गर्न सकिन्छ?
2: त्यो अनुमान गर्दाखेरि त्यसै सहुलियतै भन्ने त अब राज्यले भोलिका दिनमा सरकारले अब निर्णय गरेर गर्दा फरक कुरा हो। अहिलेसम्म चाहिँ अलिअलि चाहिँ बढिरहेको त्यो ट्रेन्ड हेर्दाखेरि थोरै चाहिँ अहिले हरेक वस्तुमा केही न केही चाहिँ मूल्य वृद्धि हुन्छ। र अघि पनि भने हामी त्यसलाई कसरी एउटा थोरै मात्रै रेन्ज राखेर त्यसलाई बढाउने धेरै अस्वाभाविक ढङ्गले अब उपभोक्तालाई अप्ठ्यारो पनि तरिका नबढाउनु भन्ने अनुरोध गर्ने हो। कार्ययोजना बनाएर विभिन्न संघ संस्था हामी 14-13 संस्था र हामी सरकारी निकायहरू मिलेर एउटा कार्ययोजना बनाइरहेका छौँ। त्यो कार्ययोजनालाई काम गर्नको लागि चाहिँ जब सबै ठाउँमा देश यहाँ देशभरि काठमाडौँ मात्रै होइन कि सबै सबै जिल्लामै अलिकति यो बजार अनुगमन प्रभावकारी बनाउन हामीले कार्ययोजना पनि बनाइरहेका छौँ।
16: पसलै पछि अलिकति फरक मूल्यको अनुभव गर्ने अवस्था पनि छ भन्ने गुनासो आउँछ बेला बेला, यसका लागि उपभोक्ता पीड़ित छ भने उसले चाहिँ कसरी कहाँ खबर गर्ने?
2: अब यो यस्तो हामीले एमआर हरेक विषयमा एमआर किलाउने विषयमा योभन्दा अगाडि पनि सरकारबाट केही निर्देशन भएको त्यो अनुसार हामीले बजारमा पहल पनि गर्यौँ र केही हदसम्म बजारमा एमआरपी भएको वस्तुहरू आउन थालेका छन्। अब त्यस्तो विषयमा उहाँहरूलाई अलिकति अप्ठ्यारो भएमा एमआरपी भन्दा बढी अब मूल्य तिर्नुपर्ने अर्थात् एमआरपी नभएका होइन अनि अस्वाभाविक ढङ्ग लागेमा त्यस्तो कुनै पनि मूल्य त्यस्तो लागेमा चाहिँ अब हामी अहिले विभिन्न ठाउँमा उजुरी गर्ने ठाउँहरू छन् भन्ने ठाउँ छन्। जस्तै हेलो सरकार मार्फत सबै ठाउँ त्यहाँबाट पनि फेरि जान्छन्। त्यही भएर हाम्रै विभागलाई हेर्ने भने हामीसँग अब हामीले आफ्नै टोल फ्री नम्बर पनि छ, इमेल छ, होइन वाट्सएप, अनि के अरे हामीले आफ्नै पोर्टल पनि बनाएका छौँ। त्यहाँ उजुरी आउँछन् र पहिलाभन्दा उजुरी एकदमै बढी आइ पनि रहेको छ। अहिले पछिल्लो समयमा ती सुविधाहरू हामीले उपभोक्तालाई दिएको कारणले गर्दा धेरैले चाहिँ आफ्नो गुनासोहरू दर्ता गरिरहनु भएको छ र हामीले निरन्तर त्यसलाई समाधान गर्ने प्रयास पनि गरिरहेका छौँ।
1: उहाँहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किराती, नेपाल दर्पणमा खबरको सिलसिला। नागढुङ्गा सुरुङ मार्गमा आजदेखि निजी गाड़ी पनि सञ्चालन गर्न दिएको छ। एक महिना अघि उद्घाटन गरेर आपतकालीन गाड़ीलाई मात्र प्रयोग गर्न दिएको सुरुङ मार्गमा आजदेखि 9 जनासम्म यात्रु क्षमता रहेको निजी गाड़ीहरू कार, जीप र भ्यान सञ्चालन गर्न खुल्ला गरेको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले जानकारी दिनुभयो। श्रेष्ठका अनुसार बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। आज बिहानदेखि गर्जुधारामा रहेको फ्लाइओभरको बाटो पनि सञ्चालनमा आएको छ। सुरुङभित्र गाड़ी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ीको गतिमा गाड़ी चलाउन पाइँदैन। गाड़ीको हेडलाइट बाल्नुपर्छ भने सुरुङभित्र गाड़ी रोक्न र ओभरटेक गर्न पाइँदैन। पैदल यात्री, दुई पाङ्रे र प्रजनशील पदार्थ बोक्ने गाड़ीले भने सुरुङ मार्गमा प्रवेश पाउने छैनन्।
0: मध्य प्रदेशमा पछिल्लो समय महिला उद्योगी तथा व्यवसायीको संख्या उल्लेख्य रूपमा बढ़न थालेको छ। सरकारले महिलाको नाममा उद्योग तथा व्यवसाय दर्ता गर्दा दस्तुरमा 35% छूट दिने व्यवस्था गरेपछि गृहिणीहरू उद्यमी बन्ने क्रम बढ़ेको हो। अहिले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुने नयाँ व्यवसाय मध्ये झण्डै 70% महिलाकै नाममा हुने गरेका छन्। धनुषाकी अम्बिका श्रेष्ठ र सुनिता शाह जस्ता धेरै महिलाहरू अहिले आफै मालिक बनेर जेनरल स्टोर, फेन्सी, सिलाई कटाई र कृषिजन्य उद्योगहरू सफलताका साथ चलाइरहेका छन्। गएको आर्थिक वर्ष 2082-83 मध्य प्रदेशका 8 जिल्लामा 5068 नयाँ उद्योग र 6140 भन्दा बढ़ी वाणिज्य फर्म दर्ता भएका छन्। यस अवधिमा 4878 जना महिलाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्, जसमा सबैभन्दा बढ़ी 12 र पर्साका महिलाहरू रहेका छन्। दर्ता शुल्कमा छूट, बैंकिङ ऋणमा सहजता र स्थानीय प्रशासनको सक्रियताका कारण महिलाहरू व्यापार व्यवसायतर्फ आकर्षित भएका हुन्। यसले महिला सशक्तिकरणसँगै मधेसको सामाजिक रूपान्तरणमा ठूलो योगदान पुर्याएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपाल राष्ट्र बैंकले अब हरेक आर्थिक वर्षको पहिलो दिन अर्थात साउन 1 गते अनिवार्य रूपमा मौद्रिक नीति लाउनुपर्ने व्यवस्था गरिने भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा यस्तो व्यवस्था गर्न लागि हो। सभापति डाक्टर कृष्णहरि बुढाथोकीका अनुसार समितिको बैठकले साउन 1 गते नै मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको छ। यस्तै केन्द्रीय बैंकको सामान्य कार्यवाहीमा परेका व्यक्ति वा संचालक पनि बैंकको पदमा बस्न अयोग्य हुने सर्वोच्च अदालतको हालैको फैसलापछि बैंकिङ क्षेत्रमा त्रास फैलिएको छ। यसप्रति बैंकरहरूले गम्भीर असन्तुष्टि जनाउँदै ऐनको दफा 100 संशोधनको माग गरेका छन्। तर राष्ट्र बैंक र कानून मन्त्रालयका अधिकारीहरूले भने यस्ता विषय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफिया मार्फत सम्बोधन हुनुपर्ने सुझाव दिएका छन्।
4: यस्तै सरकारले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामा संशोधन गरी सचेत गराएका वा नसेत पाएका व्यक्तिहरूलाई बैंक तथा वित्तीय संस्थाको संचालक बन्न योग्य ठहराउने गरी कानून प्रक्रिया पनि अघि बढ़ाएको छ। अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले यसबारेमा जानकारी दिनुभएको हो। अहिलेको व्यवस्थामा नियमकारी निकायले कानून विपरीत कार्य गरेको भनी कार्यवाही गरेको वा त्यस्तो कार्यवाही भएको 5 वर्ष अवधि व्यतीत नभएको व्यक्ति संचालक बन्न नपाउने कड़ा प्रावधान छ। सरकारले यसमा तर सचेत गराएको वा नसेत पाएको व्यक्तिको हकमा यो खण्ड लागू हुने छैन भन्ने वाक्यांश थप गरी संशोधन गर्ने तयारी गरेको छ।
5: हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक नेप्सी आज 19.13 अंकले घटेर 2599.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको नेप्से शुक्रबार र आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार रातामे हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4,16,00,00,000 रूपियाँको कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता शेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भएको छ।
4: मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका लागि स्थानीय स्तरमै समाधान खोज्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डाक्टर महेश्वर ढकालले हात्ती र बाँदर जस्ता वन्यजन्तुको व्यवहार वातावरण अनुसार छिटो परिवर्तन हुने भएकाले यसको समाधान पनि स्थानीय स्तरमै खोजिनुपर्ने बताउनुभयो। झन्झटिलो राहत प्रणाली सुधारेर बीमा कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्नेमा उहाँको जोड़ छ। बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलका संयोजक ओम छेत्रीले सह अस्तित्वका नाममा किसानले मात्रै सबै भार बोक्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो। वन्यजन्तुका कारण किसानले बाली नालीको क्षतिसँगै मानसिक तनाव र बसाईसराईको जोखिम समेत भोग्नु परेको उल्लेख गर्दै उहाँले किसानको जीविकोपार्जन र वन्यजन्तुको वैज्ञानिक व्यवस्थापन बीच सन्तुलन मिलाउनु पर्ने धारणा राख्नुभयो।
5: संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले वैशाख 12 गते यता सरकारले चलाएको विस्थापन अभियानका कारण उपत्यकामा 10 र बाहिर 2 गरी 12 सुकुम्बासीको ज्यान गएको दावी गरेको छ। मोर्चाले घटनाको निष्पक्ष छानबिन गर्न र होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीमाथि भइरहेको त्रास अन्त्य गर्न सरकारसँग माग गरेको छ। थापाथलीबाट कृतिपुर हुँदै अहिले भक्तपुरको बोडेको होल्डिङ सेन्टरमा पुर्याइएका विस्थापितहरूले बारम्बारको बाढ़ी र दमनका कारण आफूहरू नागरिक सरह जीवन बिताउन बाध्य भएको भन्दै मानव अधिकारको रक्षा गर्न अपील गरेका छन्। अव्यवस्थित टहरा हटाउन डोजर प्रयोग गर्नुको साटो संवाद मार्फत दिगो समाधान खोज्न र पीड़ितहरूका लागि दिगो विकल्प दिन विस्थापितहरूले सरकार र सरकारवालासँग आग्रह गरेका छन्।
4: नेपाल दर्पणमा अब विदेशको खबर। भारतको तमिलनाडु सरकारले विपन्न र कम आय भएका परिवारका लागि हरेक वर्ष तीनवटा खाना पकाउने एलपीजी ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने भएको छ। तमिलनाडुका मुख्यमन्त्री श्री जोसेफ विजयले राज्यका गरीब परिवारका लागि यस्तो घोषणा गर्नुभएको हो। विधानसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री विजयले अन्नपूर्णी सुपर सिक्स योजना अन्तर्गत यो सुविधा ल्याएको जानकारी दिनुभयो। वार्षिक 2,50,000 रूपियाँसम्म आय भएका परिवारलाई कम आय वर्गको रूपमा परिभाषित गर्दै सरकारले यो कार्यक्रम तयार पारेको उहाँको भनाइ छ। योजना आउँदो जनवरीमा मनाइने तमिलहरूको मुख्य पर्व पोंगलदेखि औपचारिक रूपमा लागू हुनेछ। योजना कार्यान्वयनका लागि प्रत्यक्ष लाभ हस्तान्तरण अर्थात डीबीटी प्रणाली प्रयोग गरिनेछ, जस अनुसार उपभोक्ताले ग्यास खरिद गरेपछि त्यसको रकम सरकारले सोझै सम्बन्धित परिवारकी मुख्य महिलाको बैंक खातामा पठाइदिनेछ। सरकारको यो निर्णयबाट तमिलनाडुका झण्डै 1,30,00,000 परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने अनुमान छ। यस योजना सञ्चालनका लागि राज्यको ढुकुटीबाट वार्षिक झण्डै 40 अर्ब भारतीय रूपियाँ खर्च हुने मुख्यमन्त्री विजयले बताउनु भएको छ। बढ़दो महँगीका बीच आएको यो घोषणालाई स्थानीय बासिन्दाले स्वागत गरेका छन्।
5: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी ट्वेन्टी श्रृंखला अन्तर्गत नेपालले होबर्ट हरिकेन्स एकाडेमीलाई 155 रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 8 विकेट गुमाएर 154 रन बनाएको हो। नेपालका लागि कुशल भुर्तेलले 39 रन बनाए भने मयन यादवले 31 रन जोड़े। कप्तान अनिल शाहले 28 रन बनाए। लोकेश बम 20 रनमा अभिजित रहे। डार्विनमा रहेको मरारा क्रिकेट मैदानमा अहिले ब्याटिङ गरिरहेको होबर्टले ताजा अवस्थामा 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 103 रन बनाएको छ। प्रतियोगितामा नेपाल ए र होबर्ट हरिकेन्स एकाडेमी दुवैका लागि यो खेल निकै महत्वपूर्ण छ। दुवै टोलीले यसअघि खेलेका दुई खेल गुमाउँदै अंकविहीन छन्। 9 टोली सहभागी प्रतियोगितामा नेपाल अंक तालिकाको पुच्छरमा छ। यसअघि भएको पहिलो खेलमा नेपाल नर्दर्न टेरिटोरी स्ट्राइकर्ससँग 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भएको थियो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: जघन्य अपराधमा संलग्नलाई फाँसीको व्यवस्था गर्ने माग बढ़दो। संविधानले मृत्युदण्ड निषेध गरेको कानून मन्त्री गौतमको भनाई। कानून संशोधन भन्दा अनुसन्धान प्रक्रिया चुस्त र निष्पक्ष बनाउँदा पीड़ितले न्याय पाउने।
4: कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट। कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। लुम्बिनीमा 3 मन्त्री थपिए। बागमतीका मुख्यमन्त्री थापाको नियुक्ति विरूद्ध कारण देखाउ आदेश।
5: ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा अचाक्ली मूल्य वृद्धि। बजार अनुगमनको तयारी भइरहेको सरकारको जवाफ।
4: भारतको तमिलनाडु सरकारले गरीब परिवारलाई वर्षको 3 सिलिण्डर ग्यास सित्तैमा दिने। झण्डै 1,30,00,000 परिवार लाभान्वित हुने योजनामा वार्षिक 40 अर्ब भारू खर्च हुने अनुमान।
5: र टप इन द टी ट्वेन्टी श्रृंखलामा नेपालले होबर्ट हरिकेन्सलाई 155 रनको लक्ष्य दियो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6 Shuklagandha KFM 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउ जाउ अलमल्ल परे म त।
2: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
2: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
1: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्ड किसा, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 98461394378, 98171996902।
3: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
4: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
3: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
5: दुलेगौंडा सपिङ सेन्टर, शुक्लागण्डकी चार, दुलेगौंडा, तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्लागण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँ।
5: हामीलाई सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स,

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
7: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बस पार्क, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
10: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा, TVS कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065020209।
11: TVS साथ छ हाम्रो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।
1: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो।

0: खा त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
1: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
2: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
1: दुलैगौड़ा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
2: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: कता हिँडेको हो आइफोन हातमा लिएर?
4: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तलाई थाहा छैन, दुलैगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
4: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहु,
6: सम्पर्क 0654142121, मोबाइल 9856935।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: Yamaha।

0: निसन्तानता तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल IVF एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन नम्बर 065414233, मोबाइल 9867871687।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना,
3: कला संस्कृति,
2: स्थानीय राष्ट्रिय
4: अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्नेमा सांसदहरूको जोड। 12 घटनामा आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पक्राउ। बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा नेकपाका सांसद अनुपस्थित। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काद्वारा सर्वोच्चमा छुट्टा छुट्टै रिट। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माण काम सुचारू। गाछीपानीमा जारी बोलबम धार्मिक महोत्सव सम्पन्न। 3 महिनादेखि बन्द रहेको पोखरा जंक्सन हवाई सेवा आजदेखि सुचारू र हर्मुज जलमार्गबाट चल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्ने र कार्यान्वयनमा गम्भीर बन्नुपर्ने विषय संसदमा उठेको छ। 12मा एक बालिकाको बलात्कारपछि हत्या गरेको घटनाबारे सांसदहरूले रोष प्रकट गर्दै सत्ता र प्रतिपक्षका सांसदले पीड़कलाई कड़ा कार्यवाही गर्ने कानून निर्माणसँगै कार्यान्वयन र सामाजिक चेतना अभिवृद्धिमा राज्यले लगानी गर्नुपर्ने सांसदहरूले बताएका हुन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरूले बलात्कार जस्तो घटनामा संलग्न पीड़कलाई पर्याप्त सजायको कानूनी प्रावधान नभएको बताएका हुन्। बलात्कारमा संलग्न दोषीमाथि राज्यले दिने दण्ड पर्याप्त नभएको भन्दै कानूनी पुनरावलोकन गर्नुपर्ने उनीहरूको भनाई छ। अदालती प्रक्रिया पनि लामो बनाउन नहुने नीति लिनुपर्ने सांसदहरूको भनाई छ। राज्यसभा सांसद श्रद्धा कुँवरले महिला जताततै असुरक्षित र पीड़ित भइरहेको बताउनुभयो। उहाँले घर परिवार यातायात सड़क सामाजिक सञ्जालदेखि संसदसम्म महिला पीड़ित भइरहेको भन्ने कुरा कसैबाट नलुकेको बताउनुभयो। एमाले सांसद पद्मा आर्यले 12को सिमरामा भएका जस्ता घटनाको सही ढंगले अनुसन्धान र कानूनी कार्यवाही गर्नुपर्ने उल्लेख गर्नुभयो। 12मा एक बालिकाको बलात्कारपछि हत्या गरेको घटनामा पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एकजना प्रहरी हवलदार पक्राउ परेको खबर छ। जिल्ला प्रहरी कार्यालय 12का प्रमुख एसपी नरेन्द्र कुँवरले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एकजना हवलदारलाई नियन्त्रणमा लिएको छ। भिडियो खिच्ने एकजना प्रहरी हवलदारलाई पक्राउ गरिएको छ। अन्य 4 जना अनुसन्धानको घेरामा छन्। एसपी कुँवरले भन्नुभयो, पक्राउ परेको विरूद्ध फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाइनेछ। सभामुख डोलप्रसाद आर्यले नेकपा एमाले संसद दलका नेता रामबहादुर थापा र राजसभा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा सभामुख आर्यले उनीहरूले अमर्यादित शब्दहरू प्रयोग गरेको भन्दै अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्। सांसद मगरले बोल्नुभएका भालु बेसिया र साइबर सेना हटाउन भन्नुभएको थियो। यस्तै बादलले प्रयोग गरेका नागरिकहरूको बोली, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका शब्दहरू पनि अभिलेखबाट मेटाउन निर्देशन दिनुभयो। यस्तै सभामुखले सांसदहरूलाई अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने गरी अनावश्यक रूपमा उल्लेख नगर्न ध्यान आकर्षण गराउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा छुट्टा छुट्टै रिट दिनुभएको छ। उहाँले वारिस मार्फत आज सर्वोच्च अदालतमा रिट दिनुभएको हो। केन्द्रीय समितिले असोज 16 देखि 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत राखेर हालै केन्द्रीय निर्वाचन समितिले भदौ 24 देखि वडा अधिवेशन शुरू हुने गरी अधिवेशन तालिका प्रकाशित गरेको थियो। त्यसविरूद्ध देउवा र खड्का आज रिट लिएर वारिस मार्फत सर्वोच्च पुग्नु भएको हो। विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्का लगायत संस्थापनितर पक्ष छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। आज प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनुभयो। विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिए। मुख्यमन्त्री कार्कीले 57 मत प्राप्त गर्नुभयो। कोशी प्रदेशसभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य रहेका छन्। कोशी प्रदेशसभामा मत विभाजनपछि सभामुख अमरबहादुर विष्टले विश्वासको मतको पक्षमा 57 मत परेको जानकारी दिनुभयो। त्यस्तै विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन्। कांग्रेसका 29 प्रदेशसभा सदस्य छन्। विपक्षमा 22 मत परेको छ। त्यस्तै राप्रपाका सभामुख सहित 5 सदस्य रहेका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम गठित तथा पुनर्गठित मौजूदा मन्त्री परिषदको कार्य विभाजन सहित मन्त्री परिषद पुनर्गठनका लागि मुख्यमन्त्री चेतना आचार्यले प्रदेश प्रमुख समक्ष सिफारिश गर्नुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट 3 नयाँ मन्त्री नियुक्त गरी मन्त्री परिषद पुनर्गठन गरिएको मुख्यमन्त्री आचार्यले बताउनुभयो। नयाँ नियुक्त भएका दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण प्रदेश प्रमुखको कार्यालय बुटोलमा मंगलबार दिउँसो 3 बजे राखिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरे पनि सत्तारूढ़ गठबन्धनभित्रको असन्तुष्टि कारण विश्वासको मत संकटमा परेको छ। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गर्न प्रदेशसभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात 53 सांसदको समर्थन आवश्यक पर्छ। तर सत्ता साझेदार दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका 7 प्रदेशसभा सदस्य अनुपस्थित भएपछि सरकारलाई आवश्यक मत जुटाउन चुनौती थपिएको हो। सत्तापछिका एक सांसदका अनुसार नेकपाका गंगा नारायण श्रेष्ठ, उर्मिला लामा, रूकु चौलागाई, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाई लगायत संसद बैठकमा सांसदहरू अनुपस्थित हुनुहुन्छ। उहाँहरू मन्त्री परिषद विस्तार तथा सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी निर्णय गरेको हुँदै असन्तुष्ट बनेको बताइएको छ। नेकपा संसद दलको आइतबार हेटौँडामा बसेको बैठकमा पनि असन्तुष्ट सांसदहरू उपस्थित थिएनन्। शुक्ला उलिटार शिवालय क्षेत्रमा निर्माणधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माण काम सुचारू भएको छ। केही समय रोकिएको निर्माण कार्य सोमबारदेखि शुरू भएको हो। सोमबार बिहान विशेष पूजापाठसहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग, पिल्लर लगायतको आधारभूत काम सकिएपछि बीचमा केही समय रोकिएको थियो। तनहुँको शुक्ला गण्डकी 8 पुलचोकमा निर्माणधीन दुग्धेश्वर महादेव मन्दिर काम अब निरन्तर हुने शुक्ला हिलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। 1,37,00,000 रूपियाँ मन्दिर निर्माणको लागत अनुमान छ। हालसम्म झण्डै 50,00,000 रूपियाँ संकलन भएको छ। समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीको भनाइ छ। हाल टोलटोलमा पुगेर सहयोग संकलन भइरहेको उहाँले बताउनुभयो। यस्तै शुक्ला हिलिटार शिवालय क्षेत्रको वृहत डीपीआर निर्माणको लागि आज अन्तर्क्रिया गरिएको जनाइएको छ। शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्लाङ्गरी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उपप्रमुख खुम्बहादुर विकराजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई दमादम काम भइरहेको छ। इन्जिनियर विनोद खड्काले शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माणधीन मन्दिरको कामलाई पूर्णता दिन आर्थिक सहयोग संकलन भइरहेकोमा यस क्षेत्रकै यो नयाँपन हुने उल्लेख गर्नुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 1 बजारमा पालिकामै पहिलोपटक दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ। मैंसीपालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जनविकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय, पशुपक्षी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालनी गरिएको हो। यहाँ प्रशिक्षण केन्द्र पोखराले 4,72,500 लगानी गरेको भने सहकारले 52,500 साझेदारी गरेको हो। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेन्ट्रीफ्युज मेसिन आयोजनामा खरिद गरी प्रयोगमा ल्याइएको छ। किसान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले किसान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादन अनुदान दिने बताउनुभयो। उहाँले सहकारी मार्फत उन्नत जातका भैँसी खरिदमा लिएको ऋणको ब्याजमा 50% अनुदान दिने उल्लेख गर्नुभयो। गोर्खाको उच्च पहाड़ी भूभागमा रहेको धार्चे गाउँपालिकामा पहिलोपटक डेंगू संक्रमण पुष्टि भएको छ। वार्ड नम्बर 3 खोरला बेसीका दुईजना र वड़ा नम्बर 1 हुल्चुका एक बिरामीमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक अमृत घलेले जानकारी दिनुभयो। बिरामीहरूको गाउँपालिकाको खोरला बेसीस्थित आधारभूत अस्पतालमा उपचार भइरहेको घलेले बताउनुभयो। हाम्रो धार्चेमा यसअघि डेंगू संक्रमण थिएन, यसपटक केही दिनको अन्तरालमा 3 बिरामीलाई डेंगू संक्रमण भएको पुष्टि भयो। घलेले भन्नुभयो, लामखुट्टे पनि खासै लाग्दैन थियो, खच्चर र मोटर चल्न थालेपछि लामखुट्टे पनि आयो, डेंगू पनि आयो। समुद्री सतहदेखि 1500 मिटर उचाइमा अवस्थित माछाखोला खोरला बेसी दोभान जस्ता ठाउँहरूमा पहिलोपल्ट डेंगू संक्रमण देखिएको स्थानीयवासीमा चिन्ता थपिएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
15: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856206630।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
16: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
17: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट जाली कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
16: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
17: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
16: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816656187।
17: सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
19: सम्पर्क 0654142121, मोबाइल 9856935921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमपी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हर उत्पादन दिनुहोस्। श्री स्टील टीएमपी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
21: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
17: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
21: मोबाइल 9856043952 र 9806656586।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
24: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: माकी समाचार। स्याङ्जामा आर्थिक वर्ष 82-83 पूर्वाधार विकास कार्यालयले 6 पक्की सड़क पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 मात्रै निर्माण सम्पन्न गरेको छ। बिरुवा गाउँपालिकामा 2, गलेङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 पक्की पुल निर्माण सकिएका हुन्। पूर्वाधार विकास कार्यालय स्याङ्जाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षीघाट पुल 4,92,71,000 रूपियाँ र गौरीघाट पुल 5,51,75,000 रूपियाँ लागतमा निर्माण भएका हुन्। त्यस्तै गलेङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ तथा फेदीकोला गाउँपालिकाको खत्री रह स्थित 3 पुल 3,19,94,000 रूपियाँ लागतमा निर्माण सम्पन्न भएको अधिकारीले जानकारी दिनुभयो। बाँकी 2 पुल मध्ये पुतली बजार नगरपालिका 3 स्थित सिंहाली पुलको काम 50% पूरा भएको छ। 4,52,68,000 रूपियाँ लागतमा निर्माण भइरहेको उक्त पुलको काम अझै जारी छ। न्याइबीको बहु प्रतिष्ठित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एक वटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्ध केसीले जानकारी दिनुभयो। रघुगंगा 4 दगनाम र वार्ड नम्बर 5 जीको फेदीमा बाँध 6 किलोमिटर 270 मिटर लामो मुख्य सुरुङ गरी 2 पानी ठिग्राने पोखरीको परीक्षण भइसकेको छ। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डी चौनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव सम्पन्न भएको छ। महोत्सवको शुक्लागण्डी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चौनधामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदुषी आँचल बसेले दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्रीपाठ परायण सहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादन लगायत विभिन्न कार्य समावेश गरिएको थियो। साँझमा दैनिक महाआरती गरियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासका लागि खर्चिने अध्यक्ष होमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। मानवीय आश्रम बाग्लुङको भवन बनिरहेको निर्णय घाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन डीपीआर बनाउने काम शुरू भएको छ। बाग्लुङ नगरपालिका र आश्रमको सहमतिमा डीपीआरको तयारी भएको हो। पहिलो चरणको सर्वेक्षण र त्यसका लागि नक्सा समेत बनेको छ। डीपीआरको पहिलो चरणको प्रगतिबारे सरकारहरूलाई बीच प्रस्तुतिकरण र सुझाव संकलन काम सकिएको छ। जिल्ला समन्वय प्रमुख अमर बहादुर थापा बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ उपप्रमुख राजु खड्का मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सरकारहरूलाई बीच डीपीआर बारे पहिलो चरणमा छलफल भएको हो। डीपीआर अनुसार धाम बनाउन झण्डै 17 रोपनी भन्दा धेरै जमीन आवश्यक पर्ने उल्लेख छ। सरकारहरूलाई भने धाम बनाउन पाठशाला विद्याश्रम गौशाला धर्मशाला लगायतको व्यवस्थापन गरिने पनि सुझाएका छन्। सबैको सुझाव अनुसार आश्रमको बृहत्तर योजना अगाडि बढ़ने आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउनुहुन्छ। प्रमुख थापाले भने डीपीआर मात्र बनाएर नहुने भन्दै जग्गा प्राप्तिको व्यवस्थापन चुनौती भएको उल्लेख गर्नुभयो। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्गमा निजी सवारी साधनको परीक्षण सञ्चालन ट्रायल अपरेशन आजदेखि शुरू गरिएको छ। पहिलो चरणमा कार जीप र भ्यान लगायत 9 सीटसम्मका साना निजी तथा सरकारी सवारी साधनलाई बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म एकतर्फी रूपमा सुरुङ मार्गबाट आवागमन गराउने तयारी गरिएको छ। सुरुङ मार्गको सञ्चालन अवस्था र सुरक्षाको मूल्याङ्कन गर्दै एक दुई दिनभित्रै क्रमशः दुईतर्फी आवागमन खुल्ला गर्ने योजना रहेको छ। त्यसपछि सञ्चालन समय समेत विस्तार गर्दै बिहान 7 बजेदेखि साँझ 8 बजेसम्म र क्रमशः बिहान 6 बजेदेखि राति 10 बजेसम्म पुर्याउने तयारी गरिएको छ। प्रतिकूल मौसमको कारण 3 महिनादेखि बन्द रहेको पोखरा जोमसोम हवाई सेवा आजदेखि सुचारू भएको छ। निरन्तरको वर्षा कारण दृश्यता अर्थात भिजिबिलिटी कम भएपछि जेलको तेस्रो सातादेखि स्थगित गरिएको हवाई सेवा आज निजी वायुसेवा कम्पनी समिट एयरले पुनः सञ्चालन गरेको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार सोमबार पोखराबाट समिट एयरका 3 उडान भएका छन्। उहाँले भन्नुभयो अब नियमित उडान हुन्छ। हवाई मार्गबाट आउने अधिकांश यात्री भारतीय हुने गरेका छन्। सोमबार पोखराबाट 43 भारतीय तीर्थयात्री हवाई सेवा मार्फत मुस्ना पुगेका छन् भने 3 यात्री पोखरा फर्किएको जोमसोम विमानस्थलले जनाएको छ। त्यसै गरी हिन्दू तथा बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शनको लागि काठमाण्डुबाट विभिन्न कम्पनीका 8 हेलिकप्टर मार्फत तीर्थयात्री मुस्ताङ आएका छन्। जोमसोममा एति एयरलाइन्सको भगिनी संस्था तारा एयरले भने नियमित उडानको कार्यतालिका सार्वजनिक गरेको छैन। वर्षमा करिब 6 महिना मात्र उडान हुने जोमसोममा वर्षायाम र जाडोयाममा हवाई सेवा नियमित हुँदैन। आपतकालीन तथा चार्टर उडान भने आवश्यकता अनुसार हुने गरेको छ। वर्षायाममा खराब मौसमसँगै पर्यटकको चहलपहल समेत घट्ने गरेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार उच्च अंकले घटेर 2600 बिन्दुबाट तल झरेको छ। शेयर बजार परिसूचक निफ्टी आज 19.13 अंकले घटेर 2,579.58 बिन्दुमा झरेको हो। लगातार 4 कारोबार दिन घटेर गएको बिहिबार बढ़ेको निफ्टी शुक्रबार आज पनि घटेको हो। आज सबै समूहको उपसूचक घटेर बजार रातमै हुँदा निर्जीवन बीमा समूह 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 289 कम्पनी शेयर घटेकोमा 27 बढ़ेको छ। यस्तै दुईवटा कम्पनी शेयर भने घटबड़ भएको छैन। आज पञ्च कन्यामाई हाइड्रोको शेयर झण्डै 10% घटेको छ। समग्रमा बजार घटेको दिन सर्वोत्तम पेन्सको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार कम्पनी घटेको छ। गएको शुक्रबार 4,16 करोड़ रूपियाँ कारोबार भएकोमा आज 350 कम्पनीका 85,72,000 कित्ता शेयर 3,23,97,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। इरानको संसदले होर्मुज जलमार्ग हुँदै जाने व्यापारिक जहाजहरूसँग शुल्क लिने प्रस्तावलाई स्वीकृति दिएको छ। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीति समितिले हिजो यस सम्बन्धी मस्यौदा कानूनलाई पारित गरेको इरानी संचार माध्यमले जनाएका छन्। यस विषयमा इरानी संसदमा गएको मार्च महिनादेखि छलफल शुरू भएको थियो। यद्यपि इरानले तत्कालीन शुल्क असुल्न भने पाउने छैन। यो नियम पूर्ण रूपमा लागू हुनका लागि अझै सम्पूर्ण संसदमा भोटिङ भई पारित हुनुपर्नेछ। त्यसपछि इरानको सर्वोच्च निकाय गार्जियन काउन्सिलले यसलाई अनुमोदन गर्नुपर्ने थप प्रक्रिया बाँकी नै छ। प्रस्तावित कानून अनुसार इरानले जलयात्रा सुरक्षा र वातावरण सेवा उपलब्ध गराए बापत यो शुल्क लिन लागेको हो। इरानको यो कदमले विश्व तेल बजारमा ठूलो हलचल ल्याउन सक्ने अनुमान छ। विश्वको झण्डै 20% कच्चा तेलको व्यापार यही हर्मुज जलमार्ग भएर हुने गर्छ। यदि यो शुल्क लाग्यो भने कच्चा तेलको ढुवानी लागत बढ्नेछ, जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य महँगो हुने जोखिम बढेको छ। यिनी खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्नेमा सांसदहरूको जोड़। 12 घट्टामा आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पक्राउ। बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा नेकपाका सांसद अनुपस्थित। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबार खड्काद्वारा सर्वोच्चमा छुट्टा छुट्टै रित। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माणको काम सुचारू। गाछीपानीमा जारी बोलबम धार्मिक महोत्सव सम्पन्न। 3 महिनादेखि बन्द रहेको पोखरा जंक्सन हवाई सेवा आजदेखि सुचारू। र हर्मुज जलमार्गबाट जल्ने जहाजसँग शुल्क लिने प्रस्ताव इरानी संसदबाट पारित। हवस् त हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यो तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0665905511।
5: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ते तै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVCका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो UPVCका झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: 12 अल्मुनियम अब UPVCको साथमा।
12: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क 12 UPVC अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0665414411, मोबाइल 98562928938 र 98028922938।
14: ला, टायरमा कट लाग्यो,
4: यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो फेरि।
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र सुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
15: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूका लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकास सँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन, निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
14: फिसटेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको शहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
14: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0564142333। मोबाइल 9867168887।
16: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउ न है।
17: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
16: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
18: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा।
16: मोबाइल 9856605577।
19: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल पीजी क्याफेको भवनमा आइपुगेका छौँ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुल बहादुर लम्साल। मोबाइल नम्बर 9860686925, 9560348481 र 9460745780।

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर हुँदा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
5: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसपार पछाडि पट्टी
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी मोबाइल नंबर 9856309982 र 9705620209
4: TVS साथ छ हाम्रो।

सूचना एस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड़ जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाककान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड साइट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: Stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
2: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
5: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: कति हाँस्नु भन्नु, यस्तरी पङ्खा चलिरहेको देखेनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचा, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560303624।

0: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरी म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
9: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक।
8: प्रोप्राइटर प्रकाश न्यौपाने। सम्पर्क 0658 570 225, मोबाइल 98560 33 800 78, 98461 56 58।
10: मेरी आमै नि, कस्तो राम्रो गहना। होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैँले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
8: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
7: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
8: शुद्ध सुन तथा चाँदीका गर गहना,
7: छापावाला सुन चाँदीका गर गहना,
8: राशि अनुसारका पत्थर,
7: कम्प्युटर तौल प्रविधि,
8: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
7: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
8: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
7: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 98171 16069, 98067 25 229।
8: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
7: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गर गहना,
11: पुराना गर गहनासँग नयाँ साथ फेर,
7: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चन्द्रिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560 62099।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
13: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले,
13: चिया त पिएर जाऊ,
14: अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
17: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
16: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहु,
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460-61268
16: 98560-61268।
18: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
19: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
18: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
19: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
18: होम डेलिभरीको पनि व्यवस्था छ।
20: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
21: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी 4 पुलचोकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक तनहुँ।
22: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो, द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
23: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा, दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म, डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवा सँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564 14377 र 98564 43 43। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 BP चोक।
0: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट।

0: शुक्ला गण्डकी एफएम 97.6
1: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा बालिका बलात्कार र हत्याको प्रसंगमा मृत्युदण्डको मागले तात्यो संसद,
2: सघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्नुपर्छ,
3: हत्यारा र बलात्कारीलाई प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं,
4: मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन।
1: तर एक कानूनविद भन्छन्,
5: फाँसिएर मात्रै पनि त यो समाधान हुने विषय होइन, सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
1: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
6: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रयागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ़ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक, विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक,
3: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
1: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग

0: गरिन्।
1: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्ता पक्षीय अर्की सांसद आशा झा
2: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
3: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
0: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। कि अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छिन्,
4: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै फितलो कानून चाहिँ होइन, सजायमा पनि हामी कहाँ कमजोर छैन, सजाय पनि सफिसियन्ट रूपमै छ, तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असाध्यै फितलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता चुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन कि, अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, त्यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गऱ्यौँ, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
5: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा
4: के? मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ, होइन, अनुमोदनै गरेको छ, त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिन दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा, त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन हामी कहाँ, अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनु पर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ त देखिएन के।
5: वर्षेनी तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन
4: मैले एकाउन्टेबलै नभएको, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन, अनि तपाईँको अहिले त प्रहरीमा गयो जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको त्यो हाई कमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छे छन् नि जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष लाउँदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक चुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, सोच मात्रै होइन, कानून त राम्रो बनाएर मात्रै हुँदैन, कानूनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
5: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन?
4: कति हो नमान्ने मा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्योर त प्रहरीले अगाडि लानै पर्छ नि, त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट

0: एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ।
1: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
0: त्यहाँ तीन चारवटा क्याटेगोरी छ। रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ, रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन, जिन्दगीभरि उपासन जेल हो नि त, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
1: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन?
0: त्यही त, 10 वर्ष भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो।
1: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी?
0: तत्कालै मेरा बात, त्यो कानुनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, कि संवेदनशीलता नै भएन क्या। हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि।
2: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल। विनिता दाहालसँग कुरा गर्दै तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख डोलप्रसाद अर्याल।
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
2: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
3: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
2: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युएको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
4: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएभलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न होइन र, किएभमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएभ आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
2: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।
4: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
1: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
1: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: निसन्तानता तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूलाई खुसीको खबर।
1: निसन्तान तथा बाँझोपनको समस्याले चिन्तित दम्पतिहरूको लागि नेपालमा आधुनिक चिकित्सा र प्रविधिको विकाससँगै सन्तान प्राप्तिको ठूलो खुसीको खबर छ। अब यो समस्या निको नहुने रोग होइन। निसन्तानपनको समस्यालाई जितेर धेरै दम्पतिले सन्तान सुख प्राप्त गर्न सफल भएका छन्। त्यसैले चिन्ता नलिनुहोस्।
0: फिस्टेल आईभीएफ एन्ड फर्टिलिटी सेन्टर पोखराका वरिष्ठ निसन्तान रोग विशेषज्ञ डाक्टर अनु हिरासन तपाईँको सहर दुलेगौडामा आउँदै हुनुहुन्छ।
1: यही भदौ 13 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिकमा आउनुहुने भएकाले निसन्तान दम्पतिले परामर्श लिई उपचारको लागि अनुरोध गर्दछौ।
0: टेलिफोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन नम्बर 0654142333। मोबाइल 98678161887।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क टाली।
3: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0665905511।
4: वर्षा ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0665707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779087।

0: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065220209
1: TVS साथ छ हाम्रो
2: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
3: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौड़ा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौड़ा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: जानकारीको लागि फोन नम्बर 98560508434
6: तपाईको सेवामा समर्पित दुलेगौड़ा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वाशिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
7: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
8: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
6: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौड़ा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0565706676 मोबाइल 98560062676
9: ए हजुर सुन्नुहोस् न चाड पर्व पनि आइसक्यो बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न
10: सुन न चन्दा कपडा किन्न त जान हुन्थ्यो नि यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म
9: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि त्यही जाने हो त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि अनि भएन त कमाल न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार नै चारिरहनु पर्ने झन्झट अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि त्यसैले ठगिने डर पनि भएन
11: हजुर न त बार्गेनिङ गर्नुपर्ने झन्झट न त बजार चारिरहनु पर्ने झन्झट
12: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ
13: दुलेगौड़ा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा
12: सम्पर्क मोबाइल 98570065119 र 98694 57056 फेसन फ्रेन्जी तपाईँको सन्तुष्टि नै हाम्रो चाहना
14: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
15: ल पत्तै छैन है तिमीलाई
14: दुलेगौड़ा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
17: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850603128 र 9462614726।

0: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
1: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो।
2: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
0: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोपराइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: दुलेगौड़ा भेटेनरी सेन्टर, अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
1: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
5: कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचुकको साधारण सभा तथा अधिवेशन सम्बन्धी सूचना। कमला घाट सब दहन गृह व्यवस्थापन उपभोक्ता समितिको हालैको बैठकको निर्णय अनुसार संस्थाको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन तपसिल बमोजिमको मिति समय स्थानमा आयोजना गरिएको हुँदा सम्बन्धित सबैलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। मिति 2083 साल भदौ 14 गते आइतबार, समय बिहानको ठिक 10:30 बजे।

0: होइन यसो आमा कहाँबाट छनेको
1: खुटिहाल्नु भन्यो यस्तरी पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो आमा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने

0: ओरिजिनल पंखा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
1: चेस्का बाजे चाँचो पंखा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
2: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ प्रोपाइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 98560303024।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 13 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइरोइड सेट भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष पराल बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143677 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.

0: घटना दुर्घटना
1: कला संस्कृति
0: स्थानीय राष्ट्रीय
2: अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

0: नमस्कार, राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माणको काम सुचारू भएको छ। केही समय रोकिएको निर्माण कार्य सोमबारदेखि शुरू भएको हो। आज बिहान विशेष पूजा पाठसहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग पिल्लर लगायतको आधारभूत काम सकाएपछि बीचमा केही समय रोकिएको थियो। पुलचोकमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर काम अब निरन्तर हुने शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले बताउनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। 1,37,00,000 रूपियाँ मन्दिर निर्माणको लागत अनुमान छ। हालसम्म झण्डै 50,00,000 रूपियाँ संकलन भएको छ। समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीको भनाइ छ। शुक्ला हिलेटार शिवालय क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर र पूर्णताको लागि सरकारवाला बीच अन्तर्क्रिया गरिएको छ। आज शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उपप्रमुख खुम्बार दुपिका राजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सेती नदीको तटमा रहेको हिलेटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटकीय गन्तव्य निर्माण गर्नलाई धमाधम काम भइरहेको छ। इन्जिनियर विनोद खड्गाले शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माण हुने मन्दिर यस क्षेत्रकै नयाँपन हुने बताउनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका एक बजारमा पालिकामै पहिलोपटक दुध किसान केन्द्र सञ्चालनमा आएको छ। मैसीपालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जनविकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा किसान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% आर्थिक अनुदान सहयोगमा किसान केन्द्र थालनी गरिएको हो। यहाँ प्रशिक्षण केन्द्र पोखराले 4,72,500 लगानी गरेको हो भने सहकारीले 52,500 सहायतारी गरेको हो। किसान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेन्ट्रिफ्युन मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ। किसान केन्द्र सञ्चालनको क्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले किसान केन्द्रमा कृषकले कम रकम पाउने त्यसको पूर्तिका लागि पालिकाले एक महिनामा कृषकलाई उत्पादन हेरेर उत्पादन अनुदान दिने बताउनुभयो। उहाँले सहकारी मार्फत उन्नत जातका भैंसी खरिदमा लिएको ऋणको ब्याजमा 50% अनुदान दिने उल्लेख गर्नुभयो। गोर्खाको उच्च पहाड़ी भूभागमा रहेको धार्चे गाउँपालिकामा पहिलो पटक डेंगू संक्रमण पुष्टि भएको छ। वार्ड नम्बर 3 खोरला बेसीका 2 जना र वार्ड नम्बर 1 हुलचुकका 1 बिरामीमा डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका संयोजक अमृत खलेले जानकारी दिनुभयो। बिरामीहरूको गाउँपालिकाको खोरला बेसी स्थित आधारभूत अस्पतालमा उपचार भइरहेको खलेले बताउनुभयो। हाम्रो धार्चेमा यसअघि डेंगू संक्रमण थिएन, यसपटक केही दिनको अन्तरालमा 3 जना बिरामीलाई डेंगू संक्रमण पुष्टि भयो, खलेल भन्नुभयो। लामखुट्टी पनि खासै लाग्दैन थियो, खच्चर र मोटर चल्न थालेपछि लामखुट्टी पनि आयो, डेंगू पनि आयो। समुद्री सतहदेखि 1,500 मिटर उचाइमा अवस्थित माछाखोला खोरला बेसी दोबान जस्ता ठाउँहरूमा पहिलो पटक डेंगू संक्रमण देखिएपछि स्थानीयवासीमा चिन्ता बढ़ेको उहाँले बताउनुभयो। संघमा आर्थिक वर्ष 82-83 पूर्वाधार विकास कार्यालयले 6 पक्की सड़क पुल निर्माण गर्ने लक्ष्य राखेकोमा 4 मात्रै निर्माण सम्पन्न गरेको छ। बिरुवा गाउँपालिकामा 2, गलेङ नगरपालिकामा 1 र फेदीखोला गाउँपालिकामा 1 गरी 4 पक्की पुल निर्माण सकिएका हुन्। पूर्वाधार विकास कार्यालय सेङ्जाका प्रमुख इन्जिनियर गुरूदत्त अधिकारीका अनुसार बिरुवाको राक्षीघाट पुल 4,92,71,000 रूपियाँ र गौरीघाट पुल 5,51,75,000 रूपियाँ लागतमा निर्माण भएका हुन्। त्यस्तै गलेङ नगरपालिकाको रातो पुल 5,46,14,000 रूपियाँ तथा फेदीखोला गाउँपालिकाको खत्री रहस्थित तिलचारा पुल 3,19,94,000 रूपियाँ लागतमा सम्पन्न भएको जनाइएको छ। बाँकी 2 पुलमध्ये पुतली बजार 3 स्थित सिंहाली पुलको काम 50% पूरा भएको जनाइएको छ। नदीको 2% राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 MW क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडान क्रम सकिएको हो। रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विच यार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 MW क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि आइतबारदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्ध केसीले जानकारी दिनुभयो। प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डी चेवनधाममा शिव महिमा बोलबम धार्मिक महोत्सव सकिएको छ। महोत्सवको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले समापन गर्नुभयो। उहाँले छोटो समयमा चेवनधामले पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण थप्न सफल भएको बताउँदै नगरबाट हुने सबै सहयोग रहने प्रतिबद्धता जनाउनुभयो। अघिल्ला वर्षहरूमा साउन महिनामै महोत्सव हुँदै आएकोमा यसपटक धार्मिक दृष्टिले उपयुक्त नभएकाले साउनको सट्टा भदौमा गरिएको हो। धार्मिक महोत्सवमा प्रसिद्ध कथावाचक विदेशी आँचल बसेलले दैनिक धार्मिक प्रवचन गर्नुभएको थियो। धार्मिक महोत्सवमा दैनिक हवन रुद्रीपाठ परायणसहित संगीतमय कथा प्रवचन पितृ संकल्प ग्रह शान्ति तुलादन लगायतका विभिन्न कार्य समावेश गरिएको थियो। साँझमा दैनिक महाआरती गरिएको थियो। महोत्सवबाट बचेको रकमले धामको विकाससँगै धामले सञ्चालन गरेको गुरूकुल शिक्षालय र वार्ड नम्बर 9 स्थित गौ संरक्षण केन्द्रको एकीकृत विकासको लागि खर्चिने अध्यक्ष ओमनाथ लम्साल अर्जुनले जानकारी दिनुभयो। मानसीय आश्रम बागलुङको भवन बनिरहेको निर्णय घाटलाई धाम बनाउने गरी विस्तृत अध्ययन प्रतिवेदन डीपीआर बनाउने काम शुरू भएको छ। बागलुङ नगरपालिका र आश्रमको सहमतिमा डीपीआरको तयारी भएको हो। अघिल्लो चरणको सर्वेक्षण र त्यसका लागि नक्सा समेत बनेको छ। डीपीआरको पहिलो चरणको प्रगतिबारे सरकारहरूलाई बीच प्रस्तुतिकरण र सुझाव संकलन काम सकिएको छ। जिल्ला समन्वय प्रमुख अमरबहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, उपप्रमुख राजु खड्का, मानसीय आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको उपस्थितिमा सरकारहरूलाई बीच डीपीआर बारे पहिलो चरणमा छलफल भएको हो। हवस् त हामीलाई तिन्जेलसँग सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँकै चाहन्छु। तपाईँ हामीलाई सुन्दै गर्नुहोला। नमस्कार, शुभरात्री।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKL@gmail.com।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
3: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

नमस्कार, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण में यहाँ हार्दिक स्वागत छ। यो बिहानीले दिनभरिको समयको संकेत गर्छ। उठ्नुहोस्, शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज सँगै उठ्नुहोस्, बेउजनुहोस्।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 5 43।
3: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी।
4: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा। दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0 65 570 052, मोबाइल 98 560 28 587।
8: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फुलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98 560 33 398 र 98 465 10 950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेसन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा हेल्प पोस्ट चौक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
5: शुक्ला गण्डकी एफएम 97.6
9: घटना दुर्घटना
10: कला संस्कृति
9: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
10: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
11: शुक्ला गण्डकी समाचार
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

0: बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्नेमा सांसदहरूको जोड़। बाह्रमा बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीद्वारा दुई नाबालक सहित नौजना पक्राउ। आरोपी किशोरको भिडियो खिच्ने प्रहरी पनि पक्राउ। बागमतीका मुख्यमन्त्री थापाको विश्वासको मत संकटमा सत्ता गठबन्धनभित्रै विवाद चर्केपछि प्रदेशसभा बैठक अन्यलमा। कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त। कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउबा र खड्काद्वारा सर्वोच्चमा छुट्टा छुट्टै भेट। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माणको काम सुचारू। गाछेपानी जारी बोलबम धार्मिक महोत्सव सकियो। तीन महिनादेखि बन्द रहेको पोखरा जंक्सन हवाई सेवा हिजोदेखि सुचारू। समाचार सुन्नुहोस् अब विस्तारमा। बलात्कार सम्बन्धी कानूनमा संशोधन गरी पीड़कलाई कड़ा कार्यवाही गर्नुपर्ने र कार्यान्वयनमा गम्भीर बन्नुपर्ने विषय संसदमा उठेको छ। बाह्रमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको घटनामा सांसदहरूले रोष प्रकट गर्दै सत्ता र प्रतिपक्षका सांसदले पीड़कलाई कड़ा कार्यवाही गर्ने कानून निर्माणसँगै कार्यान्वयन र सामाजिक चेतना अभिवृद्धिमा राज्यले लगानी गर्नुपर्नेमा सांसदहरूले जोड़ दिएका छन्। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले बलात्कार जस्तो घटनामा संलग्न पीड़कलाई पर्याप्त सजायको कानूनी प्रावधान नभएको बताएका हुन्। बलात्कारमा संलग्न दोषीमाथि राज्यले दिने दण्ड पर्याप्त नभएको भन्दै कानूनी पुनरावलोकन गर्नुपर्ने उनीहरूको भनाइ छ। अदालती प्रक्रिया पनि लामो बनाउन नहुने नीति लिनुपर्ने सांसदहरूको भनाइ छ। रासोपा सांसद श्रद्धा कुमारले महिला जताततै असुरक्षित र पीड़ित रहेको बताउनुभयो। उहाँले घर परिवार यातायात सड़क सामाजिक सञ्जालदेखि संसदसम्म महिला पीड़ित भइरहेको बताउनुभयो। एमाले सांसद पद्मार्यले बाह्रको सिमारामा भएका जस्ता घटनाको सही ढंगले अनुसन्धान र कानूनी कार्यवाही गर्नुपर्ने उल्लेख गर्नुभयो। भारतको बाह्रको जितपुर सिमारा उपमहानगरपालिका एकमा तीन वर्षीय बालिकाको बलात्कार तथा हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई नाबालक सहित नौजनालाई पक्राउ गरेको छ। जितपुर सिमारा एक भक्तिनगर स्थित एक खाली घरमा गत भदौ 2 गते बालिका मृत अवस्थामा फेला पर्नु भएको थियो। जितपुर सिमारा एक भक्तिनगर स्थित एक खाली घरमा गत भदौ 2 गते बालिका मृत अवस्थामा फेला पर्नु भएको थियो। घटनापछि जिल्ला प्रहरी कार्यालयले बाह्रले अपहरण तथा शरीर बन्धक जबरजस्तीकरणी र कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आरोपितहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई बाह्र जिल्ला अदालतबाट पहिलोपटक 4 दिन र दोस्रो पटक थप 5 दिनको म्याद लिएर हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाह्रका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डीएसपी मीनबहादुर खलेले जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ पर्नेमा जितपुर सीमारा एकका 24 वर्षीय पुगेश चौधरी, 50 वर्षीय इन्द्रजीत चौधरी, 25 वर्षीय पुष्पा चौधरी र 26 वर्षीय ममता चौधरी, 45 वर्षीय शेख हर्षमुद्दीन आलम, 40 वर्षीय टेकबहादुर थापा मगर, वार्ड नम्बर 2 का 33 वर्षीय नवीन विक रहेको जनाइएको छ। यस्तै घटनामा संलग्न रहेको आरोपमा 16 र 14 वर्षको दुई बालकलाई समेत पक्राउ गरिएको छ। नाबालक भएकाले प्रहरीले उनीहरूको नाम र नरबस्ती क र छटीमाई क राखेको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले अभियुक्तहरूको बयान, घटनास्थलबाट संकलित प्रमाण, उनीहरूबीचको आपसी सम्पर्क तथा घटनामा अन्य व्यक्तिको भूमिकाबारे सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच पक्राउ परेका आरोपी किशोरको बयान खिच्ने एकजना प्रहरी हवलदार पक्राउ परेको खबर छ। जिल्ला प्रहरी कार्यालय बाह्रका प्रमुख एसपी नरेन्द्र कुमारले किशोरले बयान दिइरहेको भिडियो खिच्ने एकजना हवलदारलाई नियन्त्रणमा लिएको छ। भिडियो खिच्ने एकजना प्रहरी हवलदारलाई पक्राउ गरिएको छ। अन्य 4 जना अनुसन्धानको घेरामा छन्। एसपी कुमारले भन्नुभयो, पक्राउ परेका विरूद्ध फौजदारी कसुरमा अनुसन्धान अगाडि बढ़ाइनेछ। सभामुख ढोलप्रसाद अर्यालले नेकपा एमाले संसद दलका नेता रामबहादुर थापा र रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। हिजो प्रतिनिधि सभाको बैठकमा सभामुख अर्याले उनीहरूले अमर्यादित शब्द प्रयोग गरेको भन्दै अभिलेखबाट हटाउन निर्देशन दिनुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अदालतमा छुट्टा छुट्टै रिट दिनुभएको छ। उहाँले वारिस मार्फत हिजो सर्वोच्च अदालतमा रिट दिनुभएको हो। केन्द्रीय समितिले असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत राखेर हालै केन्द्रीय निर्वाचन समितिले भदौ 24 वडा अधिवेशन शुरू गर्ने गरी अधिवेशन तालिका प्रकाशित गरेको थियो। त्यसविरूद्ध देउबा र खड्का हिजो रिट लिएर वारिस मार्फत सर्वोच्च पुग्नु भएको हो। विशेष महाधिवेशन बारेको सर्वोच्चको निर्णय पुनरावलोकन गर्न माग गर्दै यसअघि देउबा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउबा र खड्का लगायतका संस्था पनि तर पक्ष रहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारीमा रहेका बेला सत्ता गठबन्धनभित्रकै विवाद चर्केपछि प्रदेशसभा बैठक अन्यलमा परेको छ। राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा देखिएको विवाद र नेपाली कम्युनिष्ट पार्टी नेकपाभित्र मन्त्री छनौटलाई लिएर देखिएको असन्तुष्टिले हिजो बोलाइएको प्रदेशसभा बैठक पटक पटक सर्दै अन्तत आजका लागि सारिएको छ। मुख्यमन्त्री थापा मगरले हिजो प्रदेशसभाबाट विश्वासको मत लिने कार्यसूची रहेकाले दिउँसो 1 लागि बैठक बोलाएको थियो। तर निर्धारित समयमा बैठक बस्न नसकेपछि प्रदेशसभा सचिवालयले बैठक साँझ 5 लागि सारेको थियो। 5 पनि बैठक बस्न नसकेपछि पुनः राति 8 लागि समय निर्धारण गरिएको थियो। राति 8 लागि निर्धारण गरिएको बैठक समेत बस्न नसकेपछि प्रदेशसभा सचिवालयले विशेष कारण जनाउँदै बैठक आज दिउँसो 4 बस्ने गरी बैठकको पुनः समय परिवर्तन गरेको हो। दलहरूबीचको भित्रको विवादले विश्वासको मत लिन हिजो असफल हुनुभयो। बैठक प्रभावित हुनुको मुख्य कारण मध्ये राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा चर्किएको विवाद देखिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउनुभयो। विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका प्रदेशसभा सदस्यले मत दिएका छन्। मुख्यमन्त्रीले 57 मत प्राप्त गर्नुभयो। कोशी प्रदेशसभामा नेकपा एमालेका 40 र नेपाली कम्युनिष्ट पार्टीका 17 सदस्य छन्। कोशी प्रदेशसभामा मत विभाजनपछि सभामुख अमरबहादुर विष्टले विश्वासको मतको पक्षमा 57 मत परेको जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन गरिएको छ। नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम गठित तथा पुनर्गठित मौजूदा मन्त्री परिषदको कार्य विभाजनसहित मन्त्री परिषद पुनर्गठनको लागि मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको हो। शुक्ला हिलिटार शिवालय क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर निर्माण काम सुचारू भएको छ। केही समय रोकिएको निर्माण कार्य सोमबारदेखि शुरू भएको हो। हिजो बिहान विशेष पूजा पाठ सहित निर्माणलाई तीव्रता दिएको हो। मन्दिरको जग पिल्लर लगायतको आधारभूत काम सकिएपछि बीचमा केही समय रोकिएको थियो। तनहुँको शुक्ला गण्डकी 8 पुलचोकमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिरको काम अब निरन्तर हुने शुक्ला हिलिटार शिवालय क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष परशुराम भण्डारीले जानकारी दिनुभयो। दुग्धेश्वर महादेवको मन्दिर शिखर र प्यागोडा शैलीमा निर्माण हुनेछ। 1,37,00,000 रूपियाँ मन्दिर निर्माणको लागत अनुमान छ। हालसम्म झण्डै 50,00,000 रूपियाँ संकलन भएको छ। समुदायबाट नै आर्थिक संकलन गरेर मन्दिर निर्माणलाई पूर्णता दिने अध्यक्ष भण्डारीको भनाइ छ। यस्तै डीपीआर र पूर्णताका लागि सरकारहरूलाई बीच हिजो अन्तर्क्रिया गरिएको छ। शिवालय क्षेत्रमा आयोजित कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले प्रकृतिलाई यथास्थानमा राखेर डीपीआर निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। नगर उप प्रमुख कुम्बहादुर विक राजुले कस्मेटिक्स भन्दा पुरातत्व र आध्यात्मिक चिन्तनलाई साथ दिन आग्रह गर्नुभयो। सेती नदीको तटमा रहेको हिलिटार क्षेत्रमा दुग्धेश्वर शिव मन्दिर सहित वृहत धार्मिक पर्यटक गन्तव्य निर्माण गर्नलाई नमाधम काम भइरहेको छ। इन्जिनियर विनोद खड्काले शिखर र प्यागोडा शैलीको सम्मिश्रणमा निर्माण हुने मन्दिर यस क्षेत्रकै नयाँपन हुने बताउनुभयो। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका 1 बजारमा पालिकामै पहिलोपटक दुग्ध किसान केन्द्र सञ्चालनमा आएको छ। मैसीपालक किसानलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले जनविकास साना किसान कृषि सहकारी संस्था लिमिटेडको पहलमा चिस्यान केन्द्र सञ्चालनमा ल्याइएको हो। गण्डकी प्रदेश कृषि भूमि व्यवस्था सहकारी मन्त्रालय पशुपन्छी अनुदान विकास तथा प्रशिक्षण केन्द्र पोखराको 90% आर्थिक अनुदान सहयोगमा चिस्यान केन्द्र थालन गरिएको हो। प्रशिक्षण केन्द्र पोखराले 4,72,500 लगानी गरेको छ भने सहकारीले 52,500 सहायदारी गरेको जनाइएको छ। चिस्यान केन्द्रमा 500 लिटरको मिल्क चिलिङ जडान गरिएको छ भने मिल्क एनालाइजर साथै प्रिन्ट मिल्क क्यान र सेन्ट्रीफ्युट मेसिन आयोजनामा खरिद गरेर प्रयोगमा ल्याइएको छ। गोर्खाको उच्च पहाड़ी भूभागमा रहेको धार्चे गाउँपालिकामा पहिलोपटक डेंगू संक्रमण पुष्टि भएको छ। वार्ड नम्बर 3 खोरला बेसीका दुईजना र वार्ड नम्बर एक हल्चुका एक बिरामी डेंगू संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा संयोजक अमृत घलेले जानकारी दिनुभयो। बिरामीहरूको गाउँपालिकाको खोरला बेसी स्थित आधारभूत अस्पतालमा उपचार भइरहेको घलेले बताउनुभयो। हाम्रो तारसीमा यसअघि डेंगू संक्रमण थिएन, यसपटक धेरै दिनको अन्तरालमा तीनजना बिरामीलाई डेंगू संक्रमण पुष्टि भयो। घलेले भन्नुभयो, लामखुट्टे पनि खासै लाग्दैन थियो, खच्चर र मोटर चल्न थालेपछि लामखुट्टे पनि आयो, डेंगू पनि आयो। समुद्री सतहदेखि 1500 मिटर उचाइमा अवस्थित माछा खोला खोरला बेसी दुबान जस्ता ठाउँहरूमा पहिलोपटक डेंगू संक्रमण देखिएपछि स्थानीयवासीमा चिन्ता बढ़ेको बताइएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्, एकैछिन विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-245, 0654-14-345।
9: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
13: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
13: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी, टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
5: सम्पर्क चितवन प्लास्टिक पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
13: प्रोपाइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 98459011120 र 98162561187।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौंडाको पञ्चमुनि चोकेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
16: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहु। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
17: हजुर, दान गरौ।
18: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
19: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
18: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहु।
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: बाँकी समाचार। प्रसिद्ध धार्मिक तथा पर्यटक स्थल मनकामना आउने पर्यटकलाई गोर्खासम्म पुग्ने वातावरण बनाउने उद्देश्यले मनकामना परिसरमा गोर्खाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन डिजिटल सूचना पार्टी स्थापना गरिएको छ। गोर्खा उद्योग वाणी संघले मनकामना मन्दिर क्षेत्रमा डिजिटल बोर्ड स्थापना गरेको हो। मनकामना मन्दिर दर्शकका लागि 10,00,000 भक्तजन आन्तरिक तथा मनकामना मन्दिर दर्शनका लागि 10,00,000 भक्तजन आन्तरिक तथा बाहिरी पर्यटक आउँछन्। गोर्खाको प्रचार प्रसार गरेमा पर्यटक गोर्खाका पर्यटक स्थलसम्म पुग्ने र पर्यटन प्रवर्धन हुने भएकाले मन्दिर परिसरमा जानकारी मूलक सूचना पार्टी राखिएको हो। संघका अध्यक्ष भगवान बाबु माचकेले भन्नुभयो, तत्कालको लागि गोर्खा नगरपालिकाद्वारा निर्मित सभ्य दृश्य सामग्री राखिएको छ, अरू थप्दै जानेछौं। डिजिटल बोर्डमा गोर्खा